0: तामै शीर्षकमा हिमालय टाइम्समा खबर छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीले माध्यमिक शिक्षा परीक्षा एसईईको पूरक अर्थात ग्रेड वृद्धि परीक्षाको नतिजा परीक्षा सम्पन्न भएको दुई साताभित्रै सार्वजनिक गर्ने तयारी गरेको छ। बोर्डले यस वर्ष नतिजा प्रकाशन प्रक्रियालाई थप छिटो र व्यवस्थित बनाउने लक्ष्य सहित आवश्यक तयारी अघि बढ़ाएको जनाएको छ। परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार आगामी असार 1 गतेदेखि 9 गतेसम्म सञ्चालन हुने पूरक परीक्षाको नतिजा असार 25 गतेभित्र सार्वजनिक गर्ने योजना बनाइएको छ। उहाँले परीक्षाको उत्तर पुस्तिका परीक्षण अंक प्रविष्ट तथा नतिजा प्रशोधन कार्यलाई समयमै सम्पन्न गर्न विशेष व्यवस्था मिलाइएको जानकारी दिनुभयो। यसअघि प्रकाशित एसई 2082 को नतिजा पनि परीक्षा सम्पन्न भएको करिब 1 महिनाभित्र सार्वजनिक गरिएको थियो। सही अनुभवका आधारमा पूरक परीक्षाको नतिजा अझ छिटो सार्वजनिक गर्ने लक्ष्य राखिएको बोर्डको भनाई छ। यस वर्षको एसई परीक्षामा 146,507 विद्यार्थी नन ग्रेडेड भएका थिए। तीमध्ये ग्रेड वृद्धिको अवसर पाउने विद्यार्थीहरूले पूरक परीक्षामा सहभागी हुन सक्नेछन्। यद्यपि पूरक परीक्षामा वास्तविक रूपमा कति विद्यार्थी सहभागी हुनेछन् भन्ने यकिन तथ्याङ्क अशेष संकलन भइ नसकेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।
1: विश्वकप फुटबलको मिति नजिकिएसँगै प्रतियोगिताका खेल निशुल्क हेर्न सकिने भन्दै सामाजिक सञ्जालमा भ्रमपूर्ण स्क्याम विज्ञापन फैलिरहेका छन्। आकर्षक अफर देखाएर प्रयोगकर्तालाई बहकाउने यस्ता विज्ञापनमा रहेका लिंक क्लिक गर्दा र अनधिकृत एप डाउनलोड गर्दा सर्वसाधारणको मोबाइल तथा कम्प्यूटर ह्याक हुने र ब्याङ्क खाताबाट रकम चोरी हुने घटना बढ़ेको छ। चाबहिलका अनिल डंगोल महर्जनले गत आइतबार साँझ फेसबुक चलाउँदै गर्दा एनबीटीभी मार्फत निशुल्क विश्वकप फुटबल हेर्न सकिने विज्ञापन देखे। विश्वकप प्रतिको रूचि र मोबाइलमा निशुल्क हेर्न पाउने सुविधाका कारण उनले तुरन्तै विज्ञापनमा रहेको लिंक थिचेर एप डाउनलोड गर्न खोजे। लिंक क्लिक गर्न साथ उनको मोबाइल ह्याङ भयो। धेरै बेर मोबाइल अड्किए जस्तो भएपछि उनले रिस्टार्ट गरी हेरे तर फोन स्लो नै भइरह्यो। एक क्लिक लाखौं रूपियाँ गायब शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छापिएको हो।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। आम नागरिकको सन्देश चिठी मार्फत बोकेर घर घर पुर्याउने हुलाक सेवाले पछिल्लो समय राहदानी सवारी चालक अनुमति पत्र सहित शैक्षिक प्रमाणपत्र बोक्न थालेको छ। सूचना तथा संचार मन्त्रालयको उच्च प्राथमिकतामा हुलाक सेवा परेपछि विभागले नागरिक सेवालाई प्राथमिकतामा राख्दै घर दैलोमा सेवा पुर्याउँदै आएको हो।
2: महालेखा परीक्षकको आठौं वार्षिक प्रतिवेदनले वार्षिक नीति तथा कार्यक्रममा समेटिएका कतिपय कार्यक्रम सुदूरपश्चिम प्रदेश सरकारले आफ्नो बजेटमा समावेश नगरेको औल्याएको छ। महालेखा परीक्षकको कार्यालयले नीति तथा कार्यक्रममा उल्लेख भएका कार्यक्रमलाई बजेटमा समावेश गरेर कार्यान्वयन गर्न प्रदेश सरकारलाई सुझाव दिएको छ।
1: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले हाल बजारमा अभाव देखिएका औषधिको आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन निर्देशन दिनुभएको छ। औषधि व्यवस्था विभागको अनुगमनपछि उहाँले क्यान्सर लगायत औषधिको अभाव हुन नदिन निर्देशन दिनुभएको हो। उहाँले हालसम्म औषधि आपूर्ति र वितरणको अनुमतिका लागि निवेदन पेश गरेको तर अनुमति नपाएका कम्पनीको स्थलगत निरीक्षण गरी प्रक्रिया अगाडि बढ़ाउन निर्देशन दिनुभएको छ।
2: अहिले अधिकांश उद्योगले अमेरिकाबाट पत्थर कोइला मगाएर उद्योगमा प्रयोग गरिरहेका छन् तर अमेरिका र इरान बीचको तनावले इरान छेउमा रहेको स्ट्रेट अफ होर्मुजबाट यस्तो कोइला आउन नपाइरहेका बेला झापामा स्थानीय एक उद्योगले पत्थर कोइलाको विकल्पमा बाल्न मिल्ने पेट्रोल ब्रिकेट उत्पादन शुरू गरेको छ।
1: चालू आर्थिक वर्ष 2082-83 दश महिनासम्ममा जीवन तथा निर्जीवन बीमा कम्पनीहरूले करिब 58 अर्ब रूपियाँ दावी भुक्तानी गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालू आर्थिक वर्षको वैशाखसम्मको तथ्याङ्क अनुसार बीमा कम्पनीहरूले 57 अर्ब 97 करोड़ 50 लाख रूपियाँ बीमा दावी भुक्तानी गरेका हुन्।
2: अब शेयर बजार। सरकारले आर्थिक वर्ष 2083-84 लागि बजेट घोषणा गरेपछिको साप्ताहिक शेयर बजारमा उत्साह देखिएन। यस अवधिमा नेप्सी परिसूचक सँगै कारोबार रकम र कारोबार संख्यामा पनि कमी आउनुले शेयर बजारमा लगानीकर्ताको उत्साह नदेखिएको देखिन्छ। यस अनुसार गत साता समग्र नेप्सी 26.5 अंकले घटेको छ।
3: सात महिला च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब विदेशका खबर। सामाजिक सञ्जालको भरसोल दुनियाँमा एउटा व्यङ्ग्यात्मक मिमको रूपमा शुरू भएर गठन भएको कक्रोच जनता पार्टीले दिल्लीको जन्तर मन्तरमा प्रदर्शन थालेको छ। शनिबार कक्रोच जनता पार्टी सीजेपीको ब्यानर मुनि हजारौंको संख्यामा भेला भएका युवा र विद्यार्थीहरूले शिक्षा प्रणालीमा देखिएको चरम लापरवाही र भ्रष्टाचारको विरोध गर्दै केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको तत्काल राजीनामा मागेका छन्। परीक्षाको प्रश्नपत्र चुहावट र बेरोजगारीको निराशाबाट उब्जिएको यो आन्दोलनले अब एउटा संगठित विद्रोहीको रूप धारण गरेको छ। शनिबार बिहान 7:45 जाँदा अमेरिकाबाट आएको विमान दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भयो। विमानबाट बाहिर निस्केका 30 वर्ष युवा अभिजित दीपकको अनुहारमा कुनै थकान थिएन, बरू एउटा दृढ संकल्प देखिन्थ्यो। विमानस्थल बाहिर निस्कन साथ उनले आफ्नो हातमा भारतीय संविधानका निर्माता डाक्टर बाबा साहेब अम्बेडकरको जीवनी उठाएर प्रदर्शन गरेका छन्।
2: अब खेल र खेलाड़ीका खबर। एसीसी महिला प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले हङकङसँग 69 रनको लज्जास्पद हार बेहोरेको छ। मलेसियाको क्वालालम्पुर स्थित कलेज 2N को जाफर ओवलमा शनिबार भएको खेलमा नेपाल 110 रनको सामान्य लक्ष्य पछ्याउने क्रममा मात्र 40 रनमा समेटिँदै ऐतिहासिक रूपमा कमजोर प्रदर्शनको शिकार बनेको हो।
1: अब विचार तथा विश्लेषण। जीवनस्तर बढ़ेको कि जीवन बाँच्ने तरिका मात्र बदलिएको शीर्षकमा हिमालय टाइम्समा डाक्टर महेन्द्र चालिसेको विचार छापिएको छ। जीवनशैली र जीवनस्तर बीचको भिन्नता बुझ्नु जरूरी छ। जीवनशैली भनेको मानिसले कसरी जीवन बिताउँछ भन्ने कुरा हो। उसले कस्तो घरमा बस्छ, के लगाउँछ, के खान्छ, कुन प्रविधि प्रयोग गर्छ, कसरी यात्रा गर्छ, यी सबै जीवनशैलीका सूचक हुन्। तर जीवनस्तर भनेको त्यो जीवनशैलीलाई ठान्न सक्ने वास्तविक आर्थिक र सामाजिक क्षमता हो।
2: परराष्ट्र नीतिको विषयमा सरकारले जे भन्छ राष्ट्रपाको त्यही नीति हो शीर्षकमा कान्तिपुर दैनिकले राष्ट्रपा सांसद तथा सहमहामन्त्री विपिन कुमार आचार्यसँग गरेको संवादलाई छापेको छ। यो संवादका मुद्दाहरू यस्ता छन्, दुई देशबीच समस्याहरू छन् भने डायलग डिस्कोर्ड र फ्याक्टमा आधारित भएर समाधान गर्नुपर्छ। त्यसको अगाडिको बाटो पार्टीले नभइकन सरकारले गर्ने हो। सीमा जस्तो सेन्सेटिभ विषयको समाधान गर्ने जिम्मा सरकारको हो। राष्ट्रपा महाधिवेशनले पार्टीको आइडियोलोजीमा थप स्पष्टता ल्याउँछ। देशभित्रको सत्ता समीकरणको गफ गर्नका लागि राष्ट्रपाको नेतृत्वलाई बोर्डर क्रस गर्नु पर्दैन।
1: शिक्षाको आलोकमा बजेट शीर्षकमा सुमन्त घिमिरेको विचार गोर्खापत्र दैनिकमा छापिएको छ। फिनल्याण्ड जस्ता देशको शिक्षा प्रणालीले देखाए झैं सार्वजनिक रूपमा गुणस्तरीय शिक्षा प्रणाली विकास गर्न सकेमा शिक्षा क्षेत्रमा उल्लेखनीय सुधार सम्भव छ। नेपालले शिक्षा पूर्वाधार, शिक्षक प्रशिक्षण, पाठ्यक्रम सुधार र समावेशी नीतिमा लगानी बढ़ाएर शिक्षा प्रणालीमा सुधार गर्नु जरूरी छ। बजेटको सफल कार्यान्वयनले शिक्षालाई केवल प्रमाणपत्र प्राप्त गर्ने माध्यमबाट ज्ञान, सीप, नवप्रवर्तन र राष्ट्र निर्माणको आधार शक्तिमा रूपान्तरण गर्न सक्नेछ।
2: हस्त नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। सुन्दै रहनुहोला नेपाली रेडियो नेटवर्क।
3: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी सङ्खुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतेदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छूटमा बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छूटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टीम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चीनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कंपनी लिमिटेड, शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिक। संपर्क नंबर 0296522201 र 97499225200।
4: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
5: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका एक, प्रगति टोल। विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुफत मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423189।

राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज

0: शुभ प्रभात, यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश सन्तको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल जेठ 24 गते आइतबार, जुन 7 तारीक सन् 2026 नेपाल सम्बत 1146 अधिक जेठ कृष्ण पक्षको सप्तमी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: नेपाल भारत परराष्ट्र मन्त्री स्तरीय बैठकमा तीन सहमति, दुवै देशका सबै विद्यमान संयन्त्र सक्रिय पारिने, आन्तरिक सुरक्षामा आधा बजेट कटौती।
1: आज र भोलि तराई मधेसका जिल्लामा गर्मी अझ बढ़ने पूर्वानुमान, जोखिम मोलेर इटलीमा आश्रय खोज्दै नेपाली, कांग्रेसमा कसैको पनि क्रियाशील सदस्यता स्रोत अध्यावधिक नहुने।
0: विकास पुगे पनि रेतिदै गाउँ, बाँदर आतंकबाट जोगिन धनकुटामा वैकल्पिक खेती गर्दै किसान, रूपन्देहीमा मौरी पालनमा आकर्षित, किसानको संख्या बढ्दै सगरमाथा आरोहणका चुनौती घटाउँदै ड्रोन।
1: भारतमा सरकार विरूद्ध प्रदर्शनमा कक्रोश जनता पार्टीको आह्वानमा युवाहरूको ठूलो संख्या सड़कमा, ट्रम्पको आप्रवासन नीति अदालतबाट उल्ट्याइयो, इरानमा अमेरिकाको फेरि आक्रमण।
0: र एसीसी महिला प्रिमियर कपमा नेपाली टोली हङकङसँग पराजित, एसिया कपको फाइनलमा पुग्न नेपाल र ओमान बीच आज खेल हुने, साथ महिला च्याम्पियनशीपको उपाधि भारतलाई।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा नेपाल र भारत बीचमा भएका तीनवटा सहमतिको प्रसंग।
1: नेपाल र भारत बीच तीन विषयमा सहमति समझदारी भएको छ। भारत भ्रमणमा रहनुभएका परराष्ट्र मन्त्री सुशील खनाल र भारतीय समकक्षी एस जयशंकर बीच नयाँ दिल्लीमा भएको प्रतिनिधि मण्डल स्तरीय वार्तामा विभिन्न सहमति र समझदारी गरिएको हो। दिल्लीस्थित नेपाली दूतावासका अनुसार जेठ 2080 नेपाल क्लियरिङ हाउस लिमिटेड र भारतीय राष्ट्रिय भुक्तानी निगम बीच भएको समझदारी बमोजिम सीमापार विद्युतीय भुक्तानी कारोबारलाई सञ्चालनमा ल्याउने सहमति भएको छ। तीन वर्ष अघि एनसीएचएल र एनपीपीआईको अन्तर्राष्ट्रिय शाखा एनपीपीआई इन्टरनेशनल पेमेन्ट लिमिटेड बीच दिल्लीमै सीमापार डिजिटल भुक्तानी र रेमिटान्स सेवा शुरू गर्ने सम्बन्धी समझदारी भएको थियो। त्यही समझदारीका आधारमा फागुन 2080 नेपाल र भारत बीच सीमापार क्यूआर भुक्तानी प्रणाली शुरू गरिएको थियो। दुई छिमेकी देश बीच निर्वात डिजिटल वित्तीय सम्बन्ध स्थापना गर्ने संकेत यसले दिएको भन्दै व्यापक चर्चा गरिएको थियो। त्यसक्रममा नेपाल आउने भारतीय पर्यटक, विद्यार्थी र बिरामीले आफ्ना मोबाइल फोनबाट क्यूआर कोड स्क्यान गरेर रकम भुक्तानी गर्न पाउने भएका छन्। यसैबीच दिल्लीमा नेपाल भारत परराष्ट्र मन्त्री स्तरीय वार्तामा सहमति भएको छ। दुई देशका सबै विद्यमान संयन्त्र सक्रिय पार्ने, काठमाडौँमा परराष्ट्र मन्त्री स्तरीय बैठक बस्ने लगायतका सहमति भएको हो। परराष्ट्र मन्त्री सुशील खनालले दिल्लीबाट टेलिफोनमा भन्नुभयो, दुई देशका सबै पक्षमा अत्यन्त सकारात्मक संवाद भएको छ, हामी विद्यमान संयन्त्रलाई सक्रिय बनाउन सफल भयो, छलफलमा भएका विषयहरूमा ती संयन्त्रले छलफल गर्नेछन्, त्यसपछि चाँडै नै दुई परराष्ट्र मन्त्री बीच अर्को बैठक बस्ने गरी सहमति समेत भएको छ।
0: यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले बिम्स्टेक क्षेत्रको साझा समृद्धिका लागि क्षेत्रीय सहकार्यको आह्वान गर्नुभएको छ। बहुपक्षीय बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाड़ीको प्रयास बिम्स्टेकको 29

0: अवसरमा हिजो यस क्षेत्रको सरकार तथा जनसृजना गर्नुपर्ने स्पष्ट पार्नुभयो। उहाँले जलवायु परिवर्तन र प्राकृतिक प्रकोप विरूद्ध पुनरुत्थानशील विकास निर्माण गर्न थप प्रयास आवश्यक रहेको औल्याउनुभयो। प्रधानमन्त्री शाहले बिम्स्टेक क्षेत्रको समृद्धिका लागि आपसमा अन्तर सम्बन्धित पुनरुत्थानशील समृद्ध बिम्स्टेक क्षेत्र निर्माण गर्न सदस्य राष्ट्रहरूसँग मिलेर काम गर्ने नेपाल सरकारको तर्फबाट प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
1: नेपाली अन्तर्राष्ट्रिय मुद्रा कोषबाट विस्तारित कर्जा सुविधा थप 6.5 अर्ब कर्जा पाउने भएको छ। आईएमएफको कार्यकारी बोर्डले एसीएफ अन्तर्गतको 7 तथा अन्तिम समीक्षा सम्पन्न गरेसँगै नेपालले अन्तिम किस्ता बापतको कर्जा समेत पाउने भएको हो। कार्यक्रम अन्तर्गत तय गरिएको थप आईएमएफको शर्त अनुसार नेपालले सुधारका कार्यक्रम अघि बढ़ाएपछि विस्तारित कर्जाको अन्तिम किस्ता उपलब्ध गराइने भएको हो। यस अन्तर्गत नेपालले एसडीआर मार्फत 31.32 मिलियन करिब 42.9 मिलियन अमेरिकी डलर बराबरको कर्जा पाउने भएको छ। यो भनेको शुक्रबारको विनिमय दर अनुसार 6.50 करोड़ 44 लाख रूपियाँ बराबर हुन आउँछ। त्यसै गरी बजेटी सहायका अन्तर्गत नेपालले आईएमएफबाट प्राप्त गरेको कुल विस्तारित कर्जा एसडीआर 282.42 मिलियन करिब 384.1 मिलियन अमेरिकी डलर पुगेको छ। यो भनेको शुक्रबारको विदेशी विनिमय दर अनुसार 58.23 करोड़ 72 लाख रूपियाँ बराबर हुन आउनेछ। आईएमएफको कार्यकारी बोर्डले 12 जनवरी 2022 नेपालका लागि एसीएफ कार्यक्रम स्वीकृत गरेको थियो।
0: सन् 2026 वसन्तकालीन पर्वतारोहण सिजनमा नेपालका 31 हिमालका लागि 1195 जना आरोहीले अनुमति लिएका छन्। यस अवधिमा राजस्व बापत 1.26 करोड़ 47 लाख रूपियाँ संकलन भएको छ। पर्यटन विभागको पर्वतारोहण शाखाले सार्वजनिक गरेको रोयल्टी प्रतिवेदन 2026/3/1 देखि 2026/6/1 अनुसार अमेरिकी डलरमा कुल 84,70,376 डलर राजस्व संकलन भएको हो। कुल 1195 जना आरोही मध्ये 908 जना पुरूष र 287 जना महिला रहेका छन्। यी आरोहीहरू विश्वका 79 देशबाट नेपाल आएका हुन्। 149 टोलीका यी आरोहीहरूले 31 विभिन्न हिमालमा आरोहणको अनुमति लिएका थिए। विश्वकै सर्वोच्च शिखर सगरमाथा 8,848.8 मिटर यस सिजनमा पनि सर्वाधिक आरोही र राजस्वको प्रमुख स्रोत बनेको छ। 52 टोलीका कुल 495 जना आरोहीले सगरमाथाको अनुमति लिएका छन्। यसमध्ये 390 पुरूष र 105 जना महिला छन्। सगरमाथाबाट मात्रै 72,42,041 अमेरिकी डलर अर्थात 1.08 करोड़ 10 लाख भन्दा बढ़ी रूपियाँ राजस्व संकलन भएको छ, जुन यस सिजनको कुल राजस्वको झण्डै 85% हो। सगरमाथापछि मकालु 8,463 मिटर दोस्रो सर्वाधिक राजस्व दिने हिमाल बनेको छ। 11 टोलीका 72 जना आरोहीले मकालुको अनुमति लिए 2,13,330.16 अमेरिकी डलर अर्थात 3,17,00,000 रूपियाँ राजस्व संकलनमा योगदान पुर्याएका छन्। त्यस्तै लोत्से 8,516 मिटरमा 16 टोलीका 150 जना आरोहीले अनुमति लिई 4,44,655 डलर अर्थात 1,68,00,000 रूपियाँ राजस्व उपलब्ध भएको छ। आमा दबलम 6,814 मिटर पनि यस सिजनमा आरोहीको संख्याको हिसाबले उल्लेखनीय देखिन्छ। 10 टोलीका 111 जना आरोहीले यस हिमालको अनुमति लिई 1,11,000 डलर अर्थात 1,66,09,200 रूपियाँ राजस्व संकलनमा योगदान पुर्याएका छन्। कञ्चनजंघा मेनमा 5 टोलीका 37 जनाले अनुमति लिई 1,11,000 डलर अर्थात 1,65,00,000 रूपियाँ राजस्व संकलनमा योगदान पुर्याएको पाइएको छ।
1: इटलीको उत्तर पूर्वी शहर टिएग्रोको सेन्टर रेल स्टेशन छेउको पार्कमा हरेक साँझ कम्तीमा 10 नेपाली लिनिया ब्रुब्रा ओडीभी एसोसिएशनको मदत खोज्दै गर्छन्। लिनिया स्थानीय गैर सरकारी संस्था हो जसले टीएकटी सेन्टरको सड़कमा बास लिन पुगेका नेपाली सहित आप्रवासीलाई प्राथमिकताका साथ स्वास्थ्य जाँच, खाना र लत्ता कपड़ा उपलब्ध गराउँदै आएको छ। हरेक साँझ कम्तीमा 10 नेपाली खाना र लत्ता कपड़ा खोज्दै आउँछन्। एसएनकी संस्थापक लोरेना फोरोले यहाँको कमजोरी प्रशासनका कारण आश्रय पाउने मध्येमा नेपालीहरू रहेको समेत बताइएको छ। सन् 2025 मात्र बाल्कन मार्ग हुँदै बिना भिसा प्रवेश गरेका 1060 नेपालीले शरणार्थीको हैसियत पाउन इटलीको विभिन्न स्थानमा पुग्ने गरेका छन् भने बन्दरगाह जीर्ण अवस्थामा रहने र त्यहाँ बस्ने गरेका छन्। पार्क र सड़कमा महिनौ बिताए पनि धेरै जस्तो अझै शरणार्थीको मान्यता पाउन सकिरहेका छैनन्। जोखिम मोलेर इटलीमा नेपालीहरूले शरण लिँदै आएको बताइएको छ।
0: मौसमविदले आज र भोलि तातो अझ बढ़ने भएकाले त्यस अनुसारको सावधानी अपनाउन अनुरोध गरेका छन्। विगतका केहीदेखि नै तातो लहर चलिरहेको भए पनि तुलनात्मक रूपमा आज र भोलि केही बढ़न सक्ने सीआईएमसँग कुराकानी गर्दै मौसमविद संजीव अधिकारीले बताउनुभयो।
2: अहिले उपल्लो वायुमण्डलमा चाहिँ पश्चिमी न्यूनचापीय रेखा अवस्थित छ र स्थानीय वायुको पनि आंशिक प्रभाव नेपालमा रहेको छ। आज रातिको कुरा गर्नुपर्दाखेरि चाहिँ कोशी, लुम्बिनी, कर्णाली प्रदेशमा र बाँकी पनि हिमाली पहाड़ी भूभागका केही ठाउँमा चाहिँ मध्यमसम्मको वर्षा हुन सक्छ र यो मधेस र कोशी प्रदेशका तराईमा पनि सामान्य वर्षा हुन सक्ने देखिन्छ र भोलि पर्सीको लागि चाहिँ सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईमा चाहिँ फेरि तातो दिन हुन सक्ने र अरू पनि तराईका भूभागहरूमा बिस्तारै गर्मी बढ्ने देखिएकोले सबैले ख्याल गर्नुहोला।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा वातावरण संरक्षणका लागि भान्सा र घर परिवारबाट गर्न सकिने सहयोग
3: स्पेस छ भने कुहिने नकुहिने खोरलाई छुट्याइदिने हो कि आफ्नो स्पेस छैन भने पनि एटलिस्ट छुट्याइदिने जो लिन आउनुहुन्छ उहाँहरूलाई सहज हुन्छ नि त। मिक्स गरेर दियो भने त लाने मान्छेलाई गाह्रो हुन्छ।
0: कांग्रेसमा कसैको पनि क्रियाशील सदस्यता स्वत अध्यावधिक नहुने, विकास पुगे पनि रीतिन्दै गाउँ, बाँदर आतंकबाट जोगिन धनकुटामा वैकल्पिक खेती गर्दै किसान लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: कृषि भूमि व्यवस्थापन विकास कार्य गर्दा राम्रो हुन्छ गाउँ घर, ज्ञान सिप जोड्दा घाँसे मैदान चरण।

0: हुँदादी जलवायो बाँच्न मिल्छ जीवनको सत आयो।
1: हाम्रो जीवन वन र वन्यजन्तुसँग गाँसिएको छ, तर पछिल्लो समय मानव वन्यजन्तु द्वन्द बढेको छ। त्यसैले बस्ती र जंगल सुरक्षित राख्दै सह अस्तित्व कायम गरौं। वन वन्यजन्तु र समुदाय बीचको द्वन्द न्यूनीकरण गर्न जलवायु परिवर्तन र पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलनमा सबैले पहल गरौं। नेट्स नेपाल, WWF र CIN।

0: यो के चलाएको हो यस्तो धुवाले त आँखै पोल्यो नि सासै फेर्न गाह्रो भयो
1: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू
2: रामी दाईको कुरा त ठिकै हो तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन् यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ
0: छ्वाली पराल र मकैको ढोटबाट बायो ग्यास कम्पोस्ट मल पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ
3: नमस्कार नमस्कार कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त
1: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि
3: हो नि यसमा सरकार उद्योगी र सहकारी मिलेर किसानलाई तालिम अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि
1: ओहो धन्यवाद नानी अब त म जलाउँदै जलाउँदिन अवशेष त मेरो धन रहेछ नि
2: बाली अवशेष जलाउँदा धुवा प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य एकीकृत पर्वतीय विकास केन्द्र इस्मोर राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
5: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर
2: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा सत्तारूढ राष्ट्रपाको महाधिवेशनको तयारीको शीर्षकमा खबर प्रकाशित छ 66 जिल्लामा अधिवेशन शुरू भएको प्रसंग पनि उल्लेख गरिएको छ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले आफ्नो प्रथम महाधिवेशनको तयारी तीव्र रूपमा अघि बढ़ाएको छ 7 असार 2079 स्थापना भएको पार्टीले 4 वर्ष स्थापना दिवसकै अवसरमा 7-9 असारसम्म चितवनको पहिलो महाधिवेशन गर्दैछ महाधिवेशन तयारीका लागि राष्ट्रपाले पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा महाधिवेशन मूल आयोजक समिति गठन समेत गरेको छ त्यस्तै 30 वटा अरू उपसमिति पनि बनाइएको छ उपसमितिले काम गरिरहेको महामन्त्री कविन्द्र बुर्लाकोटीले बताउनु त्यस्तै पार्टी स्थापनाको 4 वर्षपछि आगामी 7-9 असारसम्म चितवनमा पहिलो राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले जिल्ला नेतृत्व चयन गर्न शुरू गरेको छ महामन्त्री बोलाकोटीका अनुसार हिजो र आज देशका 66 जिल्लामा पहिलो अधिवेशन हुनेछ त्यसै अनुसार हिजो 37 जिल्लामा अधिवेशनको उद्घाटन भएको छ उहाँका अनुसार आज 29 जिल्लामा अधिवेशन सकिँदैछ सोधपूछ भन्दै प्रहरले गर्यो निर्घात कुटपीट शीर्षकमा अर्को खबर प्रकाशित छ भने कोशीमा ज्येष्ठ नागरिक ग्राम निर्माण योजना गायब खरिद गरेको 32 बिघा जमीन पनि बेवारिसे अधिकांश अतिक्रमणको चपेटामा शीर्षकमा अर्को खबर प्रकाशित छ त्यस्तै भित्रपृष्ठमा आन्तरिक सुरक्षामा झण्डै आधा बजेट कटौती शीर्षकमा खबर छ सरकारले आगामी आर्थिक वर्षका लागि गृह मन्त्रालय अन्तर्गत मन्त्रालयको निकायको बजेटमा भारी कटौती गरेको छ जुन गत आर्थिक वर्ष विनियोजित बजेटको तुलनामा 48.25% कम हो सरकारले चालू आर्थिक वर्षमा 2,08,62,44,00,00,000 रूपियाँ बजेट विनियोजन गरेको थियो तर आगामी आर्थिक वर्षका लागि मात्रै 1,07,95,00,00,000 रूपियाँ बजेट विनियोजन भएको छ त्यस्तै कांग्रेसमा कसैको पनि क्रियाशील सदस्यता स्रोत अध्यावधिक नहुने शीर्षकमा अर्को खबर छ कांग्रेसमा कसैको पनि क्रियाशील सदस्यता स्रोत अध्यावधिक नहुने भएको छ पार्टीका वरिष्ठ नेताहरूले क्रियाशील सदस्यता स्रोत अध्यावधिक हुने चर्चालाई क्रियाशील सदस्यता छानबिन समितिले निराधार भनेको छ समिति सदस्य एवं सहमहामन्त्री प्रकाश स्नेहले सदस्यता अध्यावधिक एवं सदस्यले नै गर्नुपर्ने उहाँले स्पष्ट पार्नुभयो अध्यावधिक गर्ने भनेको कांग्रेसका सबै सदस्यलाई प्रविधिमा जोड्ने हो टेलिफोन नम्बर सामाजिक सञ्जाल लगायतका विवरण रेकर्डमा राखिन्छ सो कारण कसैको पनि अध्यावधिक नहुने उहाँले बताउनुभयो गत 1 वैशाखदेखि कांग्रेसमा क्रियाशील सदस्यता अध्यावधिकको काम जारी रहेको छ त्यस्तै परीक्षामा जफत गरिएका 1 करोड़ मूल्य बराबरको मोबाइल नष्ट प्रकरण कानूनी परीक्षणको विषय बन्न सक्ने शीर्षकमा अर्को खबर छ भने मित्रपृष्ठमा बुढ़ी गण्डकी निर्माणमा जानु अघि ड्याङको उचाइ पुनरावलोकन गरिँदै शीर्षकको अर्को खबर छ भने उत्पादनमूलक उद्योगको वृद्धि सुस्त शीर्षकमा पनि खबर प्रकाशित छ
5: विकास पुगे पनि रेतिँदै गाउँ गरौं शीर्षकमा गोर्खापत्र दैनिकमा गणेश खनालले अर्घाखाँचीबाट लेख्नु भएको खबर छ। बाहिरबाट हेर्दा अर्घाखाँचीका धेरै गाउँ अहिले सुविधा सम्पन्न र व्यवस्थित देखिन्छन्, तर विकासको यही चमकभित्र अर्को पीड़ादायी यथार्थ छ, लुकेको छ, गाउँ क्रमशः रित्तिदै गएको छ। सत्रदीप गाउँपालिका एक ठूला खर्कका कमल गेवाली अहिले आफ्नो टोलमा एक्लै हुनुहुन्छ। उहाँले भन्नुभयो, यहाँका सबै मानिस बसाई सरेर शहरतिर झरे, अहिले मेरो परिवार मात्र यहाँ छ। परिवारमा कोही बिरामी भए पनि गुहार माग्ने अवस्था गाउँमा हुने अवस्था छैन। बाँदर आतंकबाट जोगिन वैकल्पिक खेती शीर्षकमा कविराज घिमिरेले लेख्नु भएको खबर भित्रीपन्नामा छ। धनकुटा महालक्ष्मी नगरपालिका पाँच मिलाङचुङका चमक बहादुर कुंवरले अहिले करिब 10 रोपनी बारीमा विसार खेती गर्नुभएको छ। 3 वर्ष अघिसम्म धान, मकै, टमाटर, प्याज तथा तरकारी खेती गर्दै आउनुभएका कुंवर यी बालीमा बाँदर सहित अन्य जंगली जनावरले दुःख दिएपछि विसार खेतीतर्फ आकर्षित हुनुभएको हो। परम्परागत खेतीमा भन्दा मौरी पालनमा लाभदायी शीर्षकमा भैरहवाबाट लेखिएको खबर पनि छापिएको छ। मौरीले मह उत्पादन मात्र गर्दैन, पराग सिंचन मार्फत कृषि उत्पादन बढ़ाउन पनि महत्वपूर्ण भूमिका खेल्न थालेकोमा किसानहरू खुशी छन्। किसानहरू मौरी पालनतर्फ आकर्षित भएका छन्। मल खोज्दै सीमापार शीर्षकमा ज्योति पन्थीले बबई बर्दियाबाट लेख्नु भएको खबर पनि छापिएको छ। धानको बिउ राख्ने समय शुरू भए पनि आवश्यक मल उपलब्ध नहुँदा बर्दियाका किसान डीएपी मल नपाएपछि किसान नेपाल भारत सीमावर्ती भारतीय बजारतर्फ जान थालेका हुन्। मलको खोजीमा घण्टौं साइकिल चलाएर सीमावर्ती बजार पुग्नुपर्ने बाध्यता रहेको किसानहरूको गुनासो छ। सगरमाथा आरोहणका चुनौती घटाउँदै ड्रोन शीर्षकमा संगम प्रसाईले कान्तिपुर दैनिकमा लेख्नु भएको खबर छ। आधार शिविर र क्याम्प दुई बीच बन्दोबस्तीका सामान ओसार्न सामान्यतया 8-10 पटक आवत जावत गर्नुपर्नेमा ड्रोनका कारण पथ प्रदर्शकले औसतमा यसपल्ट 4 पटक मात्रै आउजाउ गर्नु परेको छ। अर्को खबर, एक क्लिक लाखौं रूपियाँ गायब शीर्षकमा सजना बरालले लेख्नु भएको छ। विश्वकप फुटबलको मिति नजिकिएसँगै प्रतियोगिताका खेल निशुल्क हेर्न सकिने भन्दै सामाजिक सञ्जालमा भ्रमपूर्ण स्क्याम विज्ञापन फैलिरहेको छ। आकर्षक अफर देखाएर प्रयोगकर्तालाई बहकाउने यस्ता विज्ञापनमा रहेका लिंक क्लिक गर्दा र अनधिकृत एप डाउनलोड गर्दा सर्वसाधारणको मोबाइल तथा कम्प्यूटर ह्याक हुने र बैंक खाताबाट रकम चोरी हुने घटना बढ़ेको हो। विश्वकप फुटबल निशुल्क हेर्न सकिने भन्दै सामाजिक सञ्जालमा आउने विज्ञापन र जानकारीहरू वास्तविक नहुन सक्छन्। सत्य तथ्य जाँचेर बुझेर मात्रै अगाडि बढ़नुपर्ने विज्ञहरूको भनाई छ। आर्थिक कारोबार दैनिकमा आगामी वर्ष खर्च होला 4 खर्ब 31 अर्ब पूँजीगत बजेट शीर्षकमा कौशिला कुंवरले लेख्नु भएको खबर छ भने 25 करोड़ भन्दा कम पूँजीका उद्योग विभागमा दर्ता नहुने शीर्षकमा अर्को खबर छ। उद्योग विभागले 25 करोड़ भन्दा कम पूँजीका उद्योग दर्ता बन्द गरेको छ। यस्ता उद्योग अब आफ्नो कार्यक्षेत्रमा नपर्ने भन्दै दर्ता सम्बन्धी काम रोका गरिएको विभागको भनाइ छ। विभागका निर्देशक उर्मिला खतिवडाका अनुसार सरकारले 25 करोड़ भन्दा कम पूँजी भएका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमा मात्र दर्ता हुने व्यवस्था गरेसँगै विभागले यस सम्बन्धी निवेदन लिन छोडेको हो। अर्को खबर, अन्नपूर्ण पोस्ट दैनिकमा हजारौं कलिला मुनामा कुपोषण शीर्षकमा केशर राज छेत्रीले बुटवलबाट लेख्नु भएको खबर छ। 5 वर्ष उमेर नपुग्दै देशभरका हजारौं बालबालिका कुपोषणकोबाट प्रभावित छन्। स्वास्थ्य मन्त्रालय अन्तर्गत राष्ट्रिय पोषण लेखाजोखाले देशभर गरेको परीक्षण अनुसार 18,309 जना बालबालिकामा कडा खालको कुपोषण देखिएको छ। मन्त्रालय अन्तर्गत परिवार कल्याण महाशाखाका अनुसार 707 स्थानीय तहमा कुपोषणको परीक्षण गरिएको थियो। कलिलै उमेरदेखि बालबालिकामा कुपोषण देखिएपछि उनीहरूमा रोग प्रतिरोधात्मक क्षमता पनि कमजोर हुन्छ, जसका कारण बालबालिका विभिन्न रोगबाट प्रभावित हुने गरेका छन्। 18,309 शीघ्र कडा कुपोषित देखिएको छ भने 88,205 शीघ्र कुपोषण देखिएको छ।
6: साझा खबरमा अब विदेशका खबर। भारतको नयाँ दिल्ली स्थित जन्तर मन्तरमा हिजो ककरू जनता पार्टीको आह्वानमा भएको विरोध प्रदर्शनमा सयौं युवा सहभागी भएका छन्। भेला भएका युवाले ककरूजको मास्क लगाएका थिए। उनीहरूले हातमा राष्ट्रिय झण्डा र पाठ्य पुस्तक समेत बोकेका थिए। सीजेपीका संस्थापक 30 वर्षीय अभिजित दीपेकी आन्दोलनको अगुवाई गरिरहनु भएको थियो। अमेरिकाको बोस्टनमा अध्ययन गर्दै आउनुभएका उहाँ हिजो नै शनि दिल्ली आइपुग्नु भएको थियो।
2: इन्स्टाग्राममा सीजेपीसँग मूलधारका पार्टीहरूभन्दा धेरै फलोअर छन्। एक महिना नबित्दै 2 करोड़ भन्दा धेरैले सीजेपीलाई फलो गरिसकेका छन्। आन्दोलनका क्रममा दिल्ली पुलिसले 6 जनालाई हिरासतमा लिएको छ। प्रदर्शन र सरकार समर्थित मुठभेट हुन सक्ने अवस्था देखिएपछि उनीहरूलाई नियन्त्रणमा लिएको भारतीय संचार माध्यमले उल्लेख गरेका छन्। एसिया अफ्रिका र ल्याटिन अमेरिकाका 39 देशका नागरिकलाई आप्रवासनमा कडाई गर्ने गरी ट्रम्प प्रशासनले ल्याएको नीतिलाई एक संघीय न्यायालयले शनिबार उल्टाइदिएका छन्। जोन म्याककोनले आदेशमा भनेका छन् यस नीतिले अमेरिका बस्दै आएका अल्पसंख्यक आप्रवासीको जीवनलाई अन्यलमा पारिदिनेछ र अमेरिकी सेनाले इरानका केही रडार साइटहरूमा आक्रमण गरेको जनाइएको छ। यो घटना पश्चिम एसियामा जारी तनाव कायम रहेको र युद्धविरामको सम्भावना थप कमजोर हुँदै गएको बताइएको छ। अमेरिकी सेन्टर कमाण्डले सामाजिक सञ्जाल एक्समा दिएको जानकारी अनुसार शुक्रबार अमेरिकी सेनाले इरान तर्फबाट प्रक्षेपण गरिएका 4 एकतर्फी आक्रमणकारी ड्रोनहरू खसालेको थियो।
5: साझा खबरमा अब खेल खबर। भारत 7 वर्षपछि 7 महिला च्याम्पियनशीपको उपाधि जित्न सफल भएको छ। दक्षिण एसियाली फुटबल महासंघ साफले आयोजना गरेको साफ च्याम्पियनशीपमा भारत 6ठौं पटक उपाधि हात पार्न सफल भयो। पछिल्लो 2 संस्करण भने बंगलादेशले जितेको थियो। यस पटक उपाधि ह्याट्रिक गर्ने बंगलादेशको योजनामा भारत बाधक बनेको हो। एसिया कपमा स्थान बनाइसकेको नेपालले एसियाली खेलकुद छनौट प्रतियोगिताको फाइनल प्रवेश गर्न आज ओमानसँग खेल्दैछ। सिंगापुरमा हुने खेल नेपाली समय अनुसार बिहान 7:15 शुरू हुनेछ। नेपाली राष्ट्रिय पुरूष क्रिकेट टोलीले पनि सहभागिता जनाउने पक्का भइसकेको 20औं संस्करणको एसियाली खेलकुदका लागि बलियो भारतीय क्रिकेट टोलीको घोषणा गरिएको छ। हिजो भारतीय क्रिकेट बोर्ड बीसीसीआईले नयाँ कप्तान श्रेयस अय्यरको कप्तानीमा 15-सदस्यीय टीम घोषणा गरेको हो र खराब ब्याटिङलाई निरन्तरता दिएको नेपालले इतिहासमै बिर्सन लायक प्रदर्शन गरेको छ। एसीसी महिला प्रिमियर कपको प्रसंग हो। मलेसियामा चलिरहेको एसीसी महिला प्रिमियर कपमा नेपाल शनिबार हिजो हङकङसँग मात्र 40 रन बनाउन पुग्यो। यो सँगै नेपाली महिला टोली टी20 अन्तर्राष्ट्रियमा सबैभन्दा कम योगफलमा समेटिएको छ।
2: वातावरण संरक्षणमा किसानको भूमिका कस्तो हुन्छ? कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
7: क्लासिक टेक को वाईफाई 6 राउटर नाम 1 कॉमन 8 शक्तिशाली 4 एंटेना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबै अस्त्र को शक्ति बोकेको 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया में साथ में IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: साझा खबरमा अब वातावरण संरक्षणमा खेल्नुपर्ने भूमिका। वातावरण संरक्षणका लागि सरकारले चालेका कदम मात्र पर्याप्त हुँदैनन्। नागरिकले पनि आफ्नो आनी बानी र खेती प्रणालीमा सुधार ल्याउन सक्छन्। यसो भए भान्सादेखि खेतबारीमा हामीले सुधारमा ल्याउन के गर्न सकिन्छ? साथी सुशीला श्रेष्ठले वातावरण तथा पर्यावरणविद रोशना पौडेलसँग कुराकानी गर्नुभएको छ।
8: किलो किलो पाउ पाउ लिएर आउने हो कि अलिकति भल्युममा ल्याएर स्टोर गर्यो भने त्यही अनुसारको वेस्ट भित्रिने हो। स्पेस छ भने कुहिने नकुहिने खोरलाई छुट्याइदिने हो कि आफ्नो स्पेस छैन भने पनि एटलिस्ट छुट्याइदिने जो लिन आउनुहुन्छ उहाँहरूलाई सहज हुन्छ नि त। मिक्स गरेर दियो भने त लाने मान्छेलाई गाह्रो हुन्छ होइन। सो उहाँहरूलाई पनि राम्रो गरिदिन सक्छौँ र हामीले आफ्नो बच्चा बच्चीलाई परिवारलाई के खुवाइरहेको छौँ अर्ग्यानिक इनअर्ग्यानिक किनभने यो प्रभावबाट रोक्ने भनेको त हामीले हाम्रो के चोइसेस गर्ने भन्ने हो।
9: किसानको कुरा गर्दाखेरि किसानले गर्न सक्ने के छ वातावरण?
8: किसानले गर्न सक्ने वातावरणको लागि चाहिँ अब हामीले किसान भएर विभिन्न बीजहरू लगाइरहँदा होइन यो के रोप्ने भन्ने अन्न बालीको कुराहरूमा अलिकति मलजलको कुराहरूमा अलिकति ध्यान दियौँ भने हामीले हाम्रो स्वार्थको लागि म बुझ्छु त्यो घर चलाउनको लागि आर्थिक कुरा पनि छ तर अहिले भएको थोरै प्रफिटले हामीले फ्युचर मेरो नाति नातिना छोराछोरीको भविष्य त स्टेकमा छ नि त त्यो चाहिँ अलिकति ध्यान दिँदाखेरि राम्रो हुन्छ।
9: मलको प्रयोग भयो
8: बिउको कुराहरू भयो र अरू उहाँहरूले जुन भोग्नु भएको छ नि किनभने म एउटा किसान हो तपाईँ अर्को किसान हो भने त्यो लर्निङ एक्सचेन्ज गर्ने पनि एउटा राम्रो अभ्यास हो जस्तो लाग्छ कि अहिले हामी सोसियल मिडियाको टाइम छ होइन कतिवटा धेरैवटा सोसियल मिडिया पनि हुनुहुन्छ, जस्तै मेरो प्लान्टमा चाहिँ यस्तो यस्तो किरा लाग्यो, तपाईँहरूको पनि लाग्छ होला, यसमा चाहिँ ध्यान दिनुहोस् है भनेर उहाँले कति राम्रो
9: घरेलु
8: उपायहरू. एउटा एन्टरप्राइज हुनुहुन्थ्यो जसले चाहिँ यो बायो इन्जाइमको थ्रु चाहिँ क्लिनिङ प्रोडक्टहरू के जस्तो तपाईँको टेबल पुस्ने, भुइँ पुस्ने कुराहरू, ह्यान्ड वासहरू, हामीले त त्यो सबै केमिकल्स, we start our day with chemicals नि त पेस्ट हो, तर पेस्ट पनि त्यही भएर सानो पी साइडमा युज गर्नुहुन्छ नि त, हामी कति सरल पुरै ब्रस लगाइदिन्छौँ कुनै. त्यही भएर चाहिँ यो जे गर्छौ त्यसको चाहिँ पहिला लजिक बुझ्नु पर्यो. गर्नलाई गरे, मेरो मम्मीले गर्नुभयो, बुवाले गर्नुभयो, मलाई गरायो, मैले पनि छोराछोरीलाई गराउने भन्दा पनि अब धेरै अपर्च्युनिटिजहरू, अप्सन्सहरू पनि आइसकेको छ. अलिकति आफूले पनि थोरै होमवर्क गरेर तपाईँको यदि कुनै कुरा
9: अब किसानको भूमिका कुरा गर्दाखेरि चाहिँ किसानहरूले त सरकारले अब अर्ग्यानिक उत्पादन गर्यो भनेदेखि अलिकति त्यो हेर्दाखेरि अलिकति आकर्षक नहुने भएको भएर बजारमा बिक्री हुँदैन, त्यसले गर्दाखेरि चाहिँ बिचारै हाल्नै पर्ने बाध्यता छ हामीलाई. हामीले चाहेर पनि त्यो गर्न सकिरहेको छैन भन्नुहुन्छ नि त.
8: मलाई याद छ मेरो म जब भर्खर भर्खर बिहा भएको थियो, मेरो श्रीमानले भन्नुहुन्थ्यो काँक्राहरू किन्दा चाहिँ अलिकति सरक्क परेको भन्दा पनि बाङ्गो लिनु भएको लिनु, त्यो चाहिँ अलिकति अर्ग्यानिक हो भन्ने कुरा
9: बिचारी प्रयोग
8: हामीलाई. त्यही भएर हामीलाई हेरेर चाहिँ ठिक्क राम्रो परेको कुरा चाहिँ राम्रो भन्ने अन्डरस्ट्यान्डिङ हुन्छ, तर त्यो होइन.
5: वातावरण तथा पर्यावरणविद रोशना पौडेलसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं. सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान छ बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक.
6: नेपाल भारत परराष्ट्र मन्त्री स्तरीय बैठकमा तीन सहमति, दुवै देशका सबै विद्यमान संयन्त्र सक्रिय पारिने, आन्तरिक सुरक्षामा आधा बजेट कटौती.
5: आज र भोलि तराई मधेसका जिल्लामा गर्मी अझ बढ़ने पूर्वानुमान, जोखिम मोलेर इटलीमा आश्रय खोज्दै नेपाली, कांग्रेसमा कसैको पनि क्रियाशील सदस्यता स्वत अध्यावधिक नहुने.
6: विकास पुगे पनि रितिदै गाउँ, बाँदर आतंकबाट जोगिन धनकुटामा वैकल्पिक खेती गर्दै किसान, रूपन्देहीमा मौरी पालन गर्ने किसान बढ्दै, सगरमाथा आरोहणका चुनौती घटाउँदै ड्रोन.
5: भारतमा सरकार विरूद्ध प्रदर्शनमा कक्रोच, जनता पार्टीको आह्वानमा युवाहरूको ठूलो संख्या सड़कमा, ट्रम्पको आप्रवासन नीति अदालतबाट उल्ट्याइयो.
6: र एसएससी महिला प्रिमियर कपमा नेपाली टोली हङकङसँग पराजित, एसिया कपको फाइनलमा पुग्न नेपाल रोमन बीच आज खेल हुने, सात महिला च्याम्पियनशीपको उपाधि भारतलाई.
5: साझा खबरको अन्त्यमा कार्टुन हामीले यी हिमालय टाइम्समा महेश

0: लवै घर घर आयो हजुर सबको मन छुना, सबको मन छुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।

नेपाल र भारत बीच तीन विषयमा सहमति। सत्तारूढ़ दल रासोपा सभापति लामिछाने लगत्तै परराष्ट्र मन्त्री खनालको भारत भ्रमणले राजनीतिक र कूटनीतिक वृत्तमा चासो। भ्रष्टाचारमा दोषी ठहरिएका पूर्व कर्मचारीलाई पेन्सन सुविधा रोक्का गर्ने कानूनको अभाव, पदमा बहाल छँदै मुद्दा खेप्नेको रकम भने रोक्का हुने। विश्वकप फुटबल निशुल्क हेर्न सकिने भन्दै सामाजिक सञ्जालमा भ्रमपूर्ण विज्ञापनको बिगबिगी, एक क्लिकमा लाखौं रूपियाँ गायब। ट्रम्प प्रशासनको आप्रवासन नीति अमेरिकी अदालतले उल्टायो, आप्रवासी समूहद्वारा फैसलाको स्वागत। र एसिसी वुमन्स प्रिमियर कप क्रिकेटमा नेपाल हङकङसँग 69 रनले पराजित।

0: हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानीमा घर कर्जा, सानीमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
3: नमस्कार, कान्तिपुर डायरीका साथमा सुनिता र तारा, समाचार अब विस्तारमा। नेपाल र भारत बीच तीन विषयमा सहमति समझदारी भएको छ। भारत भ्रमणमा रहेका परराष्ट्र मन्त्री शिशिर खनाल र भारतीय समकक्षी एस जयशंकर बीच नयाँ दिल्लीमा भएको प्रतिनिधिमण्डल स्तरीय वार्ताका क्रममा विभिन्न सहमति समझदारी गरिएको हो। दिल्ली स्थित नेपाली दूतावासका अनुसार जेठ 2080 नेपाल क्लियरिङ हाउस लिमिटेड एनसीएचएल र भारतीय राष्ट्रिय भुक्तानी निगम एनपीसीआई बीच भएको समझदारी बमोजिम सीमापार विद्युतीय भुक्तानी कारोबारलाई संचालनमा ल्याउने सहमति भएको छ। तीन वर्ष अघि एनसीएचएल र एनपीसीआईको अन्तर्राष्ट्रिय शाखा एनपीसीआई इन्टरनेशनल पेमेन्ट्स लिमिटेड एनआईपीएल बीच दिल्लीमै सीमापार डिजिटल भुक्तानी र रेमिट्यान्स सेवा शुरू गर्ने सम्बन्धी समझदारी भएको थियो। त्यही समझदारीका आधारमा फागुन 2080 नेपाल र भारत बीच सीमापार क्यूआर भुक्तानी प्रणाली शुरू गरिएको भएको थियो। दुई छिमेकी देशबीच निर्वाध डिजिटल वित्तीय सम्बन्ध स्थापना हुने संकेत यसले दिएको भन्ने व्यापक चर्चा समेत गरियो। त्यसैता नेपाल आउने भारतीय पर्यटक, विद्यार्थी र बिरामीले आफ्ना मोबाइल फोनबाट क्यूआर कोड स्क्यान गरेर रकम भुक्तानी गर्न पाएका छन्। तर भारत भ्रमण गर्ने नेपालीले अझै त्यो सुविधा पाएका छैनन्। अब भने नेपालीले पनि भारतमा क्यूआर सेवा प्रयोग गर्न पाउनेछन्। भुक्तानी प्रणाली औपचारिक रूपमा शुरू भएको दुई वर्षभन्दा बढ़ी बितिसक्दा पनि नेपालका बैंक भुक्तानी सेवा संचालक तथा केन्द्रीय बैंकले आफ्नो तर्फबाट प्राविधिक रूपमा तयार रहेको आश्वासन पटक पटक दिए पनि पारस्परिक सेवा शुरू हुन सकेको थिएन। नेपाली अधिकारीहरूका अनुसार यसको शुरूआत उच्च स्तरीय आधिकारिक घोषणा मार्फत होस् भन्ने चाहनाले ढिलाइ भएको थियो। हिजो नै भूकम्पपछिको भारतको सहयोगमा पुननिर्माण गरिएका स्वास्थ्यका 72 र सांस्कृतिक क्षेत्रका 12 परियोजना पनि हस्तान्तरण गरिएको छ। 2072 सालको भूकम्पपछि पुननिर्माणका लागि भारतले 1 अर्ब अमेरिकी डलर अनुदान र ऋण दिएको थियो। काठमाडौँ विश्वविद्यालय स्कूल अफ इन्जिनियरिङको सेन्टर फर डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर एण्ड आर्टिफिशियल इन्टेलिजेन्स र डिजिटल इण्डिया भाषिनी डिभिजन बीच भाषा अनुवाद गर्ने भोइस फर्स्ट प्लेटफर्मका लागि संयुक्त रूपमा राष्ट्रिय डिजिटल पूर्वाधार निर्माण गर्ने समझदारी पनि भएको छ। बैठकका क्रममा खनाल र शंकरबीच द्विपक्षीय सम्बन्धका विविध आयाममा वृहत छलफल भएको दिल्ली स्थित नेपाली दूतावासले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति रवि लामिछाने भारतको 5 दिने भ्रमण पूरा गरी स्वदेश फर्के लगत्तै परराष्ट्र मन्त्री शिशिर खनाल पनि शुक्रबारदेखि भारत भ्रमणमा छन्। सत्तारूढ़ पार्टीका सभापतिको हैसियतमा भारत भ्रमण गरेका लामिछानेलाई भारतीय जनता पार्टी भाजपाले गरेको विशेष आतिथ्यतालाई क्षेत्रीय कूटनीतिक वृत्तमा चासो र महत्वका साथ हेरिएको छ। सत्तारूढ़ दल राष्ट्रपाको लगातारको भारत भ्रमणलाई भाजपा र नरेन्द्र मोदी सरकारले दिएको महत्वलाई लिएर चौतर्फी बहस भएका छन्।
4: भनिन्छ, कूटनीतिमा भ्रमण अभिव्यक्ति लिएका अडान मात्र नभएर लगाएका पहिरन र खाएका विषयले समेत महत्व पाउँछ। यस्तै हालै भएको भ्रमणका दौरान राष्ट्रपा सभापति रवि लामिछानेलाई दिल्लीमा दिइएको उच्च स्तरीय सम्मानले अहिले काठमाडौँको कूटनीतिक र राजनैतिक वृत्तमा तरंग ल्याएको छ। जेठ 19-22 5 दिने भारत भ्रमण गरेर स्वदेश फर्केका लामिछानेको भ्रमणलाई लिएर अहिले विभिन्न कोणबाट बहस भइरहेका छन्। सभापति लामिछानेको भारत भ्रमण सकारात्मक रहेको र दुई देश बीच आएको बहुआयामिक सम्बन्धलाई थप मजबूत बनाउन मदत पुग्ने भारतका लागि पूर्व राजदूत निलाम्बर आचार्यको भनाइ छ। उनले भने,
5: प्रधानमन्त्रीले कम्तीमा 1 वर्षसम्म विदेश भ्रमण नगर्ने भन्ने समाचार आयो र यो पृष्ठभूमिमा सत्तारूढ दलका सभापतिको भारत भ्रमण भएको छ। यो महत्वपूर्ण भ्रमण हो। रवि लामिछानेज्यूलाई भारतमा स्वागत सत्कार गरियो, जसरी कुराकानी सम्पन्न भए, यो चाहिँ सकारात्मक छ। त्यसले दुई देशका बीचमा रहेको गाढा नजिकैकी सम्बन्धलाई सुदृढ पार्न र अरू अगाडि बढाउन त मदत गर्नेछ भन्ने आशा लिन सकिन्छ। साथै थाकिरहेका विषयहरूमा पनि प्रवेश गर्नेछन् दुई देशहरू र तिनको पनि समाधान खोज्नेछन् भन्ने चाहिने आशा गर्न सकिन्छ।
4: भाजपाका अध्यक्ष नितिन नवीनको निम्तोमा सभापति लामिछाने सोमबार नयाँ दिल्ली पुगेका थिए। भारतको सत्तारूढ़ दलकै निमन्त्रणामा उनी त्यहाँ पुगेको र भ्रमणका दौरान उनले प्रधानमन्त्री सरह पाएको भव्य स्वागत र सम्मानले विशेष अर्थ बोकेको विश्लेषण भइरहेका छन्। त्यसो त परम्परामा क्रमभंगता गरिरहेको सत्तारूढ़ दल रासपाले वैदेशिक भ्रमणमा पनि क्रमभंगता गरेको छ। यसअघि प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा जाने चर्चा चले पनि कूटनीतिक शिष्टाचार कायम राख्ने सवालमा एक वर्षसम्म कतै पनि भ्रमणमा नजाने सो घोषित बन्देज, प्रधानमन्त्री शाह र लामिछाने बीचको सम्बन्ध, सीमा विवादबारे संसदमा उनले दिएको अभिव्यक्ति र भारतीय विदेश सचिव विक्रम मिश्रीलाई भेट्न प्रधानमन्त्री शाहले गरेको इन्कारलाई लिएर कूटनीतिक वृत्तमा अनेकौं अर्थ र अड्कलबाजी बीच लामिछानेलाई दिल्लीले यस्तो सम्मान दिएको बुझिएको छ। मंगलबार पण्डित दीनदयाल उपाध्याय मार्ग स्थित भाजपाको मुख्यालयको प्राङ्गणमा प्रवेश गर्न लागेका सभापति लामिछानेलाई फूलको वर्षा सहित भव्य स्वागत गरिएको थियो। भाजपाका राष्ट्रिय अध्यक्ष नवीन तथा अन्य वरिष्ठ भाजपा नेताहरूले उनलाई स्वागत गरेका थिए। भाजपाले आफ्नो मुख्यालयमा विदेशी नेताहरूलाई यसरी भव्य स्वागत गरेको यो एकदमै दुर्लभ क्षण भएको जानकारहरू बताउँछन्। यसअघि यस्तै भव्य स्वागत 2063 सालमा तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले पाएका थिए। उनलाई तत्कालीन प्रधानमन्त्री डाक्टर मनमोहन सिंहले इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा आफै पुगेर स्वागत गरेका थिए। तर उनी त्यस बेला सरकार प्रमुख थिए, त्यसैले उनले पाएको सम्मान स्वाभाविक मानिएको थियो। त्यसपछि पार्टी अध्यक्षकै हैसियतमा पुष्पकमल दाहाल भारत भ्रमणमा जाँदा प्रधानमन्त्री नरेन्द्र मोदीले भेट्न मानेका थिएनन्। यस्तै शेरबहादुर देउवा प्रयागराज जाँदा मोदीलाई भेट्न खोज्दा सम्भावना नदेखिएपछि भ्रमण नै रद्द गरिएको थियो। यसअघि केपी ओलीको पालामा भारतसँग सम्बन्ध सुधार्न उनको भ्रमणको लागि तत्कालीन परराष्ट्र मन्त्री आरजे राणाले पहल गर्दा पनि भ्रमण हुन सकेन। भारतले ओलीलाई निमन्त्रणा नै दिन मानेन। यस्तोमा रासपा सभापति लामिछानेलाई दिएको महत्वलाई लिएर विभिन्न कोणबाट बहस हुनु स्वाभाविक हो। भारतका लागि पूर्व राजदूत एवं विश्लेषक लोकराज बराल सभापति लामिछानेलाई भारतमा गरिएको सम्मानलाई उदयमान शक्तिलाई शक्ति राष्ट्रले दिएको महत्वको रूपमा टिप्पणी गर्छन्। उनी भन्छन्,
6: राजनीति भनेको उपयोगितावादी हुन्छ, उपयोगिता जसको हुन्छ युटिलिटी, जसको युटिलिटी प्रयोग हुन सक्छ उपयोगिता हुन्छ त्यसैलाई महत्व दिने हो। अब अहिले अरू दलहरू चाहिँ धेरै उनीहरूको चाहिँ बिहाल भएको जस्तो भयो चुनावमा, एक नयाँ पार्टी उदयमान भएर आएको छ, त्यत्रो म्यान्डेट भन्ने दुईटै म्यान्डेट लिएर आएको पार्टीलाई फेरि एउटा शक्ति राष्ट्रहरूले त जो उदयमान हो दल हो अथवा नेता हो अथवा पार्टी हो त्यसैलाई चाहिँ खातिर गर्ने हो, त्यसमा कुनै नयाँपन छैन।
4: भारतले लिपुलेख हुँदै मान सरोवर यात्रा शुरू गरेको र सुस्तामा सीमा मिचेको विषयले संसदमा विपक्षी दलले मुखरित भएर मुद्दा उठाइरहेका बेला भएको सभापति लामिछानेको भ्रमणमा उनले भने विकास कूटनीतिलाई प्रमुख एजेण्डा बनाएका थिए। दिल्ली भ्रमणको पटाक्षेपमा दि हिन्दुस्तान टाइम्समा छापिएको लेखमा उनले विकास कूटनीतिको विषयलाई महत्व दर्शाउँदा नेपाल भारतसँग सीमा विवाद जस्ता मुद्दाबाट भन्दा आर्थिक विकासलाई मान्यता दिन खोजेको स्पष्ट देखिन्छ। भ्रमणका दौरान गृह मन्त्री अमित शाह, विदेश मन्त्री एस जयशंकर र प्रधानमन्त्री नरेन्द्र मोदीसँग समेत वार्ता गरेका लामिछानेले भारतको नयाँ शक्तिप्रतिको संशयलाई चिर्दै नयाँ सिराबाट नेपालको सम्बन्ध स्थापित गर्न खोजेको देखिन्छ। यद्यपि स्वदेश फर्केपछि सीमा विवाद जस्तो विषयमा नेपालको अडान किन नराखेको भन्ने संचारकर्मीको प्रश्नमा लामिछानेले भने,
7: कूटनीतिको माध्यमबाट डिप्लोमेटिक च्यानल्सहरूलाई एक्टिभ गराएर गरिने कुराहरू सबैभन्दा महत्वपूर्ण कुराहरू छ। तिनको आवाज एकदमै नोइज गरे जस्तो, हल्ला गरे जस्तो, एकदम ढोल बजाएर हुँदैन, तर ढोल नबजाइकन आफ्ना देशका बारेमा गर्ने कुराहरू गर्नुपर्ने ठाउँमा गर्नुपर्ने समयमा गर्नुपर्ने जसरी र चरणबद्ध तरिकाले गर्नुपर्ने हुन्छ।
4: यद्यपि दुई मुलुक बीच भएका भेटवार्ताका विषय तथा एजेण्डा सबै सार्वजनिक गर्नुपर्छ भन्ने नभएको समेत बताउने गरिन्छ। कूटनीतिक अभ्यास सबै बाहिर सार्वजनिक नगरे पनि कतिपय छलफलमा भएका महत्वपूर्ण विषय भने सार्वजनिक गर्दा राम्रो हुने विश्लेषकहरूको भनाइ छ। सभापति लामिछानेको भ्रमण केवल दलको नेताको भ्रमण मात्र होइन, त्यसले भविष्यमा हुने सन्धि सम्झौताको आधार पनि तयार पार्न सक्छ। ईपीजी कार्यदलका सदस्य समेत रहेका विश्लेषक आचार्य भन्छन्,
5: सबै कुरा हामीलाई बताउनु पर्छ भन्ने आवश्यकता छैन, तर के विषयमा कुरा उठ्यो, के अहिले जरुरी विषय

0: नेपाल र नेपाली जनताको पनि सम्मान गरेको कतिपयको बुझाइ छ। त्यसो त भारत रासोपा पार्टीसँग सम्बन्ध विस्तार गर्न मात्र होइन सरकारसँग सम्बन्ध पनि विस्तार गर्न चाहेको स्पष्ट बुझिन्छ। सभापति लामिछानेको स्वदेश फिर्तासँगै परराष्ट्र मन्त्री शिशिर खनालको भारत भ्रमणले गहकिलो अर्थ बोकेको छ, जसमा केही महत्वपूर्ण विषयमा छलफल हुने बताइएको छ। यी भेटवार्ताहरूले भाजपा उदयमान नेपालको नयाँ शक्तिसँग कूटनीतिक सम्बन्ध विस्तार गर्न चाहेको प्रष्ट देखिन्छ। यसले पछिल्लो समय नेपाल भारत बीचको देखिएको सम्बन्धको गतिरोधको अन्त्य गर्न मार्ग समेत प्रशस्त गरेको छ। जेएनजी आन्दोलन र लोकप्रियतावादबाट सत्तामा आएको रासोपाले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो छवि बर्साउन चालेको यो कूटनीतिक पहलले यसको छवि परिपक्व देखिएको टिप्पणी भइरहेको छ। नेपालले अंगालेको असंलग्न परराष्ट्र नीति, प्रो नेपाल छवि, भारतसँगका सीमा विवाद, ऐतिहासिक दस्तावेजलाई आधार मानेर सल्ट्याउने जस्ता विषयले नेपाल भारतको चिसिएको सम्बन्धमा सुधारोन्मुख हुने मार्ग प्रशस्त गरेको बताइन्छ। अर्कोतर्फ सभापति लामिछानेलाई दिएको स्वागत र महत्वले भारतले शाहलाई दक्षिणतर्फको छिमेकीलाई ध्यान नदिएको दबावको रूपमा समेत हेरिएको छ। यसले प्रधानमन्त्री शाह र सभापति लामिछाने बीच देखिएको कूटनीतिक अभ्यासलाई समेत चर्चामा ल्याएको छ। रेडियो का लागि सुनिता लोहनी
1: कार्तिपुर सविस्ता
2: गान्धी डायरीमा अब ब्रेकको पालो।
3: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
4: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
3: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
4: हाम्रा सेवाहरू
3: दाँत नदुखाई खोल्ने,
4: दाँत भर्ने, दाँतको आसुति गर्ने,
3: दाँतको एक्सरे सुविधा,
4: बाङ्गातिङ्गा नमिलेका दाँत मिलाउने,
3: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
4: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
3: ध्यान दिनै पर्ने कुरा,
4: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
3: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
5: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाटलाग नेटुडी खेल छेउ, शङ्खुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।

0: Extreme energy drink. Taste the difference, feel the energy.
1: ब्रेकपछि कान्तिपुर डायरीमा भ्रष्टाचार सम्बन्धीको प्रसंग। सुरक्षण मुद्रणका उपकरण खरिद सम्बन्धी भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका वन तथा वातावरण मन्त्रालयका उपसचिव नवीन पोखरेल 11 जेठ 2081 लोकन्थलीस्थित आफ्नै घरमा मृत फेला परे। पछि सुसाइड नोट पनि भेटियो। घटनाको तीन दिन अघि मात्रै पोखरेल विशेष अदालतबाट दोषी ठहर भएका थिए। यही मुद्दामा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल लगायतलाई पनि अदालतले दोषी ठहर गरेको थियो। पोखरेललाई 6 महिना कैद र करिब 5,85,00,000 जरिवाना तथा त्यति नै बिगो रकम भराउने फैसला भएको थियो। अदालतको फैसलापछि पोखरेल बर्खास्त भए। पेन्सन सुविधा पनि गुम्यो। अनिवार्य अवकाश पाउने 1.5 वर्ष मात्रै बाँकी थियो, तर त्यसअघि नै दोषी ठहर भएपछि सेवाबाट हटाइयो। पाकिसकेको पेन्सन पनि नआउने भन्ने व्यवस्था रहेछ, पोखरेलको परिवारका एक सदस्यले भने। यस घटनाले नेपालका भ्रष्टाचार विरूद्धका कानूनी व्यवस्थाबारे हुने सार्वजनिक बहसहरूमा खासै चर्चा नभएको एउटा विषय उजागर गरेको छ। अहिलेको कानून अनुसार सेवामा बहाल रहँदै भ्रष्टाचारमा दोषी ठहरिए सरकारी कर्मचारीले पेन्सन गुमाउँछन्। अवकाशपछि दोषी ठहरिएका कर्मचारीको भने पेन्सन सुविधा रोक्का गर्ने स्पष्ट कानून छैन, त्यसैले उनीहरूले पेन्सन निरन्तर पाइरहेका छन्। एउटै प्रकृतिको भ्रष्टाचार कसुरमा दोषी ठहरिए पनि फैसला अवकाश अघि भयो वा पछि भन्ने आधारमा कर्मचारीलाई राज्यबाट गरिएको फरक व्यवहार बहुचर्चित भ्रष्टाचार मुद्दाहरूमा समेत देखिन्छ। संयुक्त राष्ट्रसंघीय शान्ति स्थापनार्थ अफ्रिकी मुलुक सुडानमा तैनात नेपाल प्रहरीको फर्म पुलिस युनिटका लागि आर्म पर्सनल क्यारियर एपीसी खरिदमा अनियमितता गरेकामा नेपाल प्रहरीका तीन पूर्व महानिरीक्षकहरू ओम विक्रम राणा, हेमबहादुर गुरूङ र रमेश चन्द्र ठकुरी सर्वोच्च अदालतबाट 3 जेठ 2080 दोषी ठहर भए। अख्तियारले शुरूमा मुद्दा दर्ता गर्दा राणा र गुरूङले अवकाश पाइसकेको थिए भने ठकुरीलाई प्रहरी महानिरीक्षकबाट प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरूवा गरिएको थियो। सुडान घोटालासँग जोड़िएको शुरू निर्णय प्रक्रिया तत्कालीन महानिरीक्षक राणाको पालामा भएको थियो। त्यही निर्णयको अन्तिम भुक्तानी भने चन्दका पालामा

0: भएकाले उनी मुद्दामा तानिएका थिए। उनी मुद्दामा भ्रष्टाचारी ठहर भए पनि ठकुरीले पेन्सन पाउँदैनन्, तर अन्य दुईजनाको सुविधा भने निरन्तर छ। वर्तमान कानून अनुसार सरकारी कर्मचारी सेवाबाट अवकाश भए अवकाशमा जानेले आजीवन र निवृत्त कर्मचारीको मृत्यु वा श्रीमती वा श्रीमान वा श्रीमतीले पनि आजीवन यो सुविधा पाउँछन्। पोखरेलको हकमा भने उनकी पत्नी यो सुविधाबाट वञ्चित भएकी छन्। उहाँ पोखरेलको पेन्सन पाउने सेवा अवधि पुगिसकेको थियो, तर दोषी ठहर भएकै कारण निजामती किताबखानाले पेन्सन पट्टा बनाउन मानेन। परिवारका एक सदस्यले भने ती सदस्यले एउटालाई एक थरी र अर्कालाई अर्को थरी व्यवहार राम्रो नभएको समेत बताए। पेन्सन भनेको त सेवा गरे बापत दिने सुविधा होला, तर निर्णय गरे बापतको जुन निर्णयले पोखरेलाई भ्रष्टाचारी ठहर गर्यो, सजाय चाहिँ सेवा गरे बापतको सुविधालाई त गर्न नमिल्नु पर्ने थियो। उनले भने सरकारी कर्मचारीहरूले अवकाशपछि पेन्सन पाउने व्यवस्थालाई उनीहरूले वर्षौंसम्म गरेको सार्वजनिक सेवाप्रतिको सम्मान र कदरका रूपमा हेरिन्छ। पेन्सन कर्मचारीका लागि मात्र होइन, परिवारको सुरक्षासँग पनि जोड़िएको विषय हो। सरकारी कर्मचारीको निधन भए पनि पति वा पत्नीले पनि पेन्सन सुविधा पाउँछन्, जसले उनीहरूको परिवारमा आमदानी एकाएक बन्द हुँदैन। त्यसैले वृद्धावस्थामा आर्थिक कठिनाई भोग्नुपर्ने सम्भावना समेत घटाउँछ र परिवारलाई छोराछोरी वा आफन्तमाथि पूर्ण रूपमा निर्भर हुनुपर्ने अवस्था आउन दिँदैन। यस अर्थमा नेपालको पेन्सन प्रणाली कर्मचारीलाई सेवा गरे बापतको कदर मात्र नभई परिवारको आर्थिक सुरक्षा कायम राख्ने एउटा महत्वपूर्ण सामाजिक सुरक्षाको आधार पनि मानिन्छ।
1: विश्वकप फुटबलको मिति नजिकिएसँगै प्रतियोगिताका खेल निशुल्क हेर्न सकिने भन्दै सामाजिक सञ्जालमा भ्रमपूर्ण स्क्याम विज्ञापन फैलिरहेका छन्। आकर्षक अफर देखाएर प्रयोगकर्तालाई बहकाउने यस्ता विज्ञापनमा रहेका लिंक क्लिक गर्दा र अनधिकृत एप डाउनलोड गर्दा सर्वसाधारणको मोबाइल तथा कम्प्यूटर ह्याक हुने र बैंक खाताबाट रकम चोरी हुने घटना बढ़ेको छ। साबेलका अनिल डंगोल महर्जनले गत आइतबार साँझ फेसबुक चलाउँदै गर्दा एनबीटीभी मार्फत निशुल्क विश्वकप फुटबल हेर्न सकिने विज्ञापन देखे। विश्वकप प्रतिको रूचि र मोबाइलमा निशुल्क हेर्न पाउने सुविधाका कारण उनले तुरन्तै विज्ञापनमा रहेको लिंक थिचेर एप डाउनलोड गर्न खोजे। लिंक क्लिक गर्न साथ उनको मोबाइल ह्याङ भयो। धेरै बेर मोबाइल अड्किए जस्तो भएपछि उनले रिस्टार्ट गरिदिइरहे, तर फोन स्लो नै भइरह्यो। किन ह्याङ भइरहेको छ शुरूमा थाहै पाइन, उनले कान्तिपुरसँग भने। केही बेरपछि मेरो घड़ीमा बैंक खाताबाट पैसा काटिएको मेसेज आयो। त्यसपछि पो थाहा पाए, हडबडाएर फोन अफ गरे पनि माछापोछ्रे बैंकबाट 1,00,000 र नेपाल बैंक लिमिटेडबाट 2,00,000 रूपियाँ काटिसकेको थियो। भोलिपल्ट बिहान यसबारे साइबर ब्यूरोमा उजुरी दिएको र बैंकहरूलाई पनि अनलाइन बैंकिङ सेवा बन्द गरिदिन जानकारी गराएको उनले बताए। एक साता बितिसक्दा पनि डंगोलको फोनमा अझैसम्म डाउनलोड कम्प्लीट प्लिज रिस्टार्ट भन्ने मेसेज आउने गरेका छन्। रिस्टार्ट गरेपछि मोबाइल खोल्नका लागि पासवर्ड हाल्दा ह्याकरले बैंकबाट पैसा निकाल्ने अवसर पाउँदो रहेछ। उनले भने हामीले यता फिंगर प्रिन्ट वा फेसियल रिकग्निशनबाट मोबाइल अनलक गर्दा ह्याकरले उता बैंकिङ एपमा पर्मिशन पाउँदा रहेछन्। हाल फोनमा डाउनलोड भएका सबै एपको फाइल हटाएर फोन चलाइरहे पनि डाउनलोड भन्ने शब्ददेखि डर लाग्न थालेको उनको भनाइ छ। विश्वकप फुटबल नजिकिएसँगै सामाजिक सञ्जालमा यस्ता ठगी र साइबर अपराधका घटना व्यापक बढ़ेका छन्। पछिल्लो 10 देखि 12 दिनमा मात्रै विश्वकपका नाममा 75,00,000 रूपियाँ ठगी भइसकेको प्रहरीको तथ्याङ्क छ। साइबर ब्यूरोमा यस अवधिमा 50 उजुरी परिसकेको प्रवक्ता दिलीप कुमार गिरीले जनाए। फेसबुकमा वर्ल्ड कप लाइभ फ्री भन्दै विज्ञापन राखेर मानिसलाई फिसिङ लिंकमा क्लिक गराउने प्रवृत्ति देखिएको छ। यस्ता स्क्यामबारे सतर्क गराउँदै ब्यूरोले हालै मात्र सामाजिक सञ्जालमा सचेतनामूलक भिडियो समेत सार्वजनिक गरेको छ।
0: राष्ट्रिय मानव अधिकार आयोगले गत भदौमा भएको जेएनजी आन्दोलनका क्रममा बाल बालिकालाई मानव ढालको रूपमा प्रयोग गरिएको र हिंसा भड़काउन उत्तेजक भूमिका खेलेको निष्कर्ष निकालेको छ। नेपाली कंग्रेसको पार्टी केन्द्रीय कार्यालयमा हिजो आयोजित ग्रीन ट्रेभल कार्यक्रममा बोल्दै आयोगकी सदस्य एवं जेएनजी आन्दोलन जाँचबुझ समितिकी संयोजक डाक्टर लिली थापाले बाल बालिकालाई मानव ढाल बनाएको पाइएको बताइन्। उनले आन्दोलनका क्रममा अत्याधिक बल प्रयोग भएको उल्लेख गरिन्। उनले भनिन्
2: एकदमै च्यालेन्ज भने हामी फोरेन्सिक रिपोर्ट आएपछि हामी आफ्नै बिग्रेर राख्यौँ। आफ्नै फोरेन्सिक रिपोर्टले त्यसलाई एनालाइसिस गरेर गरेको रिपोर्ट छ। डाक्टर हरिवार बस्तीले उहाँले दिनुभएको रिपोर्टमा नै म्याक्सिममको छाती पेटमाथि लागेको गोली भन्ने जुन रिपोर्टमा आएको छ, र त्यसको चाहिँ कसले गोली हान्यो त कुन चाहिँ गोली कसबाट गयो, एसटिएफबाट गयो कि बाहिरबाट गयो कि के भने त्यो छान्नलाई पनि हामीले सकेको छैन। च्यालेन्जेस के हो, गोली कसरी आयो, तर हामीले त्यो चाहिँ भन्न सक्छौँ एक्सेसिभ युज अफ फोर्स भएको छ किनभने आएको यो इन्भेस्टिगेसन कमिसन भनेको दुई तरिका, एक्ट अफ कमिसन जुन कमिसनको म्यान्डेट छ त्यसलाई हेरेर हामीले गर्यौँ भने अर्को भोलिपल्टको 25 सम्मको हेरेको छ, गोली नै चाहिँ कस्तोबाट गयो, कति मिलिमिटरको गोली गएकोसम्म हामीसँग रिपोर्ट छ, ब्यालिस्टिक रिपोर्ट छ, हामीसँग फोरेन्सिक रिपोर्टको रिपोर्टहरू छ, तर कसले चाहिँ गोली हान्यो भन्ने कुरा चाहिँ स्पष्ट चाहिँ भएको छैन भने भित्रबाट चाहिँ गोली हान्यो।
0: आयोगले जेएनजी आन्दोलन उग्र बन्नुमा तत्कालीन सरकारको नेतृत्व र संचार मन्त्रीको समेत अभिव्यक्तिलाई मुख्य जिम्मेवार ठहर गरेको छ। कान्तिपुर डायरीमा पुनः ब्रेकको पालो।
3: नमस्कार है सर, टाढै लाग्नुभयो, निकै हतारमा हुनुहुन्छ त।
4: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ, म त
3: काठमाडौँतिर जान लाग्नुभयो कि के हो सर?
4: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ, छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
3: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
4: ए ल ल, सँगै जाउँ न भाइ।
5: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
4: रबिन टेलर्स, खाँदारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
5: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
4: सम्पर्क नम्बर 9860946400
5: र 9819327775।
6: बढी रोपनी क्षेत्रफलका चैते धानमा नेक ब्लास्ट मरुवा र गबारो रोगको प्रकोप देखिएको हो। एक साता अघि देखिएको मरुवा रोगको प्रकोप तीव्र रूपमा फैलिएको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत विवेक पौडेलले बताए। 5 दिन जति भयो मरुवा रोग तीव्र रूपमा फैलिएको छ। आज हरियो देखिएको धानको बाला भोलिपल्ट पहेँलो भइदिने र धानको बाला फुस्रो हुँदै दाना नै नलाइने गरेर फैलिएको छ। उनले भने, मरुवाले झुलेका धानका बालाको घाँटी कुहिनेर दाना फुस्रो हुने समस्या देखिएको उनले बताए। गोबारो किराले भने पानी सँगैको डाँट खाएर क्षति पुर्याउने गरेको छ। अघिल्लो वर्षहरूमा पनि गोबारोको त समस्या देखिन्थ्यो, 25-30% धान बाली गोबारोले क्षति पुगेको रेकर्ड अघिल्लो वर्षहरूको पनि छ। पौडेलले भने, यस वर्ष गोबारो सँगै मरुवा रोग देखियो, 5 दिन जति भयो 3500 रोपनी धान बाली पूर्ण रूपमा नष्ट भइसकेको छ। मरुवा रोगले धान झुले पनि दाना नै नलाएको उनले बताए। मरुवा रोगले धानको बालाको दाना फोस्रो बनेर भुस मात्र हुने गरेको किसानहरू बताउँछन्। गोर्खा नगरपालिका 10 र 11 को दरौदी फाँट, सिर्दी फाँट, छिरान्चोक 4 को भुसुन्डे फाँट, भीमसेन थापा 1 को निवेल फाँट, पारुन्टार 1 को दरौदी फाँट, गोर्खा नगरपालिका 8 को लुदी खोला फाँटमा गोबारो र मरुवा रोगले चैते धान बाली नष्ट गरेको ज्ञान केन्द्रले जनाएको छ। गोर्खामा 740-800 हेक्टरमा चैते धान खेती हुँदै आएको छ। गण्डै प्रदेश सरकारले पनि खाद्य सुरक्षाका लागि चैते धान प्रवर्धन कार्यक्रम सञ्चालन गर्दै आएको छ। गोबारो र मरुवा रोगको प्रकोप फैलिएपछि प्रदेश कृषि प्रयोगशाला पोखराका प्राविधिक टोलीले स्थलगत अध्ययन गरेर परीक्षणका लागि नमूना पनि लगेका छन्। प्राविधिक टोलीले पनि नेक ब्लास्ट र गोबारो रोगले धान बाली नष्ट गरेको प्रारम्भिक अनुमान गरेको छ। परीक्षणको प्रतिवेदन आइसकेको छैन। पौडेलले भने, रोग नियन्त्रणका लागि ट्राइसाइक्लाइजोल भन्ने विषारी वितरण गरेका छौं तर प्रभावकारी देखिएन। प्रकोप बढेपछि शुक्रबार गण्डै प्रदेशको कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री भीमबहादुर कार्कीले पनि स्थलगत निरीक्षणका लागि गोर्खा आएका थिए। रोगको फैलावट नियन्त्रण गर्न नसके बर्खे धानमा पनि फैलाउन सक्ने जोखिम बढेको पौडेल बताउँछन्। अब 15-20 दिनमा बर्खे धान रोपाई शुरू हुन्छ। यो रोगको प्रकोपले चैते धानमा पूर्ण क्षति भइसक्यो, बर्खे धानमा पनि सरे खाद्य संकटको जोखिम पनि बन्न सक्छ। उनले भने, यसलाई बेलैमा नियन्त्रण गर्न प्रयासरत छौं। रेडियो कान्तिपुरका लागि हरिराम उप्रेती, गोर्खा।

0: हेल्थसँग कहिले गर्दैन सम्झौता, किनकि मसँग छ मेरो हेल्थ फ्रेन्ड।
1: गुड लाइफ डाइजेस्टिव बिस्किट।
2: कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका 39 देशका नागरिकलाई आप्रवासनमा कडाई गर्ने गरी ट्रम्प प्रशासनले ल्याएको नीतिलाई एक संघीय न्यायाधीशले हिजो उल्टाइदिएका छन्। रोडे आइल्याण्ड स्थित प्रोभिडेन्समा यूएस डिस्ट्रिक्ट चीफ जर्ज जोन म्याककोकेनले जुनियर ले ट्रम्प प्रशासनको निर्णयलाई गैर कानूनी ठहर गरेका हुन्। जोन म्याकोनेलले आदेशमा भनेका छन्, यस नीतिले अमेरिकामा बस्दै आएका असंख्य आप्रवासीको जीवनलाई अन्यलमा पारिदिएको छ। यूएस सिटिजनशिप एण्ड इमिग्रेशन सर्भिसले कानूनलाई नजरअन्दाज गरेको पनि उनले बताएका छन्। गत वर्ष डिसेम्बरमा राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेको नीतिले 39 देशका नागरिकलाई अमेरिकामा शरण खोज्न, कार्य अनुमति लिन, ग्रीन कार्ड लिन तथा नागरिकताका लागि आवेदन दिन कठिन भएको थियो। सो नीति विरूद्ध आप्रवासन सेवा सम्बन्धी काम गरिरहेको संघ संस्था र मजदूर युनियनहरूले गत मार्चमा दायर गरेको निवेदनको आधारमा यो फैसला भएको हो। पछिल्ला आप्रवासन नीतिहरू लागू गर्दा यूएससीआईएसले आफूसँग नभएको कानूनी र नियामक अधिकार प्रयोग गरेको निष्कर्ष पनि जोन म्याकोनेलले निकालेका छन्। उनले यूएसआईएसलाई कानून विपरीत, मनोमानी र अस्थिर कार्यहरू बन्द गर्न आदेश दिएका छन्। आप्रवासी समूहले सो फैसलाको स्वागत गरेका छन्। कुनै पनि प्रशासनले संसदद्वारा बनाइएको कानूनलाई व्यवस्था गर्न सक्दैन र राष्ट्रियतालाई आधार देखाएर आप्रवासनका सुविधाहरूबाट कसैलाई पनि वञ्चित गर्न सक्दैन भन्ने शक्तिशाली नजिर यस फैसला स्थापित गरिएको छ। इरानी अमेरिकी काउन्सिलका अध्यक्ष जमाल अब्दीले बताएका छन्। नेपाल एसएससी वुमन्स प्रिमियर कप क्रिकेटमा हङकङसँग पराजित भएको छ। मलेसियाको क्वालालम्पुर स्थित कलेज टू एण्ड कू जाफर ओभलमा हिजो भएको प्रतियोगितामा हङकङले नेपाललाई 69 रनले पराजित गरेको हो। 110 रनको लक्ष्य पछ्याएको नेपाल 13.3 ओभरमा 40 रनमा अलआउट भयो। त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले 20 ओभरमा 3 विकेट गुमाएर 109 रन बनाएको थियो। हङकङसँगको हारपछि नेपाल समूह डीको उपविजेता बनेको छ। हारका बावजुद नेपाल क्वार्टर फाइनलमा प्रवेश गरिसकेको छ। अब मौसम सम्बन्धी जानकारी। कोशी, बागमती, गण्डकी प्रदेशका पहाड़ी र हिमाली भूभाग तथा बाँकी हिमाली भूभागमा साधारणतया बादल लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका पहाड़ी र हिमाली भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ। केही बेर अघिको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम 19 डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम 31 डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ। आज बिहान 5:02 भयो भने सूर्यास्त साँझ 7:05 हुनेछ।
3: हवस् कान्ति उडारी, अहिलेलाई यति नै। बिहान 9 अर्को बुलेटिनका साथमा उपस्थित हुने नै छौ। अहिलेलाई सुनिता र तारा विदा हुन्छौ। नमस्कार।
4: अब तपाईहरुकै शहर खासगरीमा डाक्टर उमर बिन नायकद्वारा नियमित 2,300 जेठ 30 शनिबारको दिन कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर कालीमा आउँदै हुनुहुन्छ। नसाका जुनसुकै बिरामीहरूले समयमै उपचार गराए स्वास्थ्य लाभ लिनुहोस्। उपचार हुने विशेष सेवाहरू नसा च्यापिएको, हड्डी खिएको, बाथरोग, एलर्जी, दम, जुन्डेस, ग्यास्ट्रिक अल्सर, कब्जियत, पाइल्स, फिस्टुला, मानसिक रोग, डिप्रेसन, महिला तथा पुरुषको यौन समस्या, नपुंसकता, बाजुपन, थाइराइड, ब्लड प्रेसर, सिस्ट, नाक कान घाँटी तथा अन्य रोगहरूको सफल उपचार गराइन्छ। समय नियमित 2,300 जेठ 30 शनिबार बिहान 7 बेलुकी 5 कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर प्राली खाँदरी 1 प्रगति टोलो खाँदरी नगरपालिकाको गेटगाडी सङ्खुवा सभा। अभिनम दर्ताको लागि सम्पर्क नम्बर 98 4 25 50 7 70 029 5 63 40 र 98 07 00 1 555। यहाँ डिएसकेनका सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।

0: सबै घर घर आयो हजुर सबको मन सुना सबको मन सुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।

गुड मर्निङ अनि नमस्कार। कार्यक्रम गुड मर्निङ संघको सभाले र यति बेला स्टुडियोमा म रञ्जना मगर उपस्थित एन्ड भइसकेको छ। तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो संघको सभा 95.5 मेगाहर्जको तरंगबाट। प्रत्यक्ष रूपमा हाम्रो फ्रिक्वेन्सी रेन्जले जहाँ जहाँ सम्मबाट क्यास पिकअप गर्छ त्यहाँबाट तपाईँले हामीलाई रेडियोको तरंगबाट सुन्न सक्नुहुनेछ भने हाम्रो अनलाइन बाटो www.radiosanghasabha.com.np लगन अनि हाम्रो पात्रो डिजिटल नेपाल एप्सबाट पनि तपाईँले संसारभर एकैसाथ सुन्न सक्नुहुनेछ। कार्यक्रम गुड मर्निङ संघ सभा यो दशैंमा तपाईँको आजको दिन कस्तो रहन्छ अनि के रहन्छ तपाईँको राशिफलको बारेमा म जानकारी गराउनेछु। तर त्योभन्दा अगाडि कार्यक्रमको शुरूआतमा एउटा देशभक्ति आवाजबाट कार्यक्रमको स्टार्ट गर्नुपर्ने हुन्छ। त्यसैले तपाईँको लागि यो देशभक्ति आवाज राख्छु। त्यस पछाडि पुनः तपाईँको राशिफलको बारेमा जानकारी लिएर आउनेछु। कार्यक्रम गुड मर्निङ संघ सभा सुन्दै रहनुहोला।

कार्यक्रमको शुरूआतमा यो देशभक्ति आवाज मैले तपाईँको लागि राखिसकेको छु। आज विक्रम सम्वत 2083 साल जेठ महिनाको 24 गते आइतबार कृष्ण पक्षको सप्तमी तिथि, तदनुसार ईस्वी सम्वत 2026 जुन 7 तारीक। अब तपाईँको आजको राशिफल।

पहिलो राशि रहेको छ मेष राशि। मेहनतले नाम दम र इनाम दिलाउनेछ। सानै प्रयत्नले लक्ष्यमा पुग्न सकिनेछ। दैनिक काममा पनि उल्लेखीय फाइदा हुनुको साथै थोरै लगानीबाट मनकी नाफक उठाउन सकिनेछ। परिश्रमको फल प्राप्त हुनेछ। आय अर्जनको स्रोत बढ्नेछ भने व्यापार तथा साझेदारीमा पनि लाभ मिल्नेछ। सामाजिक प्रभाव बढ्नुको साथै पेसा व्यवसायबाट पनि बढी नाफा उठाउन सकिनेछ। आजको दिनमा मेष राशि हुने श्रोताहरूलाई

महेश पछि दोस्रो राशि रहेको छ वृष राशि। प्रयत्न गर्दा सजिलो लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन्। भविष्यको लागि दीर्घ फाइदा हुने काममा जग बसाउने मौका छ। मेहनतले नाम दम र एमम दिलाउन सक्छ। आफ्नो सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ भने नोकरी तथा व्यवसायमा पनि विशेष फाइदा हुनेछ। रुचिको विषयमा लगानी बढाउने मौका प्राप्त हुनेछ। आजको दिनमा वृष राशि हुने श्रोताहरूलाई।

वृष राशिपछि तेस्रो राशि रहेको छ मिथुन राशि। विशेष अवसरले मन प्रफुल्लित हुनेछ। टाढिएको साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न वर्ष थमाउनेछ भने लोकप्रियताले पदीय जिम्मेवारी दिलाउनेछ। आध्यात्मभाव जागृत हुनाले परोपकारमा मन जानेछ। धेरैले कामको तारिफ गर्नुका साथै शुभचिन्तकहरूले पनि साथ दिनेछन्। पहिलेको चुनौती समाप्त होला र मेहनतले नामदान इनाम प्रतिष्ठा कमाउने बेला समय देखिन्छ। आजको दिनमा मिथुन राशि हुने श्रोताहरूलाई

मथुन राशि पछि चौथो राशि रहेको छ कर्कट राशि। सहितैका काममा नसोचेको समस्या देखिनेछन् र सहयोग गर्नेहरू कमै भेटिनेछन्। सामान्य काममा बढी धन र श्रम खर्चनु पर्ला। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहार विहारमा भने ध्यान पुर्याउनुहोला। नतिजा कमजोर देखिनाले काम दोहोर्याउनु पर्ला र समयमा समस्या प्रति गम्भीर नभन्दा अलिक दुःख पाइनेछ। अलिक सजग रहनुहोला आजको दिनमा कर्कट राशि हुने श्रोताहरूलाई।

कर्कट राशिपछि पाँचौ राशि रहेको छ सिंह राशि। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ, विभिन्न सहयोग र उपहार पाइनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मैत्रताको बन्धन पनि कोसिने सम्भावना छ। सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् र परिवर्तनको साथले नयाँ आशा जगाउनेछ भने कामको चापबाट पनि फुर्सद पाइनेछ। खानपान मनोरञ्जन र पहिरनको शोकले खर्च पनि बढाउनेछ। आजको दिनमा सिंह राशि हुने श्रोता

सिंह राशि पछि छैटौं राशि रहेको छ कन्या राशि। श्रोत्सरी घटनाले मेहनतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। देश तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। शत्रुको रूपमाथि विजय प्राप्त हुनेछ। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। व्यापार लगायत आर्थिक लाभ हुने नयाँ काम प्रारम्भ हुनेछ। रोकेका काम बन्नाले पनि उत्साह जाग्नेछ र मेहनतले प्रतिस्पर्धाको दौड समेत जिताउन सक्छ। आजको दिनमा कन्या राशि हुने श्रोताहरूलाई

कनेरापछि सातौं राशि रहेको छ तुला राशि। बौद्धिक कार्यबाट धन लाभ हुनेछ। आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ। गुरुजनको वैशिष सहयोग जुट्नेछ भने प्रयत्न गरेको काम ढिलै सम्पादन भए तापनि उपलब्धि राम्रै पाइनेछ। पढाइ लेखाइमा भने प्रगति हुनेछ। स्वास्थ्य सबल रहनुको साथै अवरोध स्वत समाप्त हुनेछ। व्यापारमा पनि सामान्य फाइदाको समय देखिन्छ र पशुपालन तथा कृषि क्षेत्रबाट पनि राम्रो लाभ मिल्ने योग देखिन्छ। आजको दिनमा पूर्ण राशि हुने श्रोता।

तुलराशिपछि आठौं राशि रहेको छ वृश्चिक राशि। मौसमको निर्णय लिने बानीले अप्ठ्यारो पानी हुँदा अलिक सजग रहनुहोला। तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। काम बिग्रने डरले सताउँदैछ भने अरूको फाइदाको लागि उपयोग भइएला। महत्वाकांक्षी योजना अलिक गोप्य राख्नुहोला। साथीभाइ टाढिनाले रोगीको काम बनाउन समस्या पर्ला र साझेदारीको सामान्य समस्याले पहिलेको सम्झौता समेत भंग हुन सक्छ। आजको दिनमा वृश्चिक राशि हुने श्रोताहरूलाई

म शुक्रपछि म राशि रहेको छ धनु राशि। हिम्मतले काम बन्नेछ भने लगनशीलताले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। छोटो समयमा उपलब्धि हात लागि हुनेछ। स्रोत साधन जुट्नले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मेहनतले दैनिकीमा परिवर्तन आउनेछ। रोकिएको काम बन्ने र नयाँ काम शुरू गर्ने समय देखिन्छ। उद्योग व्यापारमा पनि फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धालाई सजिलै हराउन समय सकिनेछ। आजको दिनमा धनु राशि हुने श्रोताहरूलाई।

भ्रमर राशि दसौं राशि रहेको छ मकर राशि। सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। बोलीको भरमा जिताएको काम बन्नेछ। आफ्नो क्षेत्रमै प्रभाव जमाउन सकिनेछ भने सम्मानित स्थान प्राप्त हुन सक्छ। तारिफको कामले राम्रो उपलब्धि दिलाउनेछ। सानो प्रयत्नले फाइदा बढ्नेछ भने व्यापारमा पनि प्रशस्त लाभ हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। दाम र इनाम कमाउन समय सकिनेछ। आजको दिनमा मकर राशि हुने श्रोताहरूलाई

मकर राशिपछि 11 औं राशि रहेको छ कुम्भ राशि। पारिवारिक काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। ज्ञान कला र व्यक्तित्व निखार्ने समय देखिन्छ। आकर्षक उपहारले उत्साह जगाउनेछ भने विभिन्न अवसरले पछ्याउनेछन्। आफन्तसँग रमाइलो भेटघाट हुनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनुका साथै लक्ष्य अनुसार समयमै काम सम्पादन हुनेछ र पहिले सफलताले पनि काममा विशेष अवसर दिलाउन सक्छ। आजको दिनमा कुम्भ राशि हुने श्रोता

कमराशिपछि अन्तिम अथवा बाह्रौं राशि रहेको छ मेन राशि। खर्चको जेहो गर्न अलिक दोध धुप गर्नु पर्ला। अवसरको खोजीमा आफन्त र परिवारबाट टाढिनु पर्ने हुन सक्छ। छरछिमेकमा असमझदारे बढ्नेछ भने व्यवसायमा पनि लगानी बढाउनु पर्ने समय। आज पछिका लागि केही वस्तु त्याग्नु पर्ने हुन सक्छ। उधारोमा व्यापार गर्नुपर्ने समय देखिन्छ। खर्च लागे तापनि दिगो काम फेला पर्नेछ र चुनौती पन्साउँदै रोकिएको काम सम्पादन गर्न आजको दिनमा मेन राशि हुने श्रोताहरूलाई। श्रोता, मैले तपाईँको बाह्रैवटा राशिफलको बारेमा जानकारी गराइसकेको छु। तपाईँको आजको राशिफलै राम्रो वा नराम्रो जस्तो बताए पनि तपाईँ आफ्नो काम कर्तव्य जिम्मेवारीमा वफादारको साथ लागिरहनुहोस्। तपाईँ आज मात्र होइन सधैँ अनि सबै दिन सफल बन्नुहुनेछ भन्दै कार्यक्रमको अन्तिममा छ। जाँदा जाँदै तपाईँको लागि सुमधुर गीत छोडेर जाँदैछु। आज तपाईँ कहीँ कतै टाढाको यात्रामा हुनुहुन्छ, यात्रा सफलताको शुभकामना। नयाँ कार्यको थालनी गर्दै हुनुहुन्छ, नयाँ कार्य थालनीको पनि शुभकामना छ। स्वस्थ हुनुहुन्छ, शीघ्र स्वास्थ्य लाभको कामना। र आज जो दशको जन्मदिन परेको छ, जन्मदिनको पनि धेरै धेरै शुभकामना छ भन्दै कार्यक्रम गुड मर्निङ सङ्घको सभाबाट म रञ्जना पनि बिदा हुन्छु। तपाईँको बाँकी पल शुभ रहोस्, स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस् अनि सजग पनि रहनुहोस् भन्दै आज हुन्छु। नमस्कार।

0: सरप्राइज जेनी, यो गहना कस्तो छ?
1: छ्या, यस्तो पनि गहना लाउँछन्?
0: अनि यो
1: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
0: नरिसाऊ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
1: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
0: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
1: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
0: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी एक बुद्ध टोल, सङ्कुवा सभा,
2: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98429581,
3: जनक पौडेली, 98520358344 र 029560248।
0: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी एक बुद्ध टोल, सङ्कुवा सभा।
4: होइन, यो खाँचबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
5: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खाँचबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
4: प्रतीक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँचबारी नगरपालिका एक, प्रगति टोल।
5: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
4: प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423180।
6: अब सुन्नुहोस् पूरा समाचार।
7: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नून सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
6: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
7: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
6: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
7: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
6: मद्यपान र धूम्रपान सेवन नगरौं,
7: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
10: त्यसको लागि के को चिन्ता, हाम्रै खाँचबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
9: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँचबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
10: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
9: प्रोप्राइटर लक्ष्मी काफ्ले,
10: सम्पर्क 98433-47262,
9: 98105555580
10: र वाट्सएप नम्बर 98520286।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
3: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
2: हाम्रो सेवाहरू
3: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295-60-580, 99525-160-580 र 99421-08-181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, सङ्खुवा सभा।
4: आयो सबको घर घरमा।
5: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
6: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 MHz।
5: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-432-57-841 र 0-29-562-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
7: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।

0: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौ।
0: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
4: यदि त्यसो हो भने दन्तरोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खास बारीमा सेवा दिइरहनु भएको छ।
3: शङ्खुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
4: हाम्रा सेवाहरू
3: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
4: दाँत खोल्ने, दाँत सफा गर्ने,
3: दाँतको एक्सरे गर्ने,
4: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
3: झिक्न मिल्ने आरपीडी लगाइने,
4: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
3: बाङ्गो टिङ्गो दाँत मिलाइने,
4: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
3: मनकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका 1 प्रहरी गेट, छेउ शङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
4: सम्पर्क नम्बर 0295906667 र 98420226667।
5: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। अब तपाईँहरूकै सहर खाँदारीमा डाक्टर उमर बिन नयसद्वारा नियमित 2023 जेठ 30 गते शनिबारको दिन कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर कालीमा आउँदै हुनुहुन्छ नसाका जुनसुकै बिरामीहरूले समयमै उपचार गराए स्वास्थ्य लाभ लिनुहोस्। उपचार हुने विशेष सेवाहरू नसा च्यापिएको, हड्डी खिएको, बाथरोग, एलर्जी, दम, जन्डिस, ग्यास्ट्रिक अल्सर, कब्जियत, पाइल्स, फिस्टुला, मानसिक रोग, डिप्रेसन, महिला तथा पुरुषको यौन समस्या, नपुंसकता, बाजुपन, थाइराइड, ब्लड प्रेसर, सिस्ट, नाक कान घाँटी तथा अन्य रोगहरूको सफल उपचार गराइन्छ। समय नियमित 2023 जेठ 30 गते शनिबार बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर प्राली खाँदरी 1 प्रगति टोलो खाँदरी नगरपालिकाको गेट अगाडि शङ्खुवा सभा। अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 98435 50 747, 029553640 र 98007001555। यहाँ डिएक्सएनका सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।

0: आजको डिजिटल युगमा दक्षता नै सफलता हो। एमसीएसई कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यावहारिक प्र्याक्टिकल आधारित सिकाइ, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 029561076 र मोबाइल नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर। आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको नागरिक सहायता कक्ष सञ्चालन सम्बन्धी जानकारी। आदरणीय सेवाग्राही महानुभावहरू, यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिका लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नुहुन अनुरोध छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकारी र कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
2: तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल, खादबारी 1 शङ्कर सभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
3: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी, सङ्खुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतेदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी, हिमावी टोल, देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 0296522201 र 97499225200।

0: सुन सबै घर घर आयो हजुर सबको मन सुन सबको मन सुन।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज।
2: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
3: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी हातबारीमा सेवा दिइरहनु भएको छ।
2: शङ्कर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
2: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
3: दाँत खोल्ने, दाँत सफा गर्ने,
2: को एक्सरे गर्ने,
3: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
2: झिक्न मिल्ने आरपीडी लगाइने,
3: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
2: बाङ्गो टिङ्गो दाँत मिलाइने,
3: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
2: मनकामना डेन्टल क्लिनिक खाँद्रे नगरपालिका 1 प्रहरी गेट सेउ सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
3: सम्पर्क नम्बर 0295906667 र 98422267।
4: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
5: किन र काका?
4: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
5: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुनचादी उद्योग छ, त्यहाँ नै अहिले त आइमी र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
4: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
5: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
4: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
5: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै 1 नम्बरी काँचो सुन पनि पाइन्छ
4: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
5: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिएमा 1 तोला चाँदी उपहार दिइनेछ।
4: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
5: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
4: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
5: प्रोप्राइटर सुनु एन्ड भीमका दाइली।
4: सम्पर्क 0294040084 र 98040485827।
6: ओहो लु नमस्कार है सर। ओहो लु नमस्कार है सर। नमस्कार, अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
7: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
6: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
8: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
6: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
8: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
6: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
8: होटल टेलरिङ सेन्टर खाँदारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
6: डिजाइनर सुमन ठटाल 98615 39444
8: र 0295901155।
9: More style, more design. Total Tailors.

0: ज्योतिष दर्पणको प्रतीक्षामा रहनुहुने तपाईँ तमाम श्रोतामा म ज्योतिष पण्डित लक्ष्मण श्री सदाको झैं आज पनि उपस्थित छु। आज पनि पञ्चाङ्ग ग्रह गोचर र आजको तपाईँको दिन के कसरी अनि कहाँ व्यतीत रहनेछ, के भन्छ त फली ज्योतिष शास्त्रले तपाईँको आजको दिनलाई कसरी व्यतीत हुन्छ, तपाईँका मेषवादी बार राशिफल र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू भने दिने प्रयास गरिरहन्छु। हरेक दिन 8 बजेबाट 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा हामी तपाईँलाई धेरै भन्दा धेरै कुराहरूको जानकारी दिने प्रयास गरिरहन्छौ। कार्यक्रम ज्योतिष दर्पण 8 बजेबाट 9 बजेसम्म तपाईँहरूसँग भएका विविध जानकारीहरू दिने प्रयासमा हामी रहन्छौ। कार्यक्रममा यतिखेर हामी कार्यक्रममा तपाईँलाई ढिलो नगरिकन पञ्चाङ्गको जानकारी गराउँछौ, तर एउटा कुरो भन्छु, खानबारी शंख सभाको बसाई अब चाहिँ हामीले अलि हत्याउनु पर्छ कि जस्तो लागिरहेको छ। अब को को आउनुहुन्छ तयारी गर्दै गर्नु होला आउनेको लागि। अब 5-7 दिन 1 हप्ताको भन्दा बसाई नहुन पनि सक्छ, त्यसो भएको हुँदा अलिकति आउने तयारी पनि गर्दै गर्नुहोला भन्दै कार्यक्रम ज्योतिष तर्पणको व्यवसायमा ढिलो नगरिकन अगाडि बढाउँछु आजको पञ्चाङ्ग र ग्रह गोचरबाट। आगामी 2083 साल आज जेठ 24 गते आज आइतबार, तदनुसार ईस्वी सन 2026 आज जुन 7 तारीक नेपाल सम्मत 1146 रहेको छ। अनलागा रोद्रनाम सम्मत रहेको छ आजको दिन। विशेष गरी उत्तरायण ग्रीष्म ऋतु रहेको छ। अधिक ज्येष्ठ कृष्ण पक्ष परम पवित्र पावन दिन। आज सूर्योदयमा हेर्दाखेरि सप्तमी तिथि रहेको छ। 43 गरी 28 पल्ला रात्रिको 10 बजेर 33 मिनटसम्म 27 नक्षत्र 59 गरी 40 पल्ला 29 बजेर 1 मिनटसम्म वैद्युति युग 4 गरी 51 पल्ला भद्रकरण 13 गरी 30 पल्ला आज आनन्द युगमा राक्षस युग रहेको छ। आजको दिनमानको समय विशेष गरी हेर्दा आज यहाँबाट हेर्दाखेरि चाहिँ 34 घडी 27 पल्ला पञ्चाङ्गमा देखायो। बिहान सूर्योदय 5 बजेर 10 मिनट जाँदा भएको संकेत गरेको छ। साँझ सूर्यास्त पनि 6 बजेर 56 मिनटमा रहनेछ। आज विशेष गरी रवि सप्तमी व्रत रहेको छ। आज विशेष गरी भगवान सूर्यनारायणलाई उपासना गर्दाखेरि धेरै कुरामा राम्रो हुने शास्त्रीय मान्यता छ, असाध्यै राम्रो हुन्छ। आजको दिन विशेष गरी धर्म संस्कार र संस्कृति अनुसार सूर्य नारायणलाई आज विशेष उपासना गर्ने दिन हो। त्यसो भएको हुँदा तपाईँहरूले ख्याल गर्नु, आज सूर्यलाई जल अर्घ अर्पण गर्दा भगवानको आदित्य हृदय स्तोत्रम पाठ गर्दा सूर्य आफ्नो लागि सकारात्मक हुन्छन्। जो कार्तिक महिनामा जन्मिनु भएको छ, जो माघ र फागुनमा जन्मिनु भएको छ, जो सूर्य एकदम वृद्ध अवस्थामा अथवा बालकमा भनौं 1 गतेबाट 9 गतेसम्म जन्मिनु भएको छ, जो 21-22 गतेबाट उता होइन अन्तिममा जन्मिनु भएको छ, त्यस्ता व्यक्तिहरूको सूर्यलाई कमजोरी मान्ने गर्छ ज्योतिष शास्त्रले। त्यसो भएको हुँदा जो कार्तिकमा माघमा र फागुनमा अनि जो 1 गतेदेखि 9 गतेसम्म र 22 गतेदेखि 30 गतेसम्म जो जन्मिन्छ त्यस्ता व्यक्तिहरूले सूर्यको विशेष उपासना गर्नु ज्योतिष शास्त्रको मान्यता हो। अब जानकारी ग्रह गोचर, सूर्य यतिखेर वृष राशिमा, चन्द्रमा कुम्भ राशिमा रहेका छन् भने मंगल ग्रह मेष राशिमा छन्, बुध ग्रहको अवस्था मिथुन राशिमा छन् भने बृहस्पति यतिखेर कर्कट राशिमा रहेका छन्, त्यस्तै गरेर शुक्र ग्रह मिथुन राशिमा रहेका छन्, शनि ग्रह आजको दिनमा यहाँ हेर्दाखेरि मीन राशिमा रहेका छन् भने, त्यस्तै गरेर आजको दिनमा राहु कुम्भ राशिमा छन् र केतु भने सिंह राशिमा। आजको ग्रहहरूबाट संकेत देख्न सकिन्छ। अब जानकारी तपाईँको राशिले के भन्छ, तपाईँको राशिफललाई हामीले कसरी हेर्न सकिन्छ, तपाईँको राशिफल यस प्रकार रहेको छ। सबैभन्दा पहिलो राशि मेष राशि हुनेको लागि कार्य सफलता राम्रो छ, आमदामीको स्रोत वृद्धि छ, नयाँ ठाउँको घुमफिरको सौभाग्य प्राप्त रहन्छ, मन हल्का रहनेछ, प्रसन्न रहनेछ, चित्त प्रसन्न रहँदा जागिरमा पदोन्नतिको सम्भावना, वैदेशिक यात्राको लागि शुभ दिन छ। कृषि र पशु चौपायबाट मनकी धनार्जन गर्न सकिएला, धार्मिक क्षेत्रमा मन जान सक्छ, मन्दिरको दर्शन घरमा अतिथिहरूको अचानक आगमनले मन भने हर्षित रहने युग रहेको छ। यतिखेर हेर्दा आठौं चन्द्रमाले केही दुःख दिने हो कि भन्ने शंका अलिकति लाग्न सक्छ। पानीबाट बस्नु होला। चन्द्रमा आठौं हुँदा पानीको भय अग्निको भय रहन सक्ने युग छ। त्यसो भएको हुँदा आजको दिन अलिकति नमिठो रहन सक्छ। काममा अधुरोपन राशिमा संकेत छ। गर्दै आएका नयाँ काममा सफलता मिल्नेछ। प्रेममा सफलता हात पर्नेछ। यात्रा फलदायक बन्न सक्ने युग रहेको छ भने लामो दूरको यात्रामा पनि सहज हुनेछ। मन हर्षित रहनुका साथ साथमा खानपिनमा पनि स्वादिष्ट मिष्टान्न भोजनको अवसर प्राप्त रहन्छ। आफ्नो शत्रुहरू झुक्ने दिन हो आज। तपाईँको शिर ठाडो हुने दिन, मन प्रसन्न रहने दिन, सबैले तपाईँलाई प्रशंसा गरेर माथि पुर्याउने दिन आजको दिनमा संकेत छ। आजको दिनमा हेर्दाखेरि पञ्चम स्थानको ग्रहले मान सम्मानमा वृद्धि रहन्छ। आँटेका थाकेका कामहरूबाट पनि राम्रो रहने योगहरू देख्न सकियो। लामो दूरको यात्राहरूबाट पनि सहज आजको राशिमा संकेत छ। वृश्चिक राशिको लागि भने यतिखेर मन चञ्चल, चुलबुले र काममा विवादित हुनुपर्ने योग छ। कुनै पनि झुटो आरोपहरूको सामना गर्नुपर्ने समस्याहरू आइपर्न सक्छन्। पठन पाठनमा कमजोरी छ। मन भने बेचैन रहने योग रहेको छ। यतिखेर हेर्दाखेरि पराक्रम छ। दाजुभाइसँग मिलेमतोमा गरेका कामले साथ दिनेछ। चिसोबाट बच्नुहोला। विशेष गरी विपरीत लिङ्गहरूबाट पनि सहयोग प्राप्त पनि अचानक रहनेछ। मन हल्का एकदम प्रसन्न रहेको, अरूको जिम्मेवारीमा रहेको जस्तो अनुभूति रहन्छ। अरूको साथ सान्निध्यमा शुभ छ। मकरको लागि यतिखेर हेर्दा ग्रहमा मांगलिक कार्यमा सरिक हुनुपर्ने योग देखिएको छ। कुनै पनि नयाँ काममा एकदम जाँगा चल्ने योगहरू देखिएको छ भने शेयरमा भने अलिकति केही घाटा बिहोर्नु पर्ने हो कि संकेत अलिकति देखिएको छ। विशेष सावधानीका साथमा अगाडि बढ्नु राम्रो हुन्छ। कुम्भ राशिको लागि लग्नमा चन्द्रमा भए तापनि राहुसँगको चन्द्रमाले खासै उन्नति नगराउला। अलिकति दाँतको रोगबाट, टाउको रोगबाट ग्रसित हुनुपर्ने र धन खर्चमा वृद्धि रहने योग भएकाले सावधानी अपनाउँदै अगाडि बढ्नुहोला, राम्रो हुन्छ। तर पनि तेस्रो भावको पराक्रम दाजुभाइ दिदीभाइहरूबाट सहयोग र साथ भने परिपूर्ण पाउने योग छ। मीन राशिको लागि भने मन प्रसन्न रहन्छ। तर बाह्रौं चन्द्रमा पनि हो, कहिलेकाहीँ खर्च अचानक हुन सक्छ। विशेष सावधानी अपनाउनु। शनिको प्रभावले गर्दा रिस बढ़ी हुन सक्छ। अलिकति शान्त स्वभावमा ओम नमो भगवते वासुदेवाय मन्त्र जप गर्दै अगाडि बढ्नु तपाईँको लागि शुभ हुन्छ।
1: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घरेलीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग, ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97658, 98142 73761।
2: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
3: के तपाई आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
4: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
3: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
4: पञ्चाङ्ग, दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति दर्पण।

0: कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा हामी तपाईसँग भएका विशेष जानकारी र तपाईसँगका विशेष भूत भविष्य र वर्तमान सम्बन्धीका जानकारीहरू दिने प्रयास गरिरहेका छौ। हरेक दिन कार्यक्रम ज्योतिष दर्पण 8 बजेबाट 9 बजेसम्म हामी तपाईँको बारेमा जानकारी दिँदै आइरहेका छौ र यतिखेर पनि हामी विशेष गरी भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासा र समस्याको समाधानको लागि हामी उपस्थित रहन्छौ र तपाईसँगका विशेष विशेष कुराहरूलाई हामी अगाडि बढ़ाइरहेका छौं। यतिखेर हामीसँग तपाईँ प्रत्यक्ष रूपमा जोडिनको लागि वा तपाईँले आफ्नो बारेमा विशेष गरी भूत भविष्य र वर्तमान सम्बन्धीको जानकारीको लागि हामीसँग तपाईँ सम्झिन सक्नुहुनेछ 9845-97-658 र 9812-73-601 सिधा सम्पर्क भने हामी गर्ने प्रयास गरिरहन्छौ। यतिखेर कोही जिज्ञासु हाम्रो लाइनमा आउनु भएको छ। हामी यतिखेर संघोभ सभा खादबारीमा भएकाले तपाईँहरूका कमेन्टलाई अलिकति हामीले नियालिरहेका छैनौं। केही कमेन्ट भए भोलि पर्सिको दिनमा हामी सबैको कमेन्टहरू हाम्रो पात्रोमा गएर सनातन रेडियो नेटवर्कमा गरिएका कमेन्टहरू हामी भोलि अथवा पर्सिको दिनमा मात्रै वाचन गर्छौं। आजसम्म सम्भव भएन किनभने हामी तपाईँहरूसँग प्रत्यक्ष कुराकानी गर्दै रेडियोबाटै धेरैभन्दा धेरै ज्ञानहरू दिइरहेका छौं र प्रत्यक्ष फर्ममा कुराकानी गर्नेछौ र दिउँसो भने खादबारीमा चाँदनी चोकमा रहेको होटल होराइजनमा तपाईँहरूको चिनामा हेर्न व्यस्त भइरहेका छौं। त्यसो भएको हुँदा तपाईँहरू पनि शंखोपसभा जिल्लामा हुनुहुन्छ अथवा भोजपुर जिल्लामा हुनुहुन्छ भने आउनुहोला। हामी हिजोसम्म चिना राम्रै उपस्थिति थियो, हिजो अलिक कमी कमी भयो तर हामीले नबोलाएकै हो तपाईँहरूलाई। अलिकति धेरै आउनुभयो भने आत्तिनुपर्छ, थकान पनि लाग्छ, रातिसम्म चिना हेर्नुपर्छ, तपाईँलाई अप्ठ्यारो होस् नहोस् भनेर हामीले बिस्तारै बिस्तारै हेरिरहेका छौं। आज पनि 5-7 जना मान्छे आइसक्नु भएको छ। तपाईँहरू पनि बिस्तारै आउनुहोला, नआत्तिनु आत्तिन चाहिँ है। तर अब हामी तपाईँहरूलाई के भन्छौ भने अबको बसाई भनेको हाम्रो यो 2-4 दिन 5-7 दिन भित्रमा तपाईँहरूसँग चिना हेरिसक्नुपर्ने हुन्छ। हामीसम्म भएसम्म असार महिनादेखि मान्छे आउन कमी हुनुभयो नि ग्रह शान्ति गर्न थाल्छौं, मान्छे आउन आइरहनु भयो भने फेरि चिना चाहिँ हेरि नै रहन्छौं असारमा पनि। त्यसो भएको हुँदा सम्पर्कमा रहनुहोला, आउने क्रम जारी गर्नुहोला। कहाँदेखि तपाईँहरूको आफन्तको बारेमा हेर्न चाहनुहुन्छ अनि कतिजनाको हेर्न चाहनुहुन्छ फोन गर्दै आउँदै गर्नुहोला। फोन लागेन भने पनि आउन पाइन्छ, अलिकति समय चाहिँ अभाव हुन सक्छ, 2-4 घण्टा चाहिँ समय लिएर आउनुहोला है। यति भन्दै कोही जिज्ञासु हुनुहुन्छ म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। राधे श्याम हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर?
1: म खातबारी छ माछा पङ्खादेखि बोलेको।
0: खातबारी छ माछा पङ्खा,
1: हजुर।
0: कहाँनिर पर्छ यो?
1: यो यता पङ्खा साइड पर्छ,
0: पङ्खा साइड पर्यो होइन? त्यहाँबाट यहाँबाट हिँड्दै हिँड्दै कति घण्टा पुगिन्छ? 1.5-2 घण्टामा?
1: हजुर।
0: हामी कहाँ छौँ थाहा छ?
1: चाँदनी चोक भन्नुभयो जस्तो लाग्थ्यो गुरु।
0: अनि आउने कुरो भएको छ कि छैन?
1: आउनु चाहिँ भनेको गुरु, अब
0: चिनाहरू बनाउनु पनि छ कि हेराउनु मात्रै आउने?
1: हेराउनु मात्रै आउनु भनेको गुरु।
0: ल ठिक छ, अहिले चाहिँ कार्यक्रममा कसको बारेमा हेर्नुहुन्छ?
1: म मेरो बहिनीको बारेमा हेर्ने भनेर आएको नि गुरु।
0: लुथा बहिनीको साल महिना गते समय भनिदिनु त।
1: 2066 साल कार्तिक महिना,
0: कार्तिक महिना
1: 22 गते,
0: 22 गते
1: आइतबार,
0: आइतबार
1: बेलुका 10 बजेर ए 9:50 मा।
0: पक्का हो?
1: पक्का हो गुरु।
0: अनि होइन रहेछ भने फेरि कुरो मिल्दैन नि फेरि।
1: यस्तै 50 भन्नु भन्दा म 50 कि
0: अब तपाईँले घरि 50-56 भन्दा कपीमा लेख्नु भएर हिँड्छ, पर्सि यहीँ आएर हेरौँ न है। अथवा फेरि त्यो मम्मीले सोधेर कपीमा लेखेर ठ्याक्कै एकचोटि फोन गर्नु क्या भरे। यतिले पनि धेरै कुरा फरक पर्छ, यहाँ धेरै कुराको चाहिँ समस्या हुन्छ। अहिले छुट्टिन्छु ल। राधे राधे।
1: राधे राधे।
0: हामी कार्यक्रम ज्योतिष तर्पणको व्यवसायमा उहाँसँग कुराकानी गर्ने क्रममा उहाँको भने थाहा पाइहाल्नुभयो घरि 56 घरि 50 यस्तो भयो भने समस्या हुन्छ। एकचोटि 56 र 50 बीचमा रहेछ भने चेक गर्नुपर्छ क्या। कहिलेकाहीँ राशि परिवर्तन हुने बेला ग्रहको ग्रहले राशि परिवर्तन गर्ने बेला लग्न परिवर्तन गर्ने बेला भएको रहेछ भने अलिकति फरक पर्छ। कति मिनटले फरक पर्छ भन्दा कहिलेकाहीँ एकै मिनटले पनि धेरै समस्या पारिदिन्छ। बुझ्नुभयो? त्यसो भएको हुँदा तपाईँहरू जहाँबाट हामीलाई सोध्दै हुनुहुन्छ नि, पहिले मामलाई दिउँसो फोन गरेर मेरो यसो यसो छ, मेरो यति घण्टाको फरक छ, मिल्छ मिल्दैन। अब कसैले के भन्नुहुन्छ, म तपाईँको चेक गरिदिन्छु भन, 4 घण्टाको फरक दिनुहुन्छ मलाई, कसैले 2 घण्टाको फरक पनि, त्यो धेरै फरक परिहाल्छ नि। कम्तीमा 5-10 मिनट, आधी घण्टा, पौने घण्टासम्मको बरु के रहेछ त भन्ने, यस्तो अलिअलि हामीले निहाल्ने हो। अब सबै त फेरि गाह्रो हुन्छ, सम्भव छैन है। हामीसँग प्रत्यक्ष रूपमा तपाईँ जोडिन सक्नुहुन्छ, कोही जिज्ञासु लाइनमा हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। राधे राधे हजुर।
2: राधे राधे गुरुजी।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर?
2: नर्मदाजी।
0: कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ यतिखेर? रेडियो शङ्खुवा सभाबाट सुन्दै हुनुहुन्छ। अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ? तपाईँ अहिले कुन ठाउँ हुनुहुन्छ ठ्याक्कै?
2: पाँच खपन
0: है। अनि हामी कहाँ छौँ थापन
2: भाषा?
0: पक्का हो त? अहिले कार्यक्रममा आउनुभयो, कसको बारेमा, बहिनीको बारेमा भन्नुभयो? सानीमा। सानीमाको साल महिना गते समय भनिदिनु त।
2: 2068 साल।
0: 68 साल।
2: भदौ महिनाको 17 गते। शनिबार। अनि बेलुकाको 11:51
0: शङ्खुवासभामा बेलुका। कुन जिल्लामा?
2: शङ्खुवासभा जिल्लामै हो,
0: तपाईँको सानियामा है। 68 साल। सानियामाको छोरीको कि सानीमाको हो यो? अब यहाँबाट हेर्दा के देखिन्छ भने 68 साल भदौको 17 गते 10:11:51 जन्म राति हो। यहाँबाट हेर्दाखेरि चाहिँ लग्न मिथुन देखिन्छ, राशिको नाम तोबाट तोरण कुमारी नाम आउँछ अथवा तत्र कुमारी नाम आउँछ। लग्नमा मंगल, अलि रिसाउनुहुन्छ सानियामा हो, रिसाउनुहुन्छ। पढाइमा राम्रो भएन, अलिकति शनिको युग छ, 23 वर्षसम्म शनिको प्रभाव चलिरहेको छ अहिले। शनि कति यहाँ पढ्नुहुन्छ अहिले सानिया? अलिक पढाइमा कमजोरी हुनुहुन्छ अरे, अलिक मेहनत गर्नु पर्यो अरे भन्नु है। 10 वर्षबाट पढाइ बिग्रिएको छ, त्यसमा पनि 12 वर्षबाट उल्का भन्ने ग्रह 18 वर्षसम्म छ, अलिकति ग्रहहरू बिग्रिएको छ है। ग्रहको लागि विशेष शान्तिहरू गर्ने, ग्रहको लागि विशेष पूजा पाठहरू गर्ने गर्दाखेरि धेरै कुरामा सहज हुन्छ। अलिकति ग्रहको लागि चाहिँ विशेष ध्यान दिनुहोला। अरू के छ विशेष जिज्ञासा? हजुर हजुर। व्रत होइन, शनिको उल्काको जप गराउने अनि पूर्णिमाको व्रत भने चन्द्र ग्रहण युगको शान्ति गर्ने है।
2: वास्तुको
0: लागि राम्रो छ, ग्रहहरू बिग्रिएका छन्, ग्रहको शान्तिहरू गर्ने, ग्रहको पूजा पाठहरू गर्ने अनि बल्ला राम्रो छ है। राधे राधे। कार्यक्रममा हुनुहुन्थ्यो यतिखेर हामीसँग, आफ्नो धेरै भन्दा धेरै कुराहरूको हामीसँग जानकारी लिएर गइसक्नु भएको छ। हामी प्रत्यक्ष रूपमा कुराकानी र तपाईँसँगका विशेष भूत भविष्य र वर्तमान समाजका विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा लागिरहेका छौँ। 98453 97658 र 98142673601 हामी तपाईसँग भएका विभिन्न जानकारी र तपाईसँगका विशेष भूत भविष्य र वर्तमान समाजका जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौँ। कोही जिज्ञासु फेरि पनि आइसक्नु भएको मलाई इसारा मिलेको छ, को हुनुहुन्छ? राधे राधे हजुर।
3: राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर?
3: मस्करलाईदेखिबाट गुरु लालबन्दीबाट
0: लालबन्दीबाट है
3: हजुर
0: कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ सरलाईको लालबन्दीमा यतिखेर
3: निगरानी
0: एफएमबाट कार्यक्रम सुन्दै हुनुहुन्छ
3: हजुर
0: अहिले कार्यक्रममा आउनु भएको छ कसको बारेमा हेर्न चाहनुहुन्छ
3: मेरो छोराको बारेमा
0: छोराको साल महिना गते समय भन्नु त
3: 2077 साल
0: 2077 साल
3: 6 महिना
0: फोन राख्नुहोला फेरि फोन गर्नुहोला रेडियो सुनेर राम्ररी अहिले मिलेन राधे राधे राधे राधे भनिदिनु न हजुर किन भन्नु पर्थ्यो राधे राधे होइन हेरिदिए पो गुरु त होइन अनि सबै कुरो त्यस्तो स्वार्थ छ कहाँ जिन्दगी हजुर के गर्ने तर यति धेरै स्वार्थ पनि बन्न हुन्न भक्तहरू हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौँ तपाईँलाई हरेक दिन हामीले जानकारी गराइरहेका छौँ कार्यक्रम सुन्दाखेरि जन्ममिति भन्दाखेरि मैले कुन साल भनेको हुन्छु अथवा कति साल भनेको हुन्छु ख्याल गर्नुपर्छ क्या जस्तै 2083 साल हो भने अहिलेलाई 2 महिना होइन अहिले जेठ महिना भन्नु पर्यो हामीलाई महिना चाहिन्छ कुन कति भन्ने थाहा हुँदैन महिनाको नाम सुन्नुपर्छ हामीले तपाईँको मुखबाट तपाईँको सन्तान तपाईँको आफन्तहरू कुन महिनामा जन्मिनु भएछ भन्ने कुरा हामी सुन्नुपर्छ त्यसो भएको हुँदा अलिकति ध्यान दिएर मैले फेरि पनि भने जसले कार्यक्रम सुनेर ख्याल गर्नुहुन्न त्यो जबरजस्त खेला चाहिँ हामी चिना हेर्दैन हजुर साल महिना गते समय बार सबै चाहिन्छ भएन भने हामी चिना हेर्दैनौँ फेरि पनि भने रात्रिको 12 बजे पछाडि बिहानको 6 बजेसम्मलाई चाहिँ के बारको राति के बारको बिहान कति कतिको राति कति कति बिहान प्रष्ट खुलाएर पहिले कपीमा लेखेर राख्नुहोस् क्या अनि बल्ल फोन प्रयास गर्ने तपाईँले हत्तको पत्ता कार्यक्रम सुन्ने बित्तिकै फोन गर्न प्रयास गर्नुहुन्छ अनि भन्नुहुन्छ फोन लाग्दैन अनि भन्नुहुन्छ मेरो त चिना हेरिदिनु भएन हो कि भन्नु त त्यस्तो भएको होला तपाईँले के गर्नु पर्यो भने साल महिना गते समय तयारी अवस्थामा राख्नुहोस् पालो सबैको आउँछ पालो नआउने खाँदबारी सङ्घर्षभातिर हुनुहुन्छ भने भोजपुरतिर हुनुहुन्छ भने आउनु होला यतै भेटौँला यतै चिना हेरौँला चिना बनाउँला धेरैको चिना अशुद्ध भएका छन् चिनाहरूलाई शुद्धिकरण पनि गरिरहेका छौँ कोही जिज्ञासु हुनुहुन्छ राधे राधे हजुर हे भगवान राधे राधे प्रभु कहाँदेखि को बोल्दै हुनुहुन्छ आज त शङ्खु सबको मात्रै पालो परेको छ नि क्या को बोल्नुभयो शङ्खु सबकोबाट रूपाजी कहाँ हो घर
4: चैनपुरतिर
0: कुन रेडियोमा कार्यक्रम सुन्नुहुन्छ कतिको सुन्ने गर्नुहुन्छ हजुर ए भगवान खोइ त ए देउता राधे राधे
4: राधे राधे गुरु
0: अनि कता हराउनु भएको तपाईँले फोन गरेर ए हजुर खोइ त ए फोन डिस्कनेक्ट भयो हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौँ हराउनु भएन हामी प्रत्यक्ष रूपमा कुराकानी गर्दै तपाईँसँग भएका विभिन्न जानकारी दिन्छौँ तपाईँको पालो आएन भने अरूले हेर्न पाउनुहुन्छ सबैलाई साथ दिनुहोला सबैलाई ठाम छोडिदिनुहोला डिस्टर्ब नगरिदिनुहोला फोनमा कुराकानी गर्ने भए पहिले कपीहरू ठिक्क पारेर फोनमा कुराकानी गर्नुहोला कोही जिज्ञासु हुनुहुन्छ राधे राधे हजुर
5: हेलो
0: राधे राधे हजुर
5: राधे हजुर
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ हजुर
5: म विनोद
0: तामाङ
5: हजुर
0: कहाँदेखि बोल्दै हुनुहुन्छ विनोदजी कुन जिल्लाबाट
5: तिनजुलीबाट हजुर
0: कुन जिल्ला
5: तिनजुली
0: तिनजुली जिल्ला छैन हजुर हाम्रो देशमा त
5: तिनजुली
0: सिन्धुली जिल्ला
5: हजुर हजुर
0: सिन्धुली जिल्लाको कुन ठाउँमा हुनुहुन्छ
5: म अहिले 3-5 जना पनि हजुर
0: कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ हजुरले रेडियो बर्दीवासबाट सुन्दै हुनुहुन्छ अब तपाईँले सबैभन्दा पहिले हेलो भन्नुभएको छ हेलो भनेको दोष लाग्छ त्यसो भएको त 5 चोटि राधे राधे भनिदिनु त 5 चोटि गणेर
5: राधे राधे राधे
0: 3 चोटि भयो
5: राधे राधे
0: 5 चोटि भयो कसको बारेमा हेर्नुहुन्छ अहिले
5: मेरो छोराको बारेमा हजुर
0: छोराको साल महिना गते समय भनिदिनु त
5: 2014
0: हजुर हजुर
5: 2014 कार्तिक महिना 22 गते
0: आवाज बुझ्दा बिस्तारै बोलौँ न 2081 साल 81 साल कुन महिना?
5: कार्तिक महिना 22 गते।
0: कार्तिक महिनाको 22 गते के बार थियो?
5: बिहिबार।
0: बिहिबार कति बजे भएको छोराको जन्म? नआत्ती गर्न बोल्नु न, तपाईँ आत्तिनु भयो कि?
5: बेलुका 7:30 बजे हजुर।
0: 7:30 हो?
5: हजुर हजुर।
0: कुन जिल्लामा जन्मिनु भयो तपाईँको छोरा?
5: मेरो छोरा महोत्तरी जिल्ला भयो हजुर। महोत्तरी जिल्ला
0: महोत्तरी बर्दिवासतिर गएर हस्पिटलतिर जानुभएको छ हो?
5: हजुर हजुर।
0: 81 सालको कार्तिकको 22 गते तपाईँको छोरा 7:30 साँझ उत्तर छाडा नक्षत्रको दोस्रो भावमा राशिको नाम भोबाट भोजकुमार नाम आउँछ। यतिखेर राशि मकर राशि हुन्छ तपाईँको छोराको लागि। साह्रै राम्रो छोरा, भाग्यवानी छोरा पाउनु भएको छ। अलिकति स्वास्थ्यमा समस्या कारण हो, जन्मेबाट संकटा भन्ने कुरामा तपाईँको छोरा जन्मिनु भएको छ। जन्मिँदा पनि खुब खर्च भयो होइन? हजुर सुन्नु न, संकटा भन्ने कुराको शान्ति गर्नु, मंगलबार आइतबार घरमा लसुन प्याज माछा मासु नखानु। तपाईँको छोराको वृष लग्न, लग्नमा बृहस्पति गएर विराजमान छ, धेरै मान्छे ठुलो मान्छे बन्ने, भोलि पढेर राम्रो गरेर उन्नति प्रगति गर्ने, पैसा कमाउने, इज्जत कमाउने, बाबा आमालाई असाध्य प्यार गर्ने, माया गर्ने खालको छोरो पाउनु भएछ, बधाई छ है। तर तर यो 8 वर्षसम्म चल्ने संकटले कहिले काहीँ पढाइमा डिस्टर्ब गर्न सक्छ, स्वास्थ्यहरू बिग्रिन सक्छ। स्वास्थ्य र पढाइ राम्रो होस् भन्नको लागि संकटा भन्ने ग्रहको तपाईँको गाउँमा हुनुभएका गुरुबाहरूलाई बोलाएर, पण्डित गुरुबाहरूलाई बोलाएर, होइन अब तपाईँहरूको त्यो कुनै मन्दिरमा गएर होस् अथवा घरमा होस्, एकचोटि ग्रहको पूजाहरू गर्ने, ग्रहको शान्तिहरू गर्ने, ग्रहको पूजाहरू गरिसकेपछि राम्रो हुन्छ। र घरमा कहिले पनि नबिर्सिकन सम्झिनु होला, आइतबार र मंगलबार लसुन प्याज माछा मासु खान हुँदैन है।
5: ए ल ल गुरु, अनि त्यहाँ अनि यसो अनि भवे कति हुँदै गुरु पछि गएर?
0: हजुर हजुर। भविष्यमै भने त भविष्य राम्रो छ, पढेर उन्नति प्रगति गर्ने, पैसा कमाउने, नाम कमाउने राम्रो छ, वैवाहिक जीवन पनि राम्रै हुन्छ, नराम्रो हुँदैन। तर अहिले 8 वर्षसम्म चाहिँ अलिकति संकटा हुने भएकाले एकचोटि तपाईँको गाउँमा गुरुबार हुनुहुन्छ नि होइन, श्राद्ध पूजा पाठहरू गर्ने गुरुबारहरू, उहाँलाई भेटेर मेरो छोराको संकटा गरेर छ अरे गुरुबा, मेरो छोराको चाहिँ संकटाको 8000 पल्ट जप गर्नुपर्छ अरे मन्त्र, लु न कहिले जोर जोर गरिदिनु पर्यो, मेरो घरमा 2-3 जना आउनु पर्यो तपाईँहरू भन्नु, अनि घरमा त्यो संकटा शान्ति गर्दाखेरि रुद्री चण्डी पाठहरू शान्ति गर्दाखेरि पाठहरू गर्नु, 3 जनासम्म बोलाउनु भयो भने भ्याइन्छ, अनि त्यसरी ग्रह शान्ति गर्नुभयो भने राम्रो हुन्छ है त।
5: हजुर हजुर। अनि त्यसको अनि त्यो बाटो
0: 0 अङ्क राम्रो हुन्छ, कालो रङ राम्रो हुन्छ, दक्षिण र पश्चिम दिशा राम्रो हुन्छ। अहिले छुट्टिन्छु है, राधे राधे। कार्यक्रममा हुनुहुन्थ्यो, सिन्धुलीबाट आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ। रेडियो बर्दिवासबाट उहाँले आफ्नो दैनिकी चलाइरहनु भएको छ, यानि कि दैनिक हामीसँग कुराकानी गरिरहनु भएको छ भन्ने खबर आयो। धेरै धेरै धन्यवाद छ, कार्यक्रम जहाँबाट तपाईँहरू सुन्दै हुनुहुन्छ हामीलाई प्रत्यक्ष रूपमा कुराकानी गर्न पनि सक्नुहुनेछ। आफ्नो र आफन्तहरूको बारेमा विशेष चर्चा र परिचर्चाहरूको लागि सम्पर्कमा आउनुहोला। कार्यक्रमको यतिखेर भने मध्य भागमा छौ, छोटो विश्राम, विश्रामपछि उपस्थित हुन्छु, सँगै रहनुहोला।
6: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण। भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला।
7: जो तपाईँ वर्तमान र भविष्य जान्न चाहनुहुन्छ, त्यसो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा
8: हामीकह वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग र ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ। ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73 6001
7: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
9: के तपाई आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
10: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
9: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
10: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति।

0: कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष विशेष जानकारी र तपाईसँग भएका धेरै भन्दा धेरै कुराहरूको जानकारी हामी तपाईलाई कार्यक्रमबाट गराउँदै आइरहेका छौं। हामी हरेक दिन तपाईहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयास गरिरहन्छ। तपाई कार्यक्रम पक्कै पनि सुन्दै हुनुहुन्छ, कहाँबाट हुनुहुन्छ, दिउँसो धेरैले फोन गर्नु भएको छ अरे पालो कहिले आउँछ भनेर। अलिकति हामी खानपारी शङ्खुवसभामा अलिक व्यस्त भएको कारणले गर्दा अलिकति फोनबाट चिनाहार्न भने सम्भव भइरहेको छैन। केही दिन पछाडि हामी तपाईँहरूको चिना सबैको पालै पालो हेरिहाल्छौँ, धेरैको चिना हेर्न बाँकी नै छ। कति पालोमा आज भोलि बस्नु पनि फोन गरिरहनु भएको छ, सम्पर्कमा आउँदै गर्नुहोला। विशेष गरी अब खानबारीमा हामी केही दिनको बसाई मात्र रहनेछ, त्यसो भएको हुँदा अब अलि चाँडो गरेर तपाईँहरू आउने क्रम बिस्तारै बिस्तारै बढाउनु होला। फेरि मैले अहिले यहाँ कार्यक्रममा हत्या आउनु है, फेरि म त हिँड्छु भने अनि फेरि गुटुङटुङ आउनुहुन्छ, फेरि त्यसरी नगर्नु, फेरि भिडभाड बढी हुन्छ, रातिसम्म चिनाउनुपर्छ, थकान हामीलाई नै हुन्छ, तपाईँलाई घर जान पाउनुहुन्न, धेरै समस्या हुन्छ। त्यसो भएको हुँदा हिजो अस्तिको भन्दा अलिक धेरै आउनु होला अब, किनभने अलिकति हिजो अलिकति एक दिन विश्राम दियो, सम्भवतः आज पनि अलिक कमै आउनुहुन्छ होला, किनभने पाँच छजना आउनु भएको छ मान्छे। अब अहिले भन्ने बित्तिकै हिँड्दाखेरि गाडी पाइँदैन भने ठाउँ पनि धेरैबाट हाम्रो त्यसरी फोन आउँछ, बिहान हिँड्नुपर्छ गुरु भन्नुभएको छ, बिहान हिँड्नको लागि सम्पर्कमा रहनु होला र हामीसँग प्रत्यक्ष रूपमा कुराकानी गर्दै साल महिना गते र समयको आधारमा हामी फोनबाट पनि चिना हेर्छौँ। खानपारीमा चाहिँ चिना हेर्ने चिना बनाउने काम पनि हुन्छ, चिना बनाएर उत्तिखेर लान पाउनुहुन्छ, चिना बनाएका सज्जनहरूले अब हामीसँग सम्पर्क गर्नुहोला। चिना बनाउने दिन भएका सबैको चिना फिर्ता गरिसकेका छौँ, एउटा परिवार हुनुहुन्छ, चारवटा चिना दिनुभएको छ, उहाँहरूको परिवारको चारवटा चिना हामीसँग बनेर तयारी अवस्थामा छ, उहाँहरूलाई अब आज भोलि फोन गरेर हामी बोलाउनेछौ। अरू सबैको चिना सकियो, अब चिना बनाउन कसैको बाँकी छैन, तपाईँहरूको छोराछोरीको चिना बनाउनु बाँकी छ भने छिट्टो गरेर सम्पर्कमा आउनुहोला है त। यतिखेर कोही जिज्ञासु हुनुहुन्छ, म उहाँलाई पनि कार्यक्रममा स्वागत गरिहाल्छु। राधे राधे, देवता भगवान ईश्वर परमात्मा ब्रह्म को हो, कहाँदेखि बोल्दै हुनुहुन्छ हजुर? कहाँदेखि होला हजुर?
1: हजुर डोटीदेखि।
0: डोटीबाट, हजुरको शुभ नाम?
1: मेरो नाम तुलसी जोशी।
0: तुलसीजी, राधे श्याम भन्दैन न एकचोटि, कति मिठो सुनिन्छ नाम त, कति राम्रो तुलसी। आहा
1: दादा, गुरु
0: कार्यक्रम

0: 20 गते।
1: छब्बिस गते
0: मङ्गलबार
1: कति बजे?
0: 11:41
1: बिहान कि बेलुका?
0: 11 बजेर दिउँसो।
1: दिउँसो कुन जिल्लामा भयो छोराको जन्म?
0: बझाङ।
1: बझाङ जिल्लामा छोराको जन्म भयो। अहिले तपाईँ डोटी जिल्लामा हुनुहुन्छ, बडी केदार एफएम सुन्दै हुनुहुन्छ। छोराको नाम उत्तर भाद्रपद नक्षत्रको चौथो पावा नाम झुर्छ, गुरु सिंह यहाँबाट नाम झुर्छ। यहाँको ठाउँमा उपयुक्त नामको अभावले गर्दा झबाट झलक मणि नाम राख्नु मेन राशि हुन्छ। सप्तमीको दिनमा जन्म भएको छ, लग्नमा शनि मंगल। अलिक धेरै रिसाउनु छ तपाईँको छोरा हो?
0: हजुर हजुर।
1: आमाले भनेको त फिटिक्कै मान्नुहुन्न, फेरि बुवासँग चाहिँ अलिअलि डराउनुहुन्छ हो?
0: हजुर हजुर त्यसै छ।
1: आमालाई चाहिँ अलिक स्वास्थ्य बिग्रेको छ अरे, आमाको पेटमा समस्या आयो अरे, आमालाई अलिकति आन्द्रामा समस्या आयो, यसले गर्दा भोलि पाइल्स हुन सक्छ। भयो आमालाई त्यो समस्या?
0: हजुर हल्का हल्का भयो, दुख्छ
1: अलिअलि, लक्षण देख्न थालेको छ हो?
0: हजुर हजुर।
1: अलिकति ग्रहमा कस्तो छ भने मांगलिक परेको छ, रिसालु छ, गुरुचन्द्र लेख छ, ग्रहहरू बिग्रेका छन्। पढ्न खासै मन गर्नुहुन्न तपाईँको छोरा, पढाइमा विशेष ध्यान दिनु है। अब पहिले मैले भने त पढाइमा राम्रो छैन, ग्रह शान्तिहरू गरेर कमर्सहरू पढ्ने, कृषि सम्बन्धीका अध्ययनहरू गर्ने गर्दा राम्रो हुन्छ। तर घरमा सधैँभरि बिहिबारको दिन छोरालाई लसुन प्याज माछा मासु खुवाउनु हुँदैन है? बुझ्नुभयो कि भएन? ग्रहहरू बिग्रेका छन्, ग्रहको शान्तिहरू गर्ने, ग्रहको पूजा पाठहरू गर्ने गर्दाखेरि धेरै कुरामा राम्रो हुन्छ है। अरू केही छ? वास्तुको लागि घरको पूर्वदेखि उत्तरपट्टिको साइडमा टोयलेट छ, त्यतैतिर खाना पकाउने कोठा छ, त्यो राम्रो होइन है। राम्रो गुरुहरूको सल्लाह लिएर अगाडि बढ्नुहोला, तपाईँको लागि राम्रो हुन्छ। ग्रह चाहिँ अलिकति बिग्रिएको छ, शान्तिहरू गर्दै ग्रहका पूजा पाठहरू गर्दै अगाडि बढ्नुहोला, ठिक छ है त?
0: हजुर।
1: अरू केही छ?
0: हजुर मंगल छन् कि?
1: मंगल होइन क्या, अहिले तपाईँको छोरालाई गुरु चन्द्रलेको शान्ति गर्ने बिहिबारको व्रत भने है।
0: हजुर।
1: बुझ्नुभयो कि भएन?
0: हजुर हजुर।
1: अरू केही छ? छुट्टिन्छु। राधे राधे। कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र हामी तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको जानकारी दिइरहेका छौ। कोही जिज्ञासु हुनुहुन्छ, स्वागत मलाई गरिहाल्छु। राधे राधे हजुर। हजुर राधे श्याम हजुर, को बोल्दै हुनुहुन्छ हजुर? ममताजी, कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ यहाँले? यतिखेर एफएमबाट सुन्दै हुनुहुन्छ। कसको बारेमा हेर्न चाहनुहुन्छ अहिले?
2: छोरीको बारेमा।
1: छोरीको साल महिना गते समय भनिदिनु त।
2: 2063 साल
1: कुन महिना?
2: वैशाख महिनाको 13 गते।
1: कति बजे?
2: 9:30 गुरु।
1: बिहान कि बेलुका?
2: बिहान।
1: कुन जिल्लामा भयो जन्म?
2: बझाङ जिल्लामा।
1: के बारको जन्म हो?
2: बुधबार।
1: राशिको नाम छोरा कि छोरी भन्नुभयो?
2: छोरी।
1: छोरी देवराज नाम आउँछ, मेन राशि हुन्छ। वैशाख महिनाको कृष्ण पक्षको चतुर्दशी भन्ने तिथिको शान्ति गर्नुपर्छ एक नम्बरमा है। लग्नमा मंगल मांगलिक परेको छ, अलिकति यहाँ कुराहरू गडबडी छन्। यो मान्छे अलि उतौलो उतौलो खालको हुन्छ है। त्यही त, छोरो छोरी जो भयो भने उतौलो उतौलो खालको हुन्छन्। एउटा दोस्रो विवाहको योग कटाउनु भएन भने 21 वर्षसम्ममा संकटाग्रह चलेको छ, पढाइमा राम्रो नभएर संकट बिग्रिन सक्ने योग छ। अर्को कुरो, आमा र बुवाको पनि झगडा परिरहन्छ, कुरो मिल्दैन हो। यहाँबाट त कुराहरू त नमिल्ने देखाउँछ त, आमा बुवा त राहु र केतुको दोष परेको छ होइन त? कुरो ठ्याक्कै मिल्छ? अनि त्यही त, अनि कुरो नमिल्नु भनेकै झगडा होइन भने, झगडा भनेर आज भोलि अब लाप्पा कसले खेल्छ र कुटाकुट कसले गर्छ र होइन? अलिकति कुराहरू मिल्दैन।

0: छोरी अलिकति पहिले जस्तो एकोरो हुन थाला छैन, पहिले जस्तो राम्रो छैन, अलि एकोरो कम कम बोल्ने, आफ्नै सुरमा काम गर्ने, पढाइमा एकदम पहिले भन्दा घट्दै घट्दै गएको छ पढाइको लेभल हो। छोडिनु सक्नुभयो, बर्बाद हो। यो 13 वर्षदेखि संकट आए 21 वर्षसम्म थियो, फेरि यसको दोस्रो घरबारको योग पनि छ। विशेष गरी शान्तिहरू गर्ने, विशेष गरी पूजा पाठहरू गर्ने गर्दाखेरि धेरै कुरामा राम्रो हुन्छ है त।
1: हजुर हजुर।
0: अरू के छ लो भन्नु त,
1: घरको वास्तु कस्तो छ? गुरु
0: वास्तुको लागि ठिकै छ, नराम्रो छैन, ग्रह बिग्रिएको छ, दोस्रो घरमा गयो कटाउनु, भोलि प्रेम गरेर फेरि बिहा बिग्रेला, दुईटा तिनटा बिहे होला, अथवा होइन घरतिरको इज्जत जान सक्छ, विशेष ध्यान दिनु होला है त।
1: हजुर हजुर।
0: अहिले छुट्टिन्छु, राधे राधे
1: राधे राधे।
0: कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा हामी तपाईसँग छौं र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा हामी लागिरहेका छौं। प्रत्यक्ष रूपमा कुराकानी र तपाईसँग भएका विशेष भूत भविष्य र वर्तमान सम्बन्धीका विशेष जिज्ञासाहरूको समस्याको समाधान भने गर्ने एउटा प्रयासमा लागिरहेका छौं। हामी धेरै तपाईहरूसँग भएका विशेष कुराकानी र तपाईसँगका विशेष भूत भविष्य र वर्तमान सम्बन्धीका जानकारी दिन्छौ, चिना हेर्छौ ज्योतिष शास्त्र अनुसार। तपाईँले भनेको मिति मिलेको रहेछ भने सबै कुरा मिल्ला, मिति नै तपाईँले हामीलाई झुक्याउनको लागि बनावटी भन्नु रहेको रहेछ, समय पनि बनावट रहेछ, समय पनि फरक परेछ भने फरक आउला होइन। त्यसो भएको हुँदा हामी ज्योतिषमा थोरै पढेर तपाईँको ज्ञान दिइरहेका छौँ, धेरै पढ्न त सकिएन नि हजुर, के गर्ने होइन, संसारी मोह हो। सबैभन्दा पढेको कुरालाई चाहिँ सदुपयोग गर्न सकियो भने राम्रो हुन्छ। अब हामी कोही जिज्ञासु फेरि पनि आउनु भएको छ, उहाँलाई पनि कार्यक्रममा स्वागत गरिहाल्छु म। को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ? राधे राधे हजुर।
2: राधे राधे।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर हजुर?
2: म कालीगढबाट नवीनले कुरा बोल्दैछु। गुरु
0: नवीनजी आरामै हुनुहुन्छ? ठिकठाक छ ज्यानलाई? आज तपाईँले मलाई भन्नु पर्यो हामी कुन जिल्लाको कुन पालिकाको कुन ठाउँमा रहेका छौँ भनिदिनु त।
2: शङ्करको खादबारी त्यो होराइजनको ठ्याक्कै दुई तलामा बस्नुहुन्छ गुरु।
0: ठ्याक्कै है, भनेपछि कार्यक्रम दैनिक सुन्नुहुन्छ?
2: एकदम गुरु, अब नियमित छोरा भनेपछि कार्यक्रम नसुन्ने त कुरै भएन नि त। अरू काम तपाईँको कार्यक्रम एक घन्टाको लागि सुन्ने गर्छु मैले
0: पक्का होइन। अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्नुहुन्छ अहिले?
2: म आफ्नो बारेमा हेर्ने गर्छु गुरु, अस्ति नै समय बिग्रिया त मैले फेरि चिनामा हेरेर आएको जो गरेर।
0: अनि अस्ति नै पुरै चिना हेरियो?
2: हजुर, पुरै चिना मैले आफैले हेरेर फेरि
0: गरेको। भन्नु त साल महिना गते समय?
2: 2063 साल असोज महिनाको 12 गते।
0: असोज महिनाको 12 गते कति बजे?
2: समय चाहिँ 46:56 पलानीको।
0: हजुर,
2: 44:56 पलानी।
0: यो तपाईँले चिनामा हेर्नुभयो? पक्का
2: पक्का हो गुरु।
0: यो जन्मको घडी पला हो कि के हो नि? 44:56 पला।
2: हजुर,
0: अस्ति तपाईँले मलाई कति बजे म जन्मेको भन्नुभएको थियो तपाईँले?
2: त्यो तपाईँले मैले अस्ति नै पहिला नै त्यो भेटाएको थिएँ गुरु, यही भन्दाखेरि तपाईँले त्यही 12 बजेर 8 महिनामा तपाईँ समय हुन्छ भन्नुभएको थियो, मैले त्यही आधारमा अस्ति भनेको। त्यो चाहिँ के अरे मतलब घाँसी त मिल्यो, अरू त्यो के नक्षत्र मिलाएको थिएन कि जस्तो लाग्यो, त्यही भएर मैले फेरि हेरेर फेरि तपाईँलाई।
0: यो तपाईँको चाहिँ 44:56 पला, ज्येष्ठाको दोस्रो पावर नाम आउँछ, यादव नाम हो।
2: हजुर, यादव नाम वृश्चिक राशि छ गुरु।
0: वृश्चिक राशि, मैले अस्ति नि के राशि भने?
2: हजुर, वृश्चिक नै भन्नुभयो।
0: नाम के भनेको थिएँ?
2: नाम यादवले भन्नुभयो, तर मैले नवीन छ मेरो नाम चाहिँ, म चिनाको नाम चाहिँ यादव नै हो।
0: हो त्यही त, माङ्गलिक पर्या रहेछ, प्रेम पर्या छ, मस्त प्रेम बिग्रिन्छ, ख्याल दिनु है। तपाईँको घरमा कोही मान्छे अकालमा? हजुर,
2: प्रेम बिग्रिसक्यो,
0: कोही मान्छे अकालमा मृत्यु भएको छ अरे? को हो?
2: बजे हुनुहुन्छ गुरु।
0: 18 वर्षदेखि सङ्कटागला सुरु भएको रहेछ, पढाइ छोड्नुभयो?
2: पढाइ छोडेको छैन गुरु, अस्ति नै 11 को इक्जाम दिएको।
0: अब त पढाइ छोडेको थियो, फेल होइन्छ विषय लाग्छ, लाग्यो कि लागेन?
2: रिजल्ट आएन गुरु, अब के हुन्छ हेरौँ।
0: अलि राम्रो छैन, कुन विषय चाहिँ अलिकति बिग्रेको थियो भन्नु त?
2: मैले चाहिँ नेपाली लिएको थिएँ, नेपालीमा मतलब इङ्ग्लिसको दिन अलिकति बिग्रिरहेको छ, अब के हुन्छ हेरौँ, नतिजा आउन बाँकी छ।
0: अलिअलि कमजोरी हुन सक्छ, फेलै हुन पनि सकिन्छ, यो संकट छ। अब तपाईँले आइतबारको दिन मंगलबारको दिन उपास्नुपर्छ, व्रत बस्नुपर्छ, ग्रहहरू बिग्रेका छन्, मम्मी रोगी हुनुहुन्छ कि आमा दुइटै हुनुहुन्छ, बाबाले बिहा दुइटा गर्नुभयो,
2: दुइटा बिहा गरेर त पनि एउटा बितेर अर्को आमा मतलब मेरो आमा चाहिँ आजभोलि हुनुहुन्छ, अर्को आमा चाहिँ बितिसक्नुभयो, मम्मी पनि रोगी नै हुनुहुन्छ।
0: जे भयो नि तपाईँको बुवाको बिहा दुइटा भयो होइन, मम्मी रोगी हुनुहुन्छ कि आमा दुइटै हुनुहुन्छ, बाबाले बिहा दुइटा गर्नुभयो,
2: दुइटा बिहा गरेर त पनि एउटा बितेर अर्को आमा मतलब मेरो आमा चाहिँ आजभोलि हुनुहुन्छ, अर्को आमा चाहिँ बितिसक्नुभयो, मम्मी पनि रोगी नै हुनुहुन्छ।
0: जे भयो नि तपाईँको बुवाको बिहा दुइटा भयो होइन,
2: हजुर
0: मैले अस्ति नै यो कुरा भनेको थिएँ नि,
2: त्यो कुरा त भन्नुभएको छैन गुरु, अनि अरू चाहिँ भन्नुभएको
0: अरू केही केही तपाईँको समयमा अलिकति फरक पर्यो होइन। अब तपाईँले गर्ने के भने, यति मैले भनिसकेपछि तपाईँको जिन्दगीमा विवाह पछाडिको भाग्य बिग्रिन सक्छन्, ग्रह शान्ति गर्नुहोला, सूर्य ग्रहण योग अंगारोग्यको शान्ति, महामृत्युञ्जय जप र संकटा 26 वर्षसम्म चल्छ, संकटाको शान्ति गर्नु, आइतबार र मंगलबार लसुन प्याज माछा मासु नखानु राम्रो हुन्छ है त।
2: अनि गुरु म चाहिँ के भन्छ, यो अहिले यसो विदेशको तयारी गर्दाखेरि बाहिर जान कस्तो होला,
0: विदेशको लागि यही मैले अहिले भनेको कुराहरू गरेर अगाडि बढ्नु राम्रै हुन्छ।
2: अनि बिहा चाहिँ कति वर्षमा गरेर हाप्नु होला गुरु,
0: 26 वर्ष भन्दा पहिले गरिनुभयो भने अलिक बिग्रिन सक्छ, हेराएर गर्नु गर्नै पर्ने अवस्था आइहाल्यो भने तपाईँले यसको लागि चाहिँ संकटाको शान्तिहरू गरेर महामृत्युञ्जय जपहरू गराएर चिनाहरू हेराएर गर्न पनि सकियो, कहिलेकाहीँ ग्रहलाई शान्तिहरू गरिसकेपछि धेरै कुरामा राम्रो पनि हुन्छ है।
2: हजुर
0: त्यसो भएको त विशेष ध्यान दिनु है त।
2: हजुर गुरु, अनि यो कलाकारिता क्षेत्रमा चाहिँ कस्तो होला मेरो लागि,
0: कलाकारिता क्षेत्रमा राम्रो हुँदैन, ग्रह शान्तिहरू गरेर अगाडि बढ्नु, अध्ययनबाट पनि अलिकति ग्रह बिग्रिएको छ, विशेष ध्यान दिँदै अगाडि बढ्नु राम्रो हुन्छ है त।
2: अनि शुभ अङ्क शुभ रङ वैवाहिकसँगको सम्बन्ध आमाको सम्बन्ध
0: सबै कुरामा राम्रो हुन्छ, ठिक छ, ग्रह शान्तिहरू गरेर अगाडि बढ्नु है त।
2: हुन्छ गुरु,
0: राधे राधे। कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा हामी प्रत्यक्ष रूपमा कुराकानी र तपाईँसँग भएका विशेष भूत भविष्य र वर्तमान सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको जानकारी हामी दिने एउटा प्रयास गरिरहेका छौं। हामी लामो समयदेखि तपाईँहरूसँग भएका विशेष कुराकानी र तपाईँसँग भएका विशेष भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान दिने प्रयास गर्छौं। खानबारीमा आउँदै हुनुहुन्छ भने खानबारीमा आउनुहोला, खानबारीमा हाम्रो भेटघाट रहनेछ। अब चाँदनी चोकमा रहेको होटल होराइजन, चाँदनी चोकबाट फूलपाती चोकमा झर्ने ओह्रालोको साइडमा ठ्याक्कै चाँदनी चोकबाट यस्तो त यतापट्टि फुलबारी जाने बाटोतिर हेर्दाखेरि ठ्याक्कै पहिलो घर देब्रेपट्टिको अग्लो घरमा त्यहाँ होटल होराइजन लेखेको छ, त्यहाँ हामी रहेका छौं। तपाईँहरूसँग भेट्नको लागि अब केही दिन मात्रै हाम्रो सीमित समय रहन सक्छ, सीमित समय चाहिँ हामी भोलि पर्सि मंगलबारको दिनदेखि हामी तपाईँलाई कति दिन बच्छौ ठ्याक्कै दिन भनिदिन्छु, आज भोलि पर्सि चाहिँ हामी दिन तोक्दैनौ, मंगलबार बुधबारको दिनतिर तपाईँलाई अब हामी कतिजनाको चिनाहरूमा बाँकी छ भन्ने कुरो लगभग लगभग थाहा हुन्छ। अब आज भोलि पर्सि भनौँ न बुधबारसम्म, आइतबार सोमबार मंगलबार बुधबार चार दिनसम्मको उपस्थितिले तपाईँलाई हामी ठ्याक्कै भन्न सक्छौ, चार दिन पछाडिको दिन चाहिँ अब कति दिन रहन्छौ भन्ने कुरा ठ्याक्कै थाहा हुन्छ। त्यसो भएको हुँदा अब तपाईँहरू आउने तयारी, साल महिना गते समय बारहरू ठिक्क पार्नुहोला। हस्पिटलमा जन्मिएको बच्चा हो भने त्यो हस्पिटल दिएको कार्डहरू छ भने कार्डको कार्डै बोकेर आउनु पर्दैन, कार्डको राम्रोसँग बुझिने गरी फोटो खिचेर आए पनि हुन्छ, अथवा नभए कार्डै लिएर आए पनि हुन्छ। अनि तपाईँको घरमै जन्मिएको हो भने घरमा परिवारसँग सल्लाह गरेर यति पक्का हो भनेर फिक्स समय चाहियो, भएन भने अहिले भर्खरै हामीले कालीकोटबाट नवीनजीको चिना हेर्दा अस्ति अर्कै कुरा भनेथ्यौँ रे, आज चिना हेरेपछि अर्कै कुरा भन्यौँ रे। त्यसो भएको हुँदा तपाईँहरूले विशेष ध्यान दिनको लागि अनुरोध गर्छु, कार्यक्रम ज्योतिष दर्पणमा मात्रै होइन भेट्दा पनि प्रत्यक्ष हामीसँग कुराकानी गर्दा पनि साल महिना गते र समय ठ्याक्कै लिएर आउनुहोला है। अनि अर्को कुरा, मलाई कता कता असार महिनामा चाहिँ घर वास्तु गर्ने साइट छ अरे भनेर चाहिँ फोन आइरहेको छ, माफ गरिदिनु होला गुरुदेवहरू, असार महिनामा घरको वास्तु पूजा हुँदैन, अब श्रावण महिनामा मात्रै हुन्छ, तर यसपालि श्रावण महिनामा वास्तु गर्न मिल्दैन, ग्रह अस्त परेको छ। त्यसो भएको हुँदा विशेष ध्यान दिनुहोला, अब श्रावण पछाडि कार्तिक महिनामा यसपालि वास्तुहरू जोर छ, त्यो घरको पूजा गर्ने हो भने, वास्तु पूजा गर्ने हो भने कार्तिक महिनामा राम्रो छ। हेराउनको लागि चाहिँ अब 8-10 दिन पछाडि हामी खानबारीबाट फर्किसकेपछि सम्पर्क रहनुहोला। सबैको साइट हेर्नेछौ, सबैको ग्रहको साइट हेर्दै हामी अगाडि बढ्नेछौ। खानबारीमा रहेको जानकारी गराउँदै आजको लागि भने आज्ञा चाहन्छु।

0: नमस्कार है वडा अध्यक्ष ज्यू।
1: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर खातबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
6: डिजाइनर सुट स्पेशलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 98422776।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी एक बुद्धसुक बाटो दूरसंचार जाने बाटो।
4: सरप्राइज जेनी, यो गहना कस्तो छ?
8: यस्तो पनि गहना लाउँछन्?
4: अनि यो
8: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
4: नरिसाउ न, अर्को पनि ल्याएको छु ल। हेर त यो कस्तो छ?
8: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त, कहाँ किन्नु भएको?
4: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
9: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुनचाँदीको आकर्षक गरगनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगना तयार तथा बिक्री गरिन्छ। साथै सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
4: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सम्कुवा सभा,
10: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98420959801,
11: जनक पौडेली, 98520958344 र 029560248।
4: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सम्कुवा सभा।
12: रेडियो सङ्खुवा सभा समय सूचक अहिले बिहानको 9 बज्यो।

0: हजुर सबको मन छुना, सबको मन छुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।
2: सबैका लागि नानीमा घर कर्जा, नानीमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
3: कमिङ अप नेक्स्ट कान्तिपुर।
4: कम प्रिमियममा आजीवन सर्वाधिक सुरक्षा दिने नेपालकै पहिलो सूर्य ज्योति सही प्लान सही छ, त्यसैले त म सही भन्दैछु।
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।

0: नमस्कार, कान्तिपुर डायरीमा स्वागत छ। उपस्थित छु म सुनिता। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आफ्नो प्रथम महाधिवेशनको तयारी तीव्र बनाएको छ। आगामी असार 7-9 चितवनमा पहिलो महाधिवेशन गर्न लागेको रासोपाले महाधिवेशन तयारीमा जुटेको सत्तारूढ दल रासोपाको जिल्ला नेतृत्व चयन शुरू भएको हो। पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन अगावै 67 जिल्लामा र बाँकी 10 जिल्लामा महाधिवेशनपछि अधिवेशन गर्ने रासोपाको तयारी छ। हिजो 37 जिल्लामा अधिवेशनको उद्घाटन भएको छ। आज 29 जिल्लामा अधिवेशन सकिँदैछ। 12 भने यही जेठ 26 अधिवेशन गर्ने तयारी छ। यस्तै रासोपाका अनुसार आज कोशी प्रदेशका 4 जिल्ला उदयपुर, सोलुखुम्बु, खोटाङ र इलाम, मध्य प्रदेशका 4 जिल्ला सिराहा, धनुषा, पर्सा र सर्लाही तथा बागमती प्रदेशका 2 जिल्ला चितौन र ललितपुरमा अधिवेशन सम्पन्न हुँदैछ। त्यस्तै गण्डकी प्रदेशका 4 जिल्ला तनहुँ, नवलपुर, गोर्खा र लमजुङ, लिम्बिनी प्रदेशका 3 जिल्ला अर्घाखाँची, रूपन्देही र प्युठान, कर्णाली प्रदेशका 6 जिल्ला सुर्खेत, जाजरकोट, दैलेख, रूकुम, मुगु र जुम्ला तथा सुदूरपश्चिम प्रदेशका 6 जिल्ला अछाम, डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर र बाजुरामा अधिवेशन सम्पन्न हुँदैछ। त्यस्तै आगामी जेठ 26 गते 7 प्रदेशको अधिवेशनको तयारी भइरहेको र पहिलो प्रदेश अधिवेशनका रूपमा बागमती प्रदेशबाट शुरू गर्दै गरेको पनि राष्ट्रपतिले जनाएको छ। स्याङ्जाको कालीगण्डकी गाउँपालिका 4 वनकसी रुद्रबेडी सड़क खण्डमा मलामी बोकेको ट्र्याक्टर दुर्घटना हुँदा 11 जना घाइते भएका छन्। घाइते मध्ये 3 जनाको अवस्था गम्भीर छ। मलामी गएर फर्कने क्रममा ट्र्याक्टर अनियन्त्रित भई सड़कको नालामा पल्टिँदा सो दुर्घटना भएको। गम्भीर घाइते 3 मिशन अस्पताल पाल्पा लगिएको प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिए। अन्य घाइतेको भने कालीगण्डकी अस्पतालमा उपचार भइरहेको छ। सवारी चालक प्रहरी नियन्त्रणमा रहेको र थप अनुसन्धान अगाडि बढ़ाइएको अवस्थीले जानकारी दिए। बाढ़ीका कारण अवरूद्ध खोटाङ स्थित दिक्तेल भोजपुर सड़क सञ्चालनमा आएको छ। दिक्तेल रूपाकोट मजुवागढ़ी नगरपालिका वड़ा नम्बर 8 बुवालुङ स्थित पंखु खोलामा आएको बाढ़ीले सो सड़क अवरूद्ध बनेको थियो। मध्य पहाड़ी लोकमार्गमा पर्ने दिक्तेल भोजपुर सड़क गत शुक्रबार साँझ वर्षापछि आएको भीषण बाढ़ीले अवरूद्ध बनेको थियो। सो सड़क दिक्तेल रूपाकोट मजुवागढ़ी नगरपालिका सेना प्रहरी र स्थानीयको सहयोगमा सञ्चालनमा आएको हो। पंखु खोलामा आएको बाढ़ीले अवरूद्ध सड़क खुलेपछि भोजपुरबाट दिक्तेल हुँदै काठमाडौँ र काठमाडौँबाट दिक्तेल हुँदै भोजपुरतर्फ जाने सबै सवारी साधन सञ्चालनमा आएका छन्। कोशी, बागमती, गण्डकी प्रदेशका पहाड़ी र हिमाली भूभाग तथा बाँकी हिमाली भूभाग साधारणतया बादल लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका पहाड़ी र हिमाली भूभाग एक दुई स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आसुति गर्ने,
1: दाँतको एक्सप्रेस सुविधा,
2: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
1: ध्यान दिनै पर्ने कुरा।
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एकमात्र डेन्टल
3: पाथीभरा डेन्टल, खादबारी नगरपालिका 1 हाटलाग्ने टुडी खेल छेउ शङ्खुवा सभा। फोन नम्बर 0295-62320 र 98-420-50541।
4: नम्बर 1 नेपाली पेन्ट्स कम्पनी जस्मिन पेन्ट्स, 3 दशकदेखि नेपाली मनको रंग।
5: वाइफाई नेपालको स्टुडेन्ट अफर 70 MBPS को 12 महिनाको इन्टरनेट प्याकेजमा 6 महिना बोनस मात्र रु 8,350 फ्याट सहित। जानकारीका लागि 01-59-70-789 मा सम्पर्क गर्नुहोस्। वाइफाई नेपाल स्पिड पनि सस्तो पनि।
6: जो नेपाल में पहिलका बेर ग्याल ब्लुम प्रविधि से बनल आल्मोनियम कोटेड सादा और रंगीन जस्ता पाता खुला जुड़ा कलर और से तीन गुणा बेसी विश्वसनीय प्रतिरोधात्मक आप टिकाऊ है। तीन गुणा बेसी टिके खुला है तो और कथी ने खोज दे।
7: कमिंग अप नेक्स्ट
8: द गुड मॉर्निंग शो।
0: दूषित खाद्य वस्तुका कारण विश्वभर हरेक वर्ष करीब 60 करोड़ मानिस बिरामी पर्ने गरेको तथ्याङ्क सार्वजनिक भएको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका अनुसार खाद्यजन्य रोगका कारण वार्षिक करिब 4,20,000 जनाको मृत्यु हुने गरेको हो। यही सन्दर्भमा सुरक्षित खाद्य वस्तुको महत्वबारे जनचेतना अभिवृद्धि गर्न आज विश्वका विभिन्न भागमा विविध कार्यक्रमका साथ विश्व खाद्य सुरक्षा दिवस मनाइँदैछ। संयुक्त राष्ट्रसंघीय महासभाले सन् 2018 एक प्रस्ताव पारित गर्दै जून 7 विश्व खाद्य सुरक्षा दिवसका रूपमा घोषणा गरे अनुसार सन् 2019 विश्वभर यो दिवस मनाउन थालिएको हो। दिवसको प्रवर्धन तथा समन्वय विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन एफएओले संयुक्त रूपमा गर्दै आएका छन्। चिनिया राष्ट्रपति सी चिनफिङको उत्तर कोरिया भ्रमण अघि नेता किम जोङ उनकी बहिनी किम यो जोङले प्योङयाङले आफ्नो परमाणु हतियार कार्यक्रम कहिले बन्द नगर्ने दोहोर्याएकी छन्। यो सँगै उत्तर कोरियाले परमाणु कार्यक्रम सुदृढ पार्ने आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ। सीको भोलि उत्तर कोरियामा हुने भ्रमण अघि उनको बहिनी किमको यस्तो टिप्पणी आएको हो। साथै चिनिया राष्ट्रपति सी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मे महिनामा भएको शिखर सम्मेलनमा कोरियाली प्रायद्वीपलाई परमाणु निशस्त्रीकरण गर्ने साझा लक्ष्यमा कार्यक्रम सुदृढ पार्ने आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ। सीको भोलि उत्तर कोरियामा हुने भ्रमण अघि उनको बहिनी किमको यस्तो टिप्पणी आएको हो। साथै चिनिया राष्ट्रपति सी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मे महिनामा भएको शिखर सम्मेलनमा कोरियाली प्रायद्वीपलाई परमाणु निशस्त्रीकरण गर्ने साझा लक्ष्यमा समझदारी भएको भनिएको विषयलाई समेत यसले खण्डन गरेको छ। र एसियन गेम्स क्वालिफायरको पुरूष टी20 अन्तर्गत आज नेपाल र ओमान बीच प्रतिस्पर्धा भइरहेको छ। सिंगापुरमा भइरहेको पहिलो सेमी फाइनल अन्तर्गत सो प्रतियोगितामा ओमानले नेपाललाई 95 रनको लक्ष्य दिएको छ। अहिले नेपाल जवाफी ब्याटिङ गरिरहेको छ। यो समाचार तयार पार्दासम्म नेपालले 2 विकेटको क्षतिमा 2.1 ओभरको समाप्तिमा 28 रन बनाएको छ। हौस् त कान्तिपुर डायरी अहिलेलाई यति नै। अहिले मध्याह 12 बजे कान्तिपुर डायरीका साथ पुनः भेट हुने नै छ। सुनिता आज्ञा चाहन्छु। नमस्कार।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752267, मोबाइल 97438640.

0: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
1: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
0: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 37 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
2: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
3: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
4: नेपाल सरकार, विज्ञापन बोर्ड, राष्ट्रको गौरव, नेपालीको आवाज, रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।

ज्यामिरे र बाजकलीको कथा। आज ज्यामिरेको बुबा अर्थात् राउडेको मुखियाको निधन भएको दुई दिन भएको छ र उनीहरूको चलिआएको परम्परा अनुसार आज सबैजना आफ्नो वासस्थान छोडेर नयाँ थालीमा सर्दैछन्। यता सबैलाई बसाइ गराएको चटाउँछ, तर बाजकली भने ज्यामिरेको खोजिनु थियो।

लगाउने भेषको साफहरूको, तर आफ्ना अनि आफ्नोलाई गुमाउनुको पीडा सबैको एउटै हुँदो रहेछ। यही राउटे समुदायको कला, संस्कृति, माया, प्रेम र जीवनको कथा जीवन।

0: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतिदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छूटमा बिक्री वितरण भइरहेको व्यवरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छूटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 0296522201 र 97499225200।
1: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको कर प्रिन्ट रुजु, करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा

0: सहर खाँदारीमा डाक्टर उमर बिन नयकद्वारा नियमित 2300 शनिबारको दिन कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर प्रालीमा आउँदै हुनुहुन्छ। नसाका जुनसुकै बिरामीहरूले समयमै उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। उपचार हुने विशेष सेवाहरू नसा च्यापिएको, हड्डी खिएको, बाथरोग, एलर्जी, दम, जुन्डेस, ग्यास्ट्रिक अल्सर, कब्जियत, पाइल्स, फिस्टुला, मानसिक रोग, डिप्रेसन, महिला तथा पुरुषको यौन समस्या, नपुंसकता, बाँझोपन, थाइराइड, ब्लड प्रेसर, सिस्ट, नाक कान घाँटी तथा अन्य रोगहरूको सफल उपचार गराइन्छ। समय यहीँबाट 2300 शनिबार बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर प्राली खाँदबारी 1 प्रगति टोल खाँदबारी नगरपालिकाको गेट अगाडि शङ्खुवा सभा। अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 98 4 50 50 770 029 5 63 40 र 98 07 00 1 555। यहाँ डिएक्सएनका सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक साधनहरू पनि पाइन्छ।
1: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।

0: के भयो? के को हल्ला खल्ला भयो?
1: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
2: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
0: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
2: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
1: हामीले त ध्यानै नदिएको।
2: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
3: विकासका नाममा विनाश ननिम्त्याउँ, नेपाल सरकार, विज्ञापन बोर्ड।
4: एमसीएसए कम्प्युटर सेन्टर खाँदबारी शङ्कर सभा, अरुण उपत्यकाकै सबैभन्दा पुरानो कम्प्युटर इन्स्टिच्युट।

आजको डिजिटल युगमा दक्षता नै सफलता हो। एमसीएसई कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यवहारिक प्र्याक्टिकल आधारित सिकाइ, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 0295160 र मोबाइल नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर आउनुहोस्। सेवाको अवसर।

0: ओहो लु नमस्कार है सर।
1: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
0: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
1: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
2: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल ठटाल टेलर्सले संस्थाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
3: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने ठटाल टेलर्सलाई नै सम्झिनुहोला।
2: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
3: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
2: होटल टेलरिङ सेन्टर खाँदारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
3: डिजाइनर सुमन ठटाल 9865349444
2: र 0295901555।
4: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
5: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Sankowasava.

0: चिटिक्क परेर कहाँ जानला हो र
1: तल कहाँ भोलि बिहा बिहाको तयारी गर्न पर्छ र बुढी माउ त्यही माथि कलाकार पनि आउनुहुन्छ आज
0: राति साह्रै गएर आउनुहुने दाहाँ बायाँ होइन है
1: दाहाँ बायाँ हुन्न त्यस्तो त
0: मेरो छोरालाई कसैको नजर नलागोस्
1: त्यति नभनु न लागोस् भनौँ न
0: लागोस् लागोस् लागोस्

0: घरको झ्याल ढोकामा आल्मुनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
1: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर, खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800902062।
2: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको नागरिक सहायता कक्ष सञ्चालन सम्बन्धी जानकारी। आदरणीय सेवाग्राही महानुभावहरू, यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिका लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नुहुन अनुरोध छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकारी र कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख सक्नुहुनेछ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
3: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
4: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
3: शंकर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
4: हाम्रा सेवाहरू
3: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
4: दाँत खोल्ने, दाँत सफा गर्ने,
3: दाँतको एक्सरे गर्ने,
4: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
3: झिक्न मिल्ने आरपीडी लगाइने,
4: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
3: बाङ्गो टिङ्गो दाँत मिलाइने,
4: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
3: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका एक, प्रहरी गेट, सेउ सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
4: सम्पर्क नम्बर 0295906667 र 98420226667।

0: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
1: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
0: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
1: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
0: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
1: ए ल ल, सँगै जाउँ न भाइ।
2: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
1: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
2: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
1: सम्पर्क नम्बर 9860946400
2: र 9819326775।
3: सरप्राइज जेनी, यो गहना कस्तो छ?
4: छ्या, यस्तो पनि गहना लाउँछन्?
3: अनि यो
4: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकाशमा गहना ल्याइदिनु है भनेको त।
3: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
4: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त, कहाँ किन्नु भएको?
3: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
4: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
3: दुर्गा ज्वेलरी उद्योग, खाँदारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
4: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9842-59-801, जनक पौडेली, 9852-58-344 र 029-560-248।
3: दुर्गा ज्वेलरी उद्योग, खाँदारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
5: यस्तो घर घरको आँगन पुग्छ फेरो फेरो।
6: Celebrating the history and future of Sankhu Aspa, Radio Sankhu Aspa 95.5 MHz.

0: नमस्कार है वडा अध्यक्षज्यू।
1: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलनमा आएको।
1: भन्नुहोस् त, त्यस्तो के कुरा थियो?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुर त हाम्रै सकुवा सभाको नबुदा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर खादबारी भन्दै सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानुहोला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
4: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, छैन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842827076।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1 बुद्धसुक बाटो दूरसञ्चार जाने बाटो।
8: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
9: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
8: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका 1 प्रगति टोल,
9: विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो थ्रेडिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9813655553 र 9843318049।

0: कमलापुल निर्माणको स्थलगत अनुगमन नपुगेका भौतिक मन्त्री लम्साल विरूद्ध स्थानीयको नाराबाजी ठोस जवाफ नआएको भन्दै सर्वसाधारण आक्रोशित। इरान विरूद्धको युद्ध 100 दिनमा प्रवेश, युद्धविरामका लागि भइरहेको प्रयास पनि कमजोर बन्दै। र ओमानलाई हराउँदै नेपाल एसियाली खेलकुद छनौटको फाइनलमा प्रवेश, आज पनि हङकङ र मलेसिया बीचको विजेतासँग नेपालले भोलि फाइनल खेल्ने।
1: वाइफाई नेपालको स्टुडेन्ट अफर 70 MBPS को 12 महिनाको इन्टरनेट प्याकेजमा 6 महिना बोनस मात्र रु 8,350 प्याट सहित। जानकारीका लागि 0159707789 मा सम्पर्क गर्नुहोस्। वाइफाई नेपाल, स्पिड पनि सस्तो पनि।

0: नमस्कार, गान्धीपुर डायरीका साथमा पूजनी र तारा समाचार अब विस्तारमा।
1: तराई मधेशका विभिन्न आयोजनाको निरीक्षणमा रहेका भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल विरूद्ध सिराहामा नाराबाजी भएको छ। धनुषा र सिराहा जोड्ने कमला पुलको निरीक्षणमा पुगेका मन्त्री लम्साल विरूद्ध स्थानीयले नाराबाजी गरेका हुन्। 15 वर्षदेखि अलपत्र परेको पुल बनाउने विषयमा मन्त्री लम्सालबाट स्पष्ट कार्ययोजना नआएको भन्दै स्थानीयले नाराबाजी गरेको हाम्रा सहकर्मीले जनाएका छन्। सिराहा र धनुषा जिल्लालाई जोड्ने हुलाकी राजमार्गमा पर्ने कमला पुलको स्थलगत निरीक्षण गर्न मन्त्री लम्साल हिजो साँझ त्यहाँ पुगेका थिए। स्थानीय केही युवाहरू पनि त्यहाँ पुगेका थिए। उनीहरूले पुल कहिले बन्छ भनेर मन्त्री लम्सालाई प्रश्न गरेका थिए, तर जवाफ नदिई मन्त्री हिँडेको भन्दै केही युवाले नाराबाजी गरेका थिए। अहिलेसम्म 18 जना मन्त्री कमला पुलको निरीक्षण गर्न आइसकेको तर निर्माणको काम भने वर्षौंदेखि अधुरो रहेको भन्दै स्थानीय आक्रोशित छन्। 2068 सालमा 24,91,00,000 रूपियाँ लागतमा ठेक्का लागेको 470 मीटर लामो पुल 3.5 वर्षमै सम्पन्न हुनुपर्ने थियो, तर ठेक्का पाएको पप्पू लुम्बिनी जेवीले समयमै काम सम्पन्न गर्न नसक्दा पटक पटक म्याप थपिएर निर्माण सम्पन्न नभएपछि स्थानीयमा निराशा बढ़दै गएको हो। स्थानीयको दवाबपछि सरकारले पप्पू कन्स्ट्रक्सनबाट ठेक्का खोसेर 2076 सालमा लुम्बिनी बिल्डर्सलाई जिम्मा दिएको थियो। नयाँ कम्पनीले काम सकेर उद्घाटनको तयारी गरिरहेका बेला 2078 साल असार 17 गते सामान्य बाढ़ीकै दवाब फेक्न नसकेर पुल भासिएपछि निर्माण कार्य लम्बिँदै गएको हो। त्यस यता पुल निर्माण भइरहे पनि 5 वर्ष बित्न लाग्दा समेत काम पूरा हुन सकेको छैन।
0: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आफ्नो प्रथम महाधिवेशनको तयारी तीव्र बनाएको छ। महाधिवेशन तयारीमा जुटेको सत्तारूढ़ दल रासोपाले हिजोदेखि जिल्ला नेतृत्व चयन शुरू गरेको हो। पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन अगावै 67 जिल्लामा र बाँकी 10 जिल्लामा महाधिवेशनपछि अधिवेशन गर्ने रासोपाको तयारी छ। हिजो 37 जिल्लामा अधिवेशन गरेको रासोपाले आज 29 जिल्लामा अधिवेशन गरेको हो। 12मा भने जेठ 26मा अधिवेशन गर्ने रासोपाले जनाएको छ। त्यस्तै आगामी जेठ 26 गते नै 7 वटै प्रदेशको अधिवेशनको तयारी समेत भइरहेको छ। आगामी असार 7 9 सम्म रासोपाले चितवनमा पहिलो महाधिवेशन गर्दैछ।
1: स्याङ्जाको कालीगण्डकी गाउँपालिका 4 बनकसी रूद्र वेणी सड़क खण्डमा मलामी बोकेको ट्र्याक्टर दुर्घटना हुँदा 11 जना घाइते भएका छन्। घाइते मध्ये 3 जनाको अवस्था गम्भीर छ। मलामी गएर फर्किने क्रममा ट्र्याक्टर अनियन्त्रित भई सड़कको नालामा पल्टिँदा सो दुर्घटना भएको हो। गम्भीर घाइते 3 जनालाई मिशन अस्पताल पाल्पा लगिएको प्रहरी नायक उपरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिएका छन्। अन्य घाइतेको भने कालीगण्डकी अस्पतालमा उपचार भइरहेको छ। सवारी चालक प्रहरी नियन्त्रणमा रहेको र थप अनुसन्धान अगाडि बढ़ाइएको प्रहरीले जनाएको छ।
0: बाढ़ीका कारण अवरूद्ध खोटाङ स्थित दिक्तेल भोजपुर सड़कमा सड़क सञ्चालनमा आएको छ। दिक्तेल रूपाकोट मजुवागढी नगरपालिका वड़ा नम्बर 8 बुवालुङ स्थित पंखु खोलामा आएको बाढ़ीले सोर सड़क अवरूद्ध बनेको थियो। मध्य पहाड़ी लोकमार्गमा पर्ने दिक्तेल भोजपुर सड़क गत शुक्रबार साँझ वर्षापछि आएको भीषण बाढ़ीले अवरूद्ध बनेको थियो। सो सड़क दिक्तेल रूपाकोट मजुवागढ़ी नगरपालिका सेना प्रहरी र स्थानीयको सहयोगमा सञ्चालनमा आएको हो। पंखु खोलामा आएको बाढ़ीले अवरूद्ध सड़क खुलेपछि भोजपुरबाट दिक्तेल हुँदै काठमाडौँ र काठमाडौँबाट दिक्तेल हुँदै भोजपुरतर्फ जाने सबै सवारी साधन सञ्चालनमा आएका छन्।
1: दूषित खाद्य वस्तुका कारण विश्वभर हरेक वर्ष करिब 60 करोड़ मानिस बिरामी पर्ने गरेको तथ्याङ्क सार्वजनिक भएको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका अनुसार खाद्यजन्य रोगका कारण वार्षिक करिब 4,20,000 जनाको मृत्यु हुने गरेको छ। सोही सन्दर्भमा सुरक्षित खाद्य वस्तुको महत्वबारे जनचेतना अभिवृद्धि गर्न आज विश्वका विभिन्न भागमा विविध कार्यक्रमका साथ विश्व खाद्य सुरक्षा दिवस मनाइँदैछ। संयुक्त राष्ट्रसंघीय महासभाले सन् 2018मा एक प्रस्ताव पारित गर्दै जून 7 विश्व खाद्य सुरक्षा दिवसका रूपमा घोषणा गरे अनुरूप सन् 2019 विश्वभर यो दिवस मनाउन थालिएको हो। दिवसको प्रवर्तन तथा समन्वय विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन एफएओले संयुक्त रूपमा गर्दै आएका छन्।
0: सुन चाँदीको मूल्य आज ठूलो परिमाणले घटेको छ। सुन तोलामा 8,200 र चाँदी 335 रूपियाँले घटेको हो। भाउ घटेसँगै सुनको मूल्य 3,800 रूपियाँ कायम भएको छ। त्यस्तै चाँदी तोलाको 4,895 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। कारोबार हुने साताको पहिलो दिन नै सुनको मूल्यमा भारी गिरावट आएको हो।
1: सशस्त्र प्रहरी बल र वन कार्यालयको संयुक्त टोलीले पर्साको वीरगंज महानगरपालिका 31 स्थित मिलनचोक क्षेत्रबाट अवैध रूपमा खटान गरिएको सालको काठ बरामद गरेको छ। टोलीले आज करिब 45 क्युबिक फिट सालको गोलिया काठ तथा 5 थान साइकल बरामद गरेको हो। सो काठ जंगलबाट अवैध रूपमा खटान गरी साइकलमा लोड गरेर ओसारबसार गर्दै ल्याइँदै थियो। संयुक्त टोली घटनास्थलमा पुग्नासाथ काठ ओसारपसारमा संलग्न व्यक्तिहरू सामान छाडेर फरार भएका थिए। बरामद गरिएको काठ र साइकल आवश्यक अनुसन्धानका लागि कानूनी कार्यवाहीका लागि सड़क सब डिभिजन वन कार्यालय सबैयामा बुझाइएको सशस्त्र प्रहरी बल नम्बर 13 गढ़ मुख्यालय पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले जानकारी दिएका छन्।
0: नेपालमा मात्र पाइने काँडे भ्याकुर पाइने ब्याबलर चराको मधेस प्रदेशमा पहिलो पटक अभिलेख भएको छ। बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर 22 पर्ने दुधौरा खोलाको पूर्वी शाखा किनारमा महेन्द्र राजमार्ग पूर्वतर्फ चुरे वनमा सो चराको अभिलेख भएको हो। चराविद्वय हठन चौधरी र सूरज बरालले चरा अवलोकन गर्ने क्रममा गत बिहिबार बिहान सो चरा फेला परेको थियो। सो स्थानमा पर्ने नमूना महिला सामुदायिक वनको घाँसे मैदान खोटे सल्ला खैर सिसौ मिश्रित वनको झाड़ी र भुटियाङ क्षेत्रमा समुद्र सतहदेखि 43 मीटर उचाइमा रेकर्ड भएको चराविद हटन चौधरीले बताए। बारा जिल्लामा अभिलेख भएसँगै सो चराको फैलावट मुलुकका 7 प्रदेशमै भएको छ। नेपाल पक्षीविद संघ र मिथिला वाइल्ड लाइफ ट्रस्टद्वारा मध्यप्रदेशका 8 जिल्लामा सञ्चालन भइरहेको चरा सर्वेक्षणका क्रममा सो चरा फेला परेको बताइएको छ। सो चरा नेपालमा 1,830 मीटर उचाइसम्म अभिलेख भएको रेकर्ड छ। यद्यपि हालसम्मकै होचो भूभागमा भेटिएको पुष्टि भएको चराविद मन शान्त घिमिरेले बताए।
2: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
3: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
2: दाँत नदुखाइ खोल्ने,
3: दाँत भर्ने, दाँतको आसुति गर्ने,
2: दाँतको एक्सप्रेस सुविधा,
3: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
2: ध्यान दिनै पर्ने कुरा।
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
4: पाथीभरा डेन्टल खातबारी नगरपालिका 1 हाट लाग्ने टुडी खेल छेउ शङ्खुवा सभा। फोन नम्बर 029562320 र 9842050541।
5: सम्पर्क गर्नुहोस् वाइफाई नेपाल स्पिड पनि सस्तो पनि।
1: ब्रेकपछि गान्धीपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। अमेरिका र इजरायलले इरान विरूद्ध शुरू गरेको युद्ध आज 100 दिनमा प्रवेश गरेको छ। युद्ध जारी रहँदा र युद्ध विरामका लागि भइरहेका वार्ताहरू निष्कर्षमा पुग्न सकेको छैन। विभिन्न सर्वेक्षणहरूले अमेरिकी जनतामाझ सो युद्धप्रति नकारात्मक धारणा रहेको देखाएको छ। युद्धप्रति जनसमर्थनको अभावले राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको रिपब्लिकन पार्टीलाई राजनैतिक रूपमा दबावमा पार्न सक्ने देखिएको छ। युद्ध शुरू हुनु अघि नै अधिकांश अमेरिकी नागरिक इरानमाथि सैन्य कार्यवाहीको विपक्षमा रहेको जनमत सर्वेक्षणले देखाएको थियो। युद्ध शुरू भएपछि पनि जनधारणामा उल्लेखनीय परिवर्तन नआएको पाइएको हो। युद्ध सम्बन्धी अध्ययन र सर्वेक्षणमा संलग्न मेरील्याण्ड विश्वविद्यालयका शान्ति तथा विकास अध्ययनका प्राध्यापक सिबली तेलहामीका अनुसार धेरै अमेरिकीले सो युद्धले अमेरिकी हितको रक्षा नगरेको विश्वास व्यक्त गरेका छन्। युद्धप्रति बढ़दो असन्तुष्टिले ट्रम्प र प्रशासनका लागि थप चुनौती सृजना गर्न सक्ने आकलन गरिएको छ। आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनमा डेमोक्रेट्सहरूले कंग्रेसमा पुनः बहुमत हासिल गर्ने लक्ष्य राखेका छन्। त्यसो भएमा ट्रम्प प्रशासनको बाँकी कार्यकालका नीति तथा योजनाहरू कार्यान्वयनमा कठिनाई आउन सक्ने बताइएको छ।
0: चीनका राष्ट्रपति शी चिनफिङको उत्तर कोरिया भ्रमण अघि नेता किम जोङ उनकी बहिनी किम यो जोङले प्योङयाङले आफ्नो परमाणु हतियार कार्यक्रम बन्द नगर्ने दोहोर्याएकी छन्। यो सँगै उत्तर कोरियाले परमाणु कार्यक्रम सुदृढ पार्ने आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ। सिक्को भोलि उत्तर कोरियामा हुने भ्रमण अघि उनकी बहिनी किमको यस्तो टिप्पणी आएको हो। साथै चीनी राष्ट्रपति शी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मे महिनामा भएको शिखर सम्मेलनमा कोरियाली प्रायद्वीपलाई परमाणु निशस्त्रीकरण गर्ने साझा लक्ष्यमा समझदारी भएको भनिएको विषयलाई समेत यसले खण्डन गरेको छ। उत्तर कोरियाको सरकारी समाचार केसीएनका अनुसार यस्तो दावीलाई झुटो भन्दै किमले उत्तर कोरियासँग छलफलको सम्बन्धमा सबैभन्दा सही जानकारी रहेको स्पष्ट पारेको छन्। उनका अनुसार राज्य प्रमुखले घोषणा गरे अनुसार आत्मरक्षात्मक आणविक कार्यक्रम मुलुकलाई निरन्तर सुदृढ पार्ने एक अपरिवर्तनीय नीति र अन्तिम निष्कर्ष भएको बताइएको छ। सो कुनै शर्त बिना कार्यान्वयन हुनुपर्ने उनको भनाइ छ।
1: कान्तिपुर डायरीमा अब खेल प्रसंग। नेपाल एसियाली खेलकुद छनौटको फाइनलमा प्रवेश गरेको छ। आज बिहान सम्पन्न सेमी फाइनलमा ओमानलाई 8 विकेटले हराउँदै नेपाल फाइनल पुगेको हो। सिंगापुरमा टस जितेर पहिले ब्याटिङ गरेको ओमान 19.4 ओभरमा अल आउट हुँदै 94 रनमा समेटिएको थियो। नेपालले ओमानले दिएको लक्ष्य 9.2 ओभरमा 2 विकेट गुमाएर पूरा गर्यो। नेपालको जितमा लोकेश बमले 26 बलमा 7 चौका र 1 छक्काको मदतमा 44 रनको इनिङ्स खेले। नेपालले अब भोलि हङकङ र मलेसिया बीचको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। यसअघि नै सेमी फाइनल पुग्ने 4 टोली एसियाली खेलकुदमा छनौट भइसकेका छन्।
0: उपस्थित हुने नै छौ।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङ का कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेस का कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
2: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 9860964000
3: र 9819327375।
4: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी, शङ्खुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतिदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी, हिमावी टोल, देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 029-56-2201 र 97-499-22-520।
5: NCSA कम्प्युटर सेन्टर खादबारी एक शङ्खुवा सभा, अरुण उपत्यकाकै सबैभन्दा पुरानो कम्प्युटर इन्स्टिच्युट।

0: आजको डिजिटल युगमा दक्षता नै सफलता हो। एमसीएससी कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौँ विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यावहारिक प्र्याक्टिकल आधारित सिकाइ, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यूबेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 0295160076 र मोबाइल नम्बर 9840878967। र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर। आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ। हुन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
2: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
2: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। अब तपाईँहरूकै सहर खासदारीमा डाक्टर उमर बिन नयतद्वारा नियमित 2300 जेट 30-30 शनिबारको दिन कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर कालीमा आउँदै हुनुहुन्छ। नसाका जीवनसाथी बिरामीहरूले समयमै उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। उपचार हुने विशेष सेवाहरू नसा च्यापिएको, हड्डी खिएको, बाथरोग, एलर्जी, दम, जन्डिस, ग्यास्ट्रिक अल्सर, कब्जियत, पाइल्स, फिस्टुला, मानसिक रोग, डिप्रेसन, महिला तथा पुरुषको यौन समस्या, नपुंसकता, बाँझोपन, थाइराइड, ब्लड प्रेसर, सिस्ट, नाक कान घाँटी तथा अन्य रोगहरूको सफल उपचार गराइन्छ। समय यहीँबाट 2300 जेठ 30 गते शनिबार बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर प्राणी खाँदरी 1 प्रगति टोलो खाँदरी नगरपालिकाको गेट अगाडि शङ्खुवा सभा। अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 9845-7770-29-563-040 र 9807-00-1555। यहाँ डिएक्सएनका सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।

0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
1: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: र मैले त सोचेकै थिइन, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खाँदबारी 1 शङ्कर सभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
6: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको कर प्रिन्ट रुजु, करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
8: सरप्राइज जेनी, यो गहना कस्तो छ?
9: यस्तो पनि गहना लाउँछन्?
8: अनि यो
9: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकाशमा गहना ल्याइदिनु है भनेको त।
8: नरिसाल न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
9: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त, कहाँ किन्नु भएको?
8: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
9: हजुर, त
10: तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गगनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गगना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
11: दुर्गा ज्वेलरी उद्योग खाँदबारी एक बुद्धको सङ्कुवा सभा
10: प्रोप्राइटर गोपाल विश्वकर्मा 9842059801 जनक पौडेली 9852558344 र 029562048।
11: दुर्गा ज्वेलरी उद्योग खाँदबारी एक बुद्धको सङ्कुवा सभा
12: आयो सबको घर घरमा।
13: तपाईँको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
14: नमस्कार, तपाईँहरूले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
13: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842557841 र 0295266666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
15: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online,

0: मानसिक समस्याबाट बच्ने उपायहरू।
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
1: असल साथीहरूसँग मात्रै संगत गरौं।
0: मादक पदार्थ र लागु औषध सेवन नगरौं।
1: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: भने यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
1: ए ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
0: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादरी नगरपालिका एक प्रगति टोल विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कान कुलौती टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423189।

0: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
1: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
0: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
1: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
0: प्रोप्राइटर लक्ष्मी काफ्ले।
1: सम्पर्क 9843447262,
0: 9010555580
1: र वाट्सएप नम्बर 9852028646।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाईँ जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईँलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङटार 0295-75-147।
2: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको नागरिक सहायता कक्ष सञ्चालन सम्बन्धी जानकारी। आदरणीय सेवाग्राही महानुभावहरू, यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिका लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नुहुन अनुरोध छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकारी र कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
3: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online.

0: ए बाबु हतियार छ, टर्च बालेर जाऊ।
1: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
0: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ,

0: आएको थियो
1: हो, सावधानी अप्नाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नमस्कार वडाध्यक्षज्यू.
1: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको.
1: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो? कुनै
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई.
1: यो मेरो सुट त हाम्रै सरकार सभाको दबुडा एक मात्र विश्वासी हो, अरूण पूर्वकै चर्चित दिशा टेलर्स खातबारीबाटै सिलाएको त हो नि. तपाईँहरू पनि हेर्छ विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला.
0: अबदेखि म पनि निशान टेलर्स नै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु.
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्स नै अर्डर दिनुपर्छ ल.
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनुपर्छ है.
4: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि,
2: होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ.
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल.
4: सम्पर्क नम्बर 0295-6679 र मोबाइल नम्बर 9842-82776.
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खातबारी एक बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो.
8: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
9: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि. हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खातबारी एक, खातबारी नगरपालिकाको गेट अगाडि. यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ. गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर. सम्पर्क नम्बर 9852029-47, 9800-909-0062.
8: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले.
10: किन र काका?
8: अब हेर न, छोराले विदेशबाट आइएमएमा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्.
10: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका. हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुनचादी उद्योग छ, त्यहाँ नै अहिले त आइमी र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका.
8: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो.
10: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्.
8: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा.
10: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
8: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ.
10: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ.
8: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
10: र पुरानो सुन ल्याएर तयारी गहनासँग साप्न पनि पाइन्छ.
8: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा.
10: प्रोप्राइटर सुनु एन्ड भीमका दाइली.
8: सम्पर्क 0 41 00 84 र 98 40 45 827.

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो सङ्खुवा सभा 95.5 MHz।
1: ओहो लु नमस्कार है सर।
2: ओहो लु नमस्कार है सर। नमस्कार।
1: अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
2: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लगाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
1: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
3: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संस्था सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
1: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
3: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
1: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
3: छटाल टेलरिङ सेन्टर खाँदारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
1: डिजाइनर सुमन ठटाल 98615 39 444
3: र 029590155।
4: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
5: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर। अब तपाईँहरूकै सहर खाँदारीमा डाक्टर उमर बिन नयकद्वारा नियमित 2063 वेस्ट 30 गते शनिबारको दिन कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर कालीमा आउँदै हुनुहुन्छ। नजाकै जुनसुकै बिरामीहरूले समयमै उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। उपचार हुने विशेष सेवाहरू नसा च्यापिएको, हड्डी खिएको, बाथरोग, एलर्जी, दम, जन्डिस, ग्यास्ट्रिक अल्सर, कब्जियत, पाइल्स, फिस्टुला, मानसिक रोग, डिप्रेसन, महिला तथा पुरुषको यौन समस्या, नपुंसकता, बाजुपन, थाइराइड, ब्लड प्रेसर, सिस्ट, नाक कान घाँटी तथा अन्य रोगहरूको सफल उपचार गराइन्छ। समय नियमित 2063 वेस्ट 30 गते शनिबार बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर प्राली खाँदरी 1 प्रगति टोला खाँदरी नगरपालिकाको गेट अगाडि सङ्खुवा सभा। अभिनन्दन दर्ताको लागि सम्पर्क नम्बर 98435 75 770 029 553 40 र 98007001555। यहाँ डिएक्सनका सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।

0: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतिदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अलुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 029-56-2201 र 97-499-22-520।
1: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

अधरमा म मनमा अरू कोही देखिरहँदा रोकिए पाइला टक जहाँ तिम्रो हातसँगै साथ छुट्यो छुटिएर पनि त हामीमा मैले प्रेमबाट मुक्ति पाएँ।

0: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
1: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
0: शङ्का सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
1: हाम्रा सेवाहरू
0: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
1: दाँत खोल्ने, दाँत सफा गर्ने,
0: दाँतको एक्सरे गर्ने,
1: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
0: झिक्न मिल्ने आरपीडी लगाइने,
1: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
0: बाङ्गो टिङ्गो दाँत मिलाइने,
1: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
0: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
1: सम्पर्क नम्बर 0295906667 र 98420222667।
2: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: खुशीको खबर, खुशीको खबर, खुशीको खबर। तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक 2-2 हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97448640084।

चढ़ क्या मालूम तिम्रो

चढ़ो क्या मालूम।

0: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगरको कर प्रिन्ट रुजू करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लास छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पूर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पूर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले।
3: सम्पर्क 9843447262,
1: 9010555580
3: र वाट्सएप नम्बर 9852028646।
4: तिमी उठ्ने बेला भएन भनेको, तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
5: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
4: हाम्रो सेवाहरू
5: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 0295605080, 9852061580 र 9841008181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खादारी एक, सङ्खुवा सभा।
6: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
7: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
6: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
7: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
6: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
7: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
6: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न? नमस्कार उपप्रमुख।
7: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
6: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो, खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
7: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ। रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू। बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है। अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
6: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो, अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
8: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
9: विज्ञापन बोर्ड।

0: 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
1: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन

0: जित्ता आसल मेरो कहाँ ही पान्छु तिम्रै तेरो फेरो खपरियाको खपरियामा पटेको छौ तिमी
1: आऊ ना सूर्य आऊ

0: संचारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव नेपालीको शान। रेडियो संघ सभा 95.5 मेगाहर्ज।
1: रेडियो संखुवा सभा समय सूचक अहिले दिनको 3 बज्यो।
2: प्रसम्बन्ध विकास कूटनीतिमा आधारित हुनुपर्नेमा जोड, डिजिटल पार्लियामेन्ट प्रणाली विकास गर्ने अन्तर्व्यवस्थापिका मञ्चको घोषणा, सांसदहरूका लागि स्वकीय सचिव अत्यावश्यक रहेको निष्कर्ष, नेपालका किशोर किशोरीमा विद्युतीय चुरोटको लत डर लाग्दो, नियन्त्रणका उपाय र उपयुक्त नीति निर्माणका लागि चिकित्सकको सुझाव, अमेरिका र इजरायलले इरान विरूद्ध युद्ध शुरू गरेको 100 दिन पुग्यो, पछिल्ला घटनाक्रमले अस्थायी युद्ध विराम पनि संकटमा, र विश्वकप फुटबलमा हुन सक्ने अनलाइन जीवाजन्य गतिविधि रोक्न प्रहरीको सक्रियता, फुटबलको मजा लिँदा कानूनको सम्मान गर्न आग्रह। नेपाल खबरमा अब पूरा खबर। परराष्ट्र मन्त्री शिशिर खनालले नेपाल भारत सीमा विवाद समाधानमा मध्यस्थता मागेर नभई कूटनीतिक माध्यमबाटै समाधान गर्ने बताउनु भएको छ। भारत भ्रमणका क्रममा भारतीय समकक्षी एस जयशंकरसँग द्विपक्षीय छलफल सकेर दिल्लीमा रहेको नेपाली दूतावासमा भारतीय पत्रकारहरूसँग कुरा गर्दै मन्त्री खनालले यस्तो बताउनु भएको हो। उहाँका अनुसार नेपालले लिपुलेख र कालापानी क्षेत्रमाथिको आफ्नो दावी भारत र चीन दुवैलाई कूटनीतिक नोट मार्फत जानकारी गराइसकेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले बेलायतका पुस्तकालयहरूमा रहेका ऐतिहासिक दस्तावेजमा पहुँच खोज्ने उल्लेख गर्नुभएको दावी गर्दै खनालले यसको अर्थ मध्यस्थता माग्ने नभई कूटनीतिक माध्यमबाटै समाधान गर्ने रहेको बताउनुभयो। ईपीजी प्रतिवेदन सार्वजनिक गर्ने सम्बन्धमा उहाँले त्यो प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीको सहमति बिना सार्वजनिक गर्ने अधिकार आफूसँग नरहेको बताउनुभयो। भारतीय सेनामा गोर्खा भर्नाको विषयमा अग्निपथ योजनापछि देखिएको गतिरोधबारे बोल्दै उहाँले यो विषयमा छलफल नभएको तर उपयुक्त समयमा वार्तामा बसेर समाधान खोजिने बताउनुभयो। दुई देश बीचको सम्बन्धलाई भू राजनीतिक भन्दा विकास कूटनीतिको सिराबाट हेर्न चाहेको उहाँको भनाइ छ। भारत भ्रमण सम्पन्न गरी परराष्ट्र मन्त्री शिशिर खनाल आज स्वदेश फर्कदै हुनुहुन्छ। अन्तर्व्यवस्थापिका मञ्चको 11 सम्मेलन 9 गते टीकापुर सन्देश पत्र जारी गर्दै सम्पन्न भएको छ। कैलालीको टीकापुरमा आयोजित दुई दिने सम्मेलनले संघीय संसद र सबै प्रदेश सभाले डिजिटल पार्लियामेन्ट प्रणाली विकास गर्ने घोषणा गरेको छ। सूचना प्रविधि मार्फत संसदीय गतिविधिमा नागरिक सहभागिता सुनिश्चित गर्नु यस घोषणाको मूल उद्देश्य हो। सन्देश पत्रमा संघ प्रदेश र पालिकाका कानून निर्माण र संसदीय काम कार्यवाहीलाई छिटो छरितो र पारदर्शी बनाउन सबै प्रदेश सभाले संघीय संसदसँग समन्वय का लागि छुट्टै शाखा वा इकाई स्थापना गर्ने उल्लेख छ। यसका साथै कानून निर्माण कार्यलाई अनुसन्धान र नवप्रवर्तनमा आधारित बनाउन संघीय संसद अन्तर्गत एक व्यवस्थापकीय प्रतिष्ठान स्थापनाको पहल गर्ने र आउँदो आर्थिक वर्षभित्र बजेट संसदीय बजेट कार्यालय स्थापना गर्ने निर्णय पनि भएको छ। प्रदेशसभाका कर्मचारी व्यवस्थापनमा देखिएको समस्या समाधानका लागि संघीय तथा प्रदेशसभाका कर्मचारीका लागि एउटै सेवा गठन सम्बन्धी कानून बनाउने नेपाल सरकारलाई अनुरोध गर्ने पनि सन्देश पत्रमा भनिएको छ। सांसदहरूले स्वकीय सचिव हटाएको विषयमा असन्तुष्टि जनाउँदै सम्मेलनले स्वकीय सचिव अत्यावश्यक रहेको ठहर गरेको छ। मञ्चको 12 सम्मेलन कर्णाली प्रदेशमा आयोजना हुने भएको छ। नेपालमा गरेको एउटा अध्ययनले सानै उमेरका किशोर किशोरीहरूमा विद्युतीय चुरोट वा भेगको लत बढ्दै गएको देखाएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषदको युथ प्रभागको सर्वे 2025 अनुसार परम्परागत चुरोट र सुर्ती बाहेक नयाँ किसिमका जोखिम पनि बढ़ेका छन्। सर्वेक्षण प्रतिवेदनमा किशोर किशोरीमा सिसा र हुक्का जस्ता हानिकारक पदार्थले पनि प्रभाव पारिरहेको उल्लेख छ। परिषदले देशका सातै प्रदेशका 50 विद्यालयका 3,000 भन्दा धेरै विद्यार्थी माझ एक वर्ष लगाएर सर्वेक्षण गरेको हो। कक्षा 7 कक्षा 10 विद्यार्थी सहभागी सर्वेक्षणमा 18.7% सुर्तीजन्य वस्तुको प्रयोग गरेको पाइएको छ, जसमा परम्परागत पदार्थको तुलनामा विद्युतीय चुरोट हुक्का र सिसाको प्रयोगको प्रवृत्ति दोब्बर रहेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार सुर्तीजन्य वस्तुको प्रयोगले क्यान्सर, मधुमेह, श्वासप्रश्वास र मुटु रोग जस्ता नसर्ने रोग निम्त्याउनुको साथै चाँडो मृत्यु र उच्च सामुदायिक स्वास्थ्य भार थप्छ। हुर्कदो उमेरमा सुर्तीको लत अत्यन्त हानिकारक हुने भएकाले चिकित्सकहरूले नियन्त्रणका उपाय र उपयुक्त नीति निर्माणको सुझाव दिएका छन्। नेपालमा मात्र पाइने दुर्लभ चरा काँडे भ्याकुर पहिलो पटक मधेस प्रदेशमा अभिलेख भएको छ। बाराको जितपुर सिमरा महानगरपालिकामा रहेको दुधौरा खोला नजिकै चरा भेटिएसँगै अब काँडे भ्याकुर देशका सातवटै प्रदेशमा अभिलेख भएको छ। नेपाल पंक्षीविद संघका अनुसार चराविद हठन चौधरी र सूरज बरालले यही जेठ 21 गते चरा फेला पार्नु भएको हो। यो अभिलेख समुद्री सतहबाट मात्र 443 मिटरको उचाइमा भएको छ, जुन अहिलेसम्मकै सबैभन्दा होचो भूभागमा भएको काँडे भ्याकुरको अभिलेख हो। घुम्रिएको कालो ठोड र चर्को सुसेले गीतका लागि चिन्ने यो चरा काँडे र खसरा वनमा बस्न मन पराउँछ। नेपालमा यसको पहिलो अभिलेख बेलायती नागरिक ब्रायन हर्सनले सन् 1830 काठमाडौँ उपत्यकामा गर्नुभएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रको खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहक।
4: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
5: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
4: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
5: हाम्रा सेवाहरू
4: दाँत नदुखाइ खोल्ने,
5: दाँत भर्ने, दाँतको आसुति गर्ने,
4: दाँतको एक्सप्रेस सुविधा,
5: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
4: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
5: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
4: ध्यान दिनै पर्ने कुरा
5: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
4: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
6: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाग्ने टुडी खेल छेउ सङ्खुवा सभा। फोन नम्बर 0295562320 र 9842050541।
7: आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटे तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
8: ओहो, यस्तो सुविधा रहेछ, ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
9: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
10: फोन 0557-494-333-493-555।
2: यथा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। भोजपुरको अरूण गाउँपालिका नम्बर 7 सिक्रिटारमा पोखरी निर्माणपछि सिंचाई सुविधा विस्तार भएको छ। वर्षौंदेखि पानीको अभावले बाँझो रहँदै आएको क्षेत्रमा 6 पोखरी निर्माण सम्पन्न भएका छन् र थप 2 निर्माणाधीन छन्। यी पोखरीबाट झण्डै 1,500 रोपनी जमीनमा सिंचाई सुविधा विस्तार भएको वडा अध्यक्ष कुमार थापाले जानकारी दिनुभयो। पोखरीहरू आगलागी जस्ता विपदको बेलामा पनि उपयोग गर्न सकिने बहुउपयोगी बनाइएका छन्। वडा कार्यालयले किसानलाई खेतबारीसम्म पानी पुर्याउन पाइप समेत वितरण गरेको छ। स्थानीय किसानहरू अहिले बदाम, आलु, प्याज, टमाटर र तरकारी खेततर्फ आकर्षित हुन थालेका छन्। पहिले जमीन बाँझै रहने गरेकोमा अहिले वर्षभरि नै खेती गर्न सकिने स्थानीय प्रदीप थापाले बताउनुभयो। वडा अध्यक्ष थापाका अनुसार भविष्यमा पोखरी वरपरका क्षेत्रलाई पर्यटकीय तथा मनोरञ्जन स्थलका रूपमा विकास गर्ने योजना पनि रहेको छ। अब विदेशी खबर, अमेरिका र इजरायलले इरान विरूद्ध युद्ध शुरू गरेको आज 100 पुगेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही हप्तामै युद्ध अन्त्य हुने दावी गरे पनि 100 निष्कर्षमा पुग्न सकेको छैन। वार्ताहरू निष्फल भएपछि अस्थायी युद्धविराम गरी थालिएको वार्ताले पनि नतिजा निकाल्न सकेको छैन। इरानले हिजो बहराइन र कुवेतमा क्षेप्यास्त्र प्रहार गरेपछि खाड़ी क्षेत्रमा तनाव झन बढ़ेको छ। यो आक्रमणलाई बहराइन सरकारले खुल्ला आक्रमण भनेको छ भने कुवेतले खतरनाक तनाव वृद्धि भन्दै कड़ा निन्दा गरेको छ। पहिले नै कमजोर रहेको युद्धविराम यस घटनाले झनै जोखिम परेको छ। अमेरिका र इजरायलले फेब्रुअरी 28 तारीकमा इरानमाथि बमबारी शुरू गरेकै दिन सर्वोच्च नेता अल्ली खामेनीको निधन भएको थियो। यसको जवाफमा इरानले इजरायल र मध्यपूर्वका विभिन्न लक्ष्यमा मिसाइल तथा ड्रोन आक्रमण गर्दै ऊर्जा ढुवानीका लागि अत्यन्त महत्वपूर्ण हर्मुज जल मार्ग बन्द गरिदियो, जसका कारण विश्व बजारमा तेल र ग्यासको मूल्य तीव्र रूपमा बढ़ेको छ। अप्रेल 6 तारीकमा द्विपक्षीय बीच अस्थायी युद्धविराम भए पनि बेला बेलामा झडपहरू भइरहेका छन्। हर्मुज जल मार्गमा इरानको अवरोध र इरानी बन्दरगाहमा अमेरिकाको नौसैनिक घेराबन्दी अझै कायम छ। अब खेल खबर नेपाल प्रहरीले विश्वकप फुटबल चलिरहँदा अनलाइन माध्यमबाट सञ्चालन हुन सक्ने बेटिङ तथा जुवाजन्य एप प्रयोग नगर्न आग्रह गरेको छ। यस्ता गतिविधि नेपालमा गैर कानूनी रहेको स्मरण गराउँदै प्रहरीले आर्थिक तथा साइबर अपराधको जोखिमबाट बच्न सचेत रहन अनुरोध गरेको हो। नेपाल प्रहरीका अनुसार पछिल्लो समय विभिन्न खेलकुद प्रतियोगितालाई लक्षित गर्दै अनलाइन बेटिङ एप र वेबसाइटहरूको प्रचार प्रसार बढ़दै गएको छ। सामाजिक सञ्जाल मार्फत सजिलै आमदानी हुने प्रलोभन देखाई सर्वसाधारणलाई बेटिङमा आकर्षित गर्ने प्रयास भइरहेकाले विशेष सतर्कता अप्नाउन आग्रह गरेको प्रहरीले जनाएको छ। प्रहरीले अनलाइन बेटिङमा संलग्न हुँदा आर्थिक क्षति, व्यक्तिगत विवरण चोरी र बैंकिङ तथा डिजिटल वालेट दुरूपयोग हुने जोखिम रहने जनाएको छ। अनलाइन बेटिङको प्रचार प्रसार वा सञ्चालन भइरहेको जानकारी भएमा नजिकको प्रहरी कार्यालयमा सूचित गराउन पनि प्रहरीले आग्रह गरेको छ। प्रहरीले खेलकुदलाई मनोरञ्जन र स्वस्थ प्रतिस्पर्धाको माध्यम मान्दै अवैध बेटिङ नियन्त्रणमा सबैको सहयोग आवश्यक रहेको बताएको छ। चार बन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। सीमा विवादमा बेलायतको मध्यस्थता नभई ऐतिहासिक दस्तावेजमा पहुँच खोजेको परराष्ट्र मन्त्री खनालको भनाई। नेपाल भारत सम्बन्ध विकास कूटनीतिमा आधारित हुनुपर्नेमा जोड़। डिजिटल पार्लियामेन्ट प्रणाली विकास गर्ने अन्तर्व्यवस्थापिका मञ्चको घोषणा। सांसदहरूका लागि स्वकीय सचिव अत्यावश्यक रहेको निष्कर्ष। नेपालका किशोर किशोरीमा विद्युतीय चुरोटको लत डर लाग्दो। नियन्त्रणका उपाय र उपयुक्त नीति निर्माणका लागि चिकित्सकको सुझाव। अमेरिका र इजरायलले इरान विरूद्ध युद्ध शुरू गरेको 100 दिन पुग्यो। पछिल्ला घटनाक्रमले अस्थायी युद्ध विराम पनि संकटमा। र विश्वकप फुटबलमा हुन सक्ने अनलाइन जीवाजन्य गतिविधि रोक्न फडीको सक्रियता। फुटबलको मजा लिन कानूनको सम्मान गर्न आग्रह।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्ख्या सभा 95.5 मेगाहर्ज।
1: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुम्लेतिर पो हिँडेको हौ? म त
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लोको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ कटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
2: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 9860-9640-00
3: र 9819-32-76-75।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी ठूलो क्याबिन शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङटार 0295751147
2: सरप्राइज जेनी यो गहना कस्तो छ
3: क्या यस्तो पनि गहना लाउँछन्
2: अनि यो
3: तपाईँलाई त गहना किनै आउँदैन कि झन् आकर्षक गहना ल्याइदिनु है भनेको त
2: नरिसाउ न अर्को पनि ल्याएको छु ल हेर त यो कस्तो छ
3: आहा सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त कहाँ किन्नु भएको
2: अन्त कहाँ हुनु र त्यही दुर्गा ज्वेलरीमा त हो नि
3: हजुर तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सोझै सम्झनुहोस् यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्
2: दुर्गा ज्वेलरी उद्योग खाँचबारी एक बुद्ध टोल सङ्कुवा सभा
3: प्रोप्राइटर गोपाल विश्वकर्मा 9820259801 जनक पौडेली 9825258344 र 0295602048
2: दुर्गा ज्वेलरी उद्योग खाँचबारी एक बुद्ध टोल सङ्कुवा सभा
4: ए दाई पक्नुहोस् त पक्नुहोस् के गर्नु भएको
5: देख्नु भएन औषधि हालेको
4: लौ न शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
5: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
4: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
5: विषादीले धेरै नै जोखिम हुन्छ है क्या नानी
4: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
5: अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
4: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
5: हस् नानी मैले बुझे म परम्परागत विषादी नै प्रयोग गर्छु
6: नेपाल सरकार विज्ञापन
7: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संख्या सभा 95.5 मेगाहर्ज

0: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
1: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
0: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका एक प्रगति टोल
1: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुफोक मूल्यमा गरिन्छ। साथै पाँच जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
0: प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423189।

0: आजको डिजिटल युगमा दक्षता नै सफलता हो। एमसीएसके कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यवहारिक प्र्याक्टिकल आधारित सिकाई, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 029561076 र मोबाइल नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर, आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
2: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा, बत्ती, बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
3: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
4: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
5: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
6: नेपाल सरकार विज्ञापन हो।
7: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको नागरिक सहायता कक्ष सञ्चालन सम्बन्धी जानकारी। आदरणीय सेवाग्राही महानुभावहरू, यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिका लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नुहुन अनुरोध छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकारी र कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख सक्नुहुनेछ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।

0: ओहो लु नमस्कार है सर।
1: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट
0: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
1: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
2: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
1: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
2: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
1: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
2: छटाल टेलरिङ सेन्टर, खाँदबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
1: डिजाइनर सुमन ठटाल, 9865349444
2: र 0295901055।
3: More style, more design. Total Tailors.
4: घरको झ्याल ढोकामा अल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
5: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश

0: ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800900062।
1: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
2: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौं।
1: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
2: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
1: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
2: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
1: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
5: किन र काका?
4: अब हेर न, छोराले विदेशबाट आइएमएमा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
5: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुन चाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
4: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
5: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
4: सिर्जन एम सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
5: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
4: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
5: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
4: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
5: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
4: सिर्जन एन सम्राट सुन चाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
5: प्रोप्राइटर सुनु एन भीम कदाइली।
4: सम्पर्क 0249140084 र 9804045827।
6: नमस्कार वडाध्यक्षज्यू।
7: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
6: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
7: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
6: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
7: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर खादबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि यसबद्ध विचार छ भने आजदेखि नै सुट सिलाउँदा दिशा टेलर्समा जानु होला।
6: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
8: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
5: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
9: हुन्छ बाबा, हुन्छ। छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
10: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह, पार्टी, सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
8: डिजाइनर
11: सुट स्पेशलिस्ट अनिल ठटाल।
9: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842827076।
12: नयाँ नेपालमा नयाँ नाम निशान टेलर निशान खादरी एक बुद्ध सुक बाटो दूरसञ्चार जाने बाटो।
13: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: रेडियो संखुवा सभा समय सूचक अहिले अपराह्नको 4 बज्यो।

0: हजुर सबको मन छुना, सबको मन छुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शंकर सभा 95.5 मेगाहर्ज।
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी सङ्खुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतिदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छूटमा बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छूटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 029-56-2201 र 97-499-22-520।
3: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगरको कर प्रिन्ट रुजु करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
4: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
5: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
6: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
7: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: अब तपाईँहरूकै सहर खाँदारीमा डाक्टर उमर बिन नायकद्वारा नियमित 2083 जेठ 30 गते शनिबारको दिन कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर कालीमा आउँदै हुनुहुन्छ। नसाका जुनसुकै बिरामीहरूले समयमै उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। उपचार हुने विशेष सेवाहरू नस च्यापिएको, हड्डी खिएको, बाथरोग, एलर्जी, दम, जन्डिस, ग्यास्ट्रिक अल्सर, कब्जियत, पाइल्स, फिस्टुला, मानसिक रोग, डिप्रेसन, महिला तथा पुरुषको यौन समस्या, नपुंसकता, बाँझोपन, थाइराइड, ब्लड प्रेसर, सिस्ट, नाक कान घाँटी तथा अन्य रोगहरूको सफल उपचार गराइन्छ। समय यहीमित 2083 जेठ 30 गते शनिबार बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पाली खाँदबारी 1 प्रगति टोल खाँदबारी नगरपालिकाको गेट अगाडि सङ्खुवा सभा। अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 98-4-50-70-29-5-63-40 र 98-07-00-1-555। यहाँ डिएसकेनका सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।
10: तपाईहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।

0: पैसेको खबर, खुसीको खबर, खुसीको खबर। तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
1: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
1: संकट सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
1: बाङ्गो टिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
2: सम्पर्क नम्बर 0295906667 र 98422267।
3: हेलो
4: हेलो बहिनी, सन्चै छौ?
3: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
4: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
3: अनि हुलाकमा पो जानु?
4: हो नि, हुलाकमा जाऊ न।
3: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
4: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
3: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
4: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
3: ए, सहरमा मात्र होला नि?
4: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
3: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
7: आयो सबको घर घरमा।
8: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
9: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संघ सभा 95.5 मेगाहर्ज।
8: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
10: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन

0: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
1: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
0: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
1: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्ने छ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
0: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
1: ए ल ल, सँगै जाउँ न भाइ।
2: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
1: रबिन टेलर्स, खापबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
2: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
1: सम्पर्क नम्बर 98 60 96 40 00
2: र 98 19 32 76 75।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाईँ जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईँलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ 029575741 47।
2: सरप्राइज जेनी, यो गहना कस्तो छ?
3: यस्तो पनि गहना लाउँछन्?
2: अनि यो
3: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
2: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
3: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
2: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
3: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
2: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सम्कुवा सभा,
3: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98420 59 8 जनक पौडेली, 98520 58 344 र 029560248।
2: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सम्कुवा सभा।
4: खै जन्म दर्ता दिनुहोस् त।
5: जन्म दर्ता गरेको छैन नि म्याडम।
4: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
5: हो र, मलाई त थाहा नै थिएन म्याडम।
4: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
5: पहिला कसैले भनेन।
6: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
0: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
6: विवाहको सूचना पति र पत्नी दुवै जनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
0: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
1: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
0: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका एक प्रगति टोल
1: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
0: प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423189.

0: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
1: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
0: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
1: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
0: प्रोप्राइटर लक्ष्मी काफ्ले।
1: सम्पर्क 9843347262,
0: 9810555580
1: र व्हाट्सएप नम्बर 9852028646।

0: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको नागरिक सहायता कक्ष सञ्चालन सम्बन्धी जानकारी। आदरणीय सेवाग्राही महानुभावहरू, यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिका लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नुहुन अनुरोध छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकारी र कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
1: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रो सेवाहरू
2: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, सङ्खुवा सभा।
3: लौ न लौ लौ, चट्याङ पर्ने आटो सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
4: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
5: हो र?
4: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन। सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
5: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
4: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
5: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
4: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
7: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
6: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
7: हाम्रा सेवाहरू
6: दाँत नदुखाई खोल्ने,
7: दाँत भर्ने, दाँतको आकृति गर्ने,
6: दाँतको एक्सरे सुविधा,
7: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
6: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
7: दाँत नहुनेका बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
6: ध्यान दिनै पर्ने कुरा,
7: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
6: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एकमात्र डेन्टल,
8: पाथीभरा डेन्टल, खादबारी नगरपालिका 1, हाटलाक नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 029562320 र 98420505041।
9: तपाईहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्ख्या सभा 95.5।

0: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर अब तपाईहरुकै सहरछादरीमा डाक्टर उमर बिन नयकद्वारा एक 2063 जेठ 30 शनिबारको दिन कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर कालीमा आउँदै हुनुहुन्छ। नसाका जुनसुकै बिरामीहरूले समयमै उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। उपचार हुने विशेष सेवाहरू नसा च्यापिएको, हड्डी खिएको, बाथरोग, एलर्जी, दम, जुन्डेस, ग्यास्ट्रिक अल्सर, कब्जियत, पाइल्स, फिस्टुला, मानसिक रोग, डिप्रेसन, महिला तथा पुरुषको यौन समस्या, नपुंसकता, बाजुपन, थाइराइड, ब्लड प्रेसर, सिस्ट, नाक कान घाँटी तथा अन्य रोगहरूको सफल उपचार गराइन्छ। समय यही 2063 जेठ 30 शनिबार बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पाली खाँदरी 1 प्रगति टोलो खाँदरी नगरपालिकाको गेट अगाडी सङ्खुवा सभा। अभिनन्दन दर्ताको लागि सम्पर्क नम्बर 98425 7770 029353040 र 98007001555। यहाँ बिएसकेनका सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।
1: ओए साथी, हेर न यो क्या खतरा समाचार आइसक्यो।
2: बाफ्रे,
1: अब चाहिँ के हुने हो?
3: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ। यस्तै नाति न, यस्तो त जसले नि लेखिहाल्छ नि।
1: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको? चाहिँ
3: तिमीलाई थाहा थिएन?
1: थाहा थिएन।
3: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो। अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
1: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
3: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ। त्यसको स्रोत थाहा पाउनुपर्छ। मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ। आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
4: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ।
5: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौं।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: एमसीएसए कम्प्युटर सेन्टर खाँदरी 1 सङ्खुवा सभा, अरुण उपत्यकाकै सबैभन्दा पुरानो कम्प्युटर इन्स्टिच्युट।

0: आजको डिजिटल युगमा दक्षता नै सफलता हो। MCSA कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यावहारिक प्र्याक्टिकल आधारित सिकाइ, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 029561076 र मोबाइल नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर। आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी, संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतेदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी, हिमावी टोल, देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 029562201 र 97499225200।
3: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Sankawasava.

0: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको कर प्रिन्ट रुजु, करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको

0: नानी छोरी
1: हजुर
0: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी लु
1: दिन त हेलो भन्नुहोस् त
2: हेलो हजुर
1: हजुर
2: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
1: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
0: ए नानी के भने छ के भयो
1: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
0: ल ल ल किन दिन्थे
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउ
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउं
4: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड
5: एमसीएसए कम्प्युटर सेन्टर खादबारी शंकुवा सभा अरुण उपत्यकाकै सबैभन्दा पुरानो कम्प्युटर इन्स्टिच्युट

0: आजको डिजिटल युगमा दक्षता नै सफलता हो। MCSA कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यावहारिक प्र्याक्टिकल आधारित सिकाइ, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू: प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 0295160076 र मोबाइल नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर। आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: आयो सबको घर घरमा।
2: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
2: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842-57-841 र 0295-62-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: रेडियो संखुवा सभा समय सूचक अहिले साँझको 6 बज्यो।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवाली र भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य मुख्य खबरका शीर्षकहरूबाट। सीमा विवादमा बेलायतको मध्यस्थता नभई ऐतिहासिक दस्तावेजमा पहुँच खोजेको परराष्ट्र मन्त्री खनालको भनाई। नेपाल भारत सम्बन्ध विकास कूटनीतिमा आधारित हुनुपर्नेमा जोड़।
1: डीपीपीए गाड़ीका लागि सन् 2030 सम्ममा देशभर 10,000 चार्जिङ स्टेशन निर्माण गर्ने सुझाव। राजमार्ग सहित दुर्गम क्षेत्रमा पनि सुविधा पुर्याउनु पर्ने।
0: महिलाहरू पुरूष भन्दा 25% बढ़ी समय बिरामी बस्ने अध्ययनको निष्कर्ष। सुधार गर्न सकिने 9 स्वास्थ्य अवस्था पहिचान। आज विश्व खाद्य स्वच्छता दिवस। स्वच्छ खानपान अपनाए खाद्यजन्य रोगबाट बस्न सकिने।
2: दूषित खाना खानाले चाहिँ हाम्रो कलेजो र किडनीलाई समेत यसले समस्यामा ल्याउँछ र यो हुनबाट बचाउनलाई चाहिँ हामीले खाद्य स्वच्छता अप्नाउनु आवश्यक छ।
0: अमेरिका र इजरायलले इरान विरूद्ध युद्ध शुरू गरेको 100 दिन पुग्यो। पछिल्ला घटनाक्रमले अस्थायी युद्ध विराम पनि संकटमा। र एसियाली खेलकुद छनौट क्रिकेटको उपाधिका लागि नेपालले हङकङसँग खेल्ने। विश्वकप फुटबलको समयमा हुने जुवा जन्ने गतिविधि नगर्न प्रहरीको आग्रह।
3: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र? अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।
7: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
8: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
7: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
8: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
7: थप जानकारीका लागि फोन नम्बर 01-5551-990 सम्पर्क गर्नुहोला।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। परराष्ट्र मन्त्री शिशिर खनालले नेपाल भारत सीमा विवाद समाधानमा मध्यस्थता मागेर नभई कूटनीतिक माध्यमबाटै समाधान गर्ने बताउनु भएको छ। भारत भ्रमणको क्रममा भारतीय समकक्षी एस जयशंकरसँग द्विपक्षीय छलफल सकेर दिल्लीमा रहेको नेपाली दूतावासमा भारतीय पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री खनालले यस्तो बताउनु भएको हो। उहाँका अनुसार नेपालले लिपुलेख र कालापानी क्षेत्रमाथिको आफ्नो दावी भारत र चीन दुवैलाई कूटनीतिक नोट मार्फत जानकारी गराइसकेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले बेलायतका पुस्तकालयहरूमा रहेका ऐतिहासिक दस्तावेजमा पहुँच खोज्ने उल्लेख गर्नुभएको भन्दै खनालले उहाँको भनाइलाई सुधार गर्नुभएको। यसको अर्थ मध्यस्थता माग्ने नभई कूटनीतिक माध्यमबाटै समाधान गरिने रहेको उहाँको दावी छ। इटिजी प्रतिवेदन सार्वजनिक गर्ने सम्बन्धमा उहाँले त्यो प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीको सहमति बिना सार्वजनिक गर्ने अधिकार आफूसँग नरहेको बताउनुभयो। भारतीय सेनामा गोर्खा भर्नाको विषयमा अग्निपथ योजनापछि देखिएको गतिरोधबारे बोल्दै उहाँले यो विषयमा छलफल नभएको तर उपयुक्त समयमा वार्तामा बसेर समाधान खोजिने बताउनुभयो। दुई देश बीचको सम्बन्धलाई भू राजनीतिक भन्दा विकास नीतिको चिराबाट हेर्न चाहेको उहाँको भनाइ छ। यसैबीच नेपाल र भारत बीच एक अर्काको देशमा पैसा पठाउन र प्राप्त गर्न सकिने डाइरेक्ट ट्रान्सफर सेवा शुरू भएको छ। परराष्ट्र मन्त्री शिशिर खनाल र भारतका विदेश मन्त्री एस जयशंकरले संयुक्त रूपमा यस्तो सेवाको शुरूआत गर्नुभएको हो। भारतको युनिफाइड पेमेन्ट इन्टरफेन्स र नेपालको नेशनल पेमेन्ट इन्टरफेन्सको प्रणाली बीचको अन्तर आबद्धता मार्फत दुवै देशबीच पैसा पठाउन सकिने भएको हो। 2080 सालमा नेपाल
9: र भारत बीच भएको क्रस बोर्डर पेमेन्ट सम्झौता अन्तर्गत नै यो सेवाको शुरूआत भएको हो। अब भारतका बैंकबाट नेपाल र नेपालबाट भारतमा रकम पठाउन सकिन्छ, तर अहिलेलाई यस्तो सुविधा नेपालमा काम गरिरहेका वा अस्थायी बसोबास गरिरहेका भारतीयहरूले पाउने भएका हुन्। यहाँबाट भारतीयहरूले प्रतिपटक 15,000 भारूसम्म र प्रति महिना 2,00,000 भारूसम्म पठाउन पाउनेछ। यस्तै भारतबाट भने रोजगारीमा रहेका नेपाली वा त्यहीका बासिन्दाले प्रतिपटक 2,00,000 भारूसम्म पठाउन सक्नेछन्। बैंकको खाताबाट बैंकको खातामा रकम पठाउन सकिने यो सुविधा आधा दर्जन बैंकहरू मार्फत प्रयोग गर्न सकिनेछ। यस अघिदेखि नै नेपाल भारत भ्रमणमा आउने भारतीयहरूले यहाँ क्यूआर मार्फत भुक्तानी गर्न पाउने सुविधा पाइरहेका छन्, तर नेपालबाट भारत जानेहरूले क्यूआर मार्फत त्यहाँ भुक्तानी गर्न पाइरहेका छैनन्।
10: अन्तर्व्यवस्थापिका मञ्चको 11 सम्मेलन नवबुधे टीकापुर सन्देश पत्र जारी गर्दै सम्पन्न भएको छ। कैलालीको टीकापुरमा आयोजित 2 दिने सम्मेलनले संघीय संसद र सबै प्रदेश सभाले डिजिटल पार्लियामेन्ट प्रणाली विकास गर्ने घोषणा गरेको छ। सूचना प्रविधि मार्फत संसदीय गतिविधिमा नागरिक सहभागिता सुनिश्चित गर्नु यस घोषणाको मूल उद्देश्य हो। सन्देश पत्रमा संघ प्रदेश र पालिकाका कानून निर्माण र संसदीय काम कार्यवाहीलाई छिटो छरितो र पारदर्शी बनाउन सबै प्रदेश सभाले संघीय संसदसँग समन्वयका लागि छुट्टै शाखा वा इकाई स्थापना गर्ने उल्लेख छ। यसका साथै कानून निर्माण कार्यलाई अनुसन्धान र नवप्रवर्तनमा आधारित बनाउन संघीय संसद अन्तर्गत एक व्यवस्थापकीय प्रतिष्ठान स्थापनाको पहल गर्ने र आउँदो आर्थिक वर्षभित्र संसदीय बजेट कार्यालय स्थापना गर्ने निर्णय भएको छ। प्रदेश सभाका कर्मचारी व्यवस्थापनमा देखिएको समस्या समाधानका लागि संघीय तथा प्रदेश सभाका कर्मचारीका लागि एउटै सेवा गठन सम्बन्धी कानून बनाउन नेपाल सरकारलाई अनुरोध गर्ने पनि सन्देश पत्रमा भनिएको छ। सांसदहरूको स्वकीय सचिव हटाएको विषयमा असन्तुष्टि जनाउँदै सम्मेलनले स्वकीय सचिव अत्यावश्यक रहेको ठहर गरेको छ।
9: पूर्वाधार विकास मन्त्रालयको एक अध्ययनले नेपालमा विद्युतीय गाड़ीको प्रवर्धनका लागि सन् 2030 देशभर कम्तीमा 10,000 चार्जिङ स्टेशन निर्माण गर्नुपर्ने सुझाव दिएको छ। नेपालमा ईभी प्रवर्धनका लागि अवसर चुनौती र सम्भावना शीर्षकको यस अध्ययन प्रतिवेदन अनुसार अहिले देशभर 1,000 चार्जिङ स्टेशन सञ्चालनमा छन्। तिनीहरू धेरैजसो काठमाडौँ, पोखरा र भरतपुर जस्ता मुख्य शहरमा मात्र केन्द्रित छन्। राजमार्ग, ग्रामीण र दुर्गम क्षेत्रमा चार्जिङ सुविधाको अभावले लामो दूरीको यात्रा मा विद्युतीय गाड़ीको प्रयोग गर्न कठिनाई भइरहेको छ। प्रतिवेदनले चार्जिङ पूर्वाधारको कमी, ब्याट्रीको उच्च लागत, दक्ष जनशक्तिको अभाव र पार्श पूर्जाको आयातमा निर्भरतालाई प्रमुख चुनौतीका रूपमा औल्याएको छ। सरकारले जलविद्युतको आन्तरिक खपत बढ़ाउने उद्देश्यले विद्युतीय गाड़ीलाई प्राथमिकतामा राखिरहेको छ। ऊर्जा मन्त्रालयले तयार पारेको रणनीति अनुसार पेट्रोल पम्पमा समेत चार्जिङ स्टेशन राख्ने र प्रमुख शहरमा विद्युतीय बस सञ्चालन गर्ने लक्ष्य छ। सन् 2030 90% निजी गाड़ी विद्युतीय बनाउने र सन् 2045 नेट शून्य कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्न विद्युतीय गाड़ीको विस्तार अपरिहार्य रहेको विज्ञहरू बताउँछन्।
10: नेपाल शैक्षिक परामर्श संघ इक्यानका अध्यक्ष लक्ष्मण पौडेलले सरकारले शैक्षिक परामर्श क्षेत्रलाई अपराधीकरण गर्न खोजेको गम्भीर गुनासो गर्नुभएको छ। व्यवसाय सञ्चालनका क्रममा हुने सामान्य प्रशासनिक र प्रक्रियागत त्रुटिलाई अपराधिक गतिविधि सरह व्यवहार गरी धरपकड गर्नु उचित नभएको उहाँको भनाई छ। उहाँले सामान्य त्रुटिमा जरिवाना गर्न सक्ने तर जेल चलान गर्नुपर्ने अवस्था नरहेको बताउनुभयो। शिक्षा मन्त्रालयको दर्ता र अनुगमन प्रक्रियामा कमजोरी हल्याउँदै उहाँले ती कमजोरी सुधार नगरी सम्पूर्ण उद्योगलाई नै नियन्त्रण गर्न भइरहेको प्रयास गलत भएको बताउनुभयो।
9: नेपालमा मात्र पाइने दुर्लभ चरा काँडे भ्याकुर पहिलो पटक मध्य प्रदेशमा अभिलेख भएको छ। बाराको जितपुर सिमरा उपमहानगरपालिकामा रहेको दुधौरा खोला नजिक यो चरा भेटिएसँगै अब काँडे भ्याकुर देशका 7 प्रदेशमा अभिलेख भएको छ। नेपाल पक्षीविद संघका अनुसार चराविद हटन चौधरी र सूरज बरालले यही जेठ 21 गते यो चरा फेला पार्नु भएको हो। यो अभिलेख समुद्री सतहबाट मात्र 443 मिटरको उचाइमा भएको छ, जुन अहिलेसम्मकै सबैभन्दा होचो भूभागमा भएको काँडे भ्याकुरको अभिलेख हो। घुम्रिएको कालो ठोर र चर्को सुसेली गीतका लागि चिनिने यो चरा काँडे र खस्रा वनमा बस्न मन पराउँछ। नेपालमा यसको पहिलो अभिलेख बेलायती नागरिक ब्रायन हर्सनले सन् 1830 काठमाडौँ उपत्यकामा गर्नुभएको थियो।
11: पश्चिम तराईमा आज पनि गर्मी कायमै छ। पछिल्लो 24 घण्टामा भएको केही वर्षाले पूर्वी तराईमा तुलनात्मक रूपमा केही शीतल भए पनि पश्चिम तराईमा गर्मी कायमै रहेको हो। पछिल्लो 1 घण्टामा गण्डकी, बागमती र कोशी प्रदेशका केही ठाउँ बाहेक पानी परेको छैन। मौसम पूर्वानुमान महाशाखा अनुसार देशको तराई क्षेत्रमा केही दिन तातो हावा चल्नेछ। तातो हावाले अत्यधिक गर्मी बढ़ने महाशाखाले जनाएको छ। पहाड़ी र हिमाली क्षेत्रमा भने मौसम बदली भई केही दिन पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा खाद्य स्वच्छता बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
12: नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना। यस नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिन भन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
13: मेजर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको पानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको पानी लाग्छ।
14: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
11: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सीमा विवादमा बेलायतको मध्यस्थता नभई ऐतिहासिक दस्तावेजमा पहुँच खोजेको परराष्ट्र मन्त्री खनालको भनाई, नेपाल भारत सम्बन्ध विकास कूटनीतिमा आधारित हुनुपर्नेमा जोड, डिजिटल पार्लियामेन्ट प्रणाली विकास गर्ने अन्तर व्यवस्थापिका मञ्चको घोषणा, सांसदहरूका लागि स्वकीय सचिव अत्यावश्यक रहेको निष्कर्ष, विद्युतीय गाड़ीका लागि सन् 2030 सम्ममा देशभर 10,000 चार्जिङ स्टेशन निर्माण गर्न सुझाव, राजमार्ग सहित दुर्गम क्षेत्रमा पनि सुविधा पुर्याउनु पर्ने लगायतका खबर प्रस्तुत गरे।
9: नेपाल दर्पणमा अब बाँकी खबर। विश्वभर महिलाहरूले पुरूषको तुलनामा झण्डै 25% बढ़ी समय खराब स्वास्थ्य अवस्थामा बिताउने गरेको एक नयाँ अध्ययनले देखाएको छ। म्याकिन्से हेल्थ इन्स्टिच्यूट र विश्व आर्थिक मंचले 20 वटा भन्दा धेरै स्वास्थ्य संस्थाको सहभागितामा गरेको अध्ययनले यो अन्तरको ठूलो हिस्सा रोक्न सकिने निष्कर्ष पनि निकालेको छ। अध्ययनका अनुसार महिला र पुरूष बीचको यो स्वास्थ्य अन्तरको 34% हिस्सा स्वास्थ्य सेवाका कमजोरीहरूबाट उत्पन्न भएको हो। ढिलो निदान, अपर्याप्त जाँच, अपूरो उपचार र कम उपचारको पहुँच यसका मुख्य कारण रहेका छन्। अध्ययनले हृदय रोग, पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, गर्भावस्थाको उच्च रक्तचाप, प्रसव पछिको रक्तस्राव, रजनीपित्त, पीएमएस, माइग्रेन र इन्डोमेट्रियोसिस गरी 9 वटा प्रमुख स्वास्थ्य अवस्थाहरू पहिचान गरेको छ, जसमा तत्काल सुधार गर्न सकिने ठूलो सम्भावना रहेको छ। यो स्वास्थ्य समय आधारका कारण अन्तरका कारण हरेक वर्ष विश्वभर 75 करोड़ भन्दा बढ़ी जीवनकाल खराब स्वास्थ्य र वा असमयको मृत्युमा गुम्ने गरेको छ। अध्ययनले महिलाको स्वास्थ्य सुधार गर्नु केवल मानवीय आवश्यकता मात्र नभई सामाजिक र आर्थिक समृद्धिका लागि पनि अपरिहार्य रहेको निष्कर्ष निकालेको छ।
11: यसैबीच नेपालमा गरेको एउटा अध्ययनले सानै उमेरमा किशोर किशोरीहरूमा विद्युतीय चुरोट वा भेपको लत बढ़दै गएको देखाएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषदको युथ टोभाको सर्वे 2025 अनुसार परम्परागत चुरोट र श्रुति बाहेक नयाँ किसिमका जोखिमहरू पनि बढ़ेका छन्। सर्वेक्षण प्रतिवेदनमा किशोर किशोरीमा सिसा र हुक्का जस्ता हानिकारक पदार्थले पनि प्रभाव पारिरहेको उल्लेख छ। परिषदले देशका सातै प्रदेशका 50 विद्यालयमा 3,000 भन्दा धेरै विद्यार्थी माझ एक वर्ष लगाएर सर्वेक्षण गरेको थियो। कक्षा 7-10 विद्यार्थी सहभागी सर्वेक्षणमा 18.7% श्रुतिजन्य वस्तुको प्रयोग गरेको पाइएको छ, जसमा परम्परागत पदार्थको तुलनामा विद्युतीय चुरोट हुक्का र सिसाको प्रयोगको प्रवृत्ति दोब्बर रहेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार श्रुतिजन्य वस्तुको प्रयोगले क्यान्सर, मधुमेह, श्वास प्रश्वास र मृत्युजन्य जस्ता नसर्ने रोग निम्त्याउनुका साथै चाँडो मृत्यु र उच्च सामुदायिक स्वास्थ्य भार थप्छ। हुर्कदो उमेरमा श्रुतिको लत अत्यन्त हानिकारक हुने भएकाले चिकित्सकहरूले नियन्त्रणका उपाय र उपयुक्त नीति निर्माणको सुझाव दिएका छन्।
9: आज विश्व खाद्य स्वच्छता दिवस 2026 विभिन्न कार्यक्रम गरी मनाइएको छ। सजिलो र स्वच्छ खानपान खाद्यजन्य समस्याको समाधान भन्ने नारासहित मनाइँदै गरिएको यस दिवसले सुरक्षित खाद्य उपयोगको महत्वलाई उजागर गरेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार दूषित खाना र पानीका कारण हरेक वर्ष विश्वभर लाखौं मानिस बिरामी पर्ने गरेका छन् भने 4,00,000 भन्दा बढ़ीले ज्यान गुमाउने गरेका छन्। खाद्यजन्य रोग न्यूनीकरण तथा स्वच्छ खानाबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले यो दिवस मनाइन्छ। यसै सन्दर्भमा खाद्य स्वच्छता किन आवश्यक छ भनेर हामीले पोषणविद प्रकृति विश्वसँग कुराकानी गरेका छौं।
2: दैनिक उपभोगको खाना पानी मात्रै भौतिक रासायनिक र जैविक जोखिमबाट मुक्त हुने भनेको हामीले खाने खानेकुराले चाहिँ हामीलाई रोग निम्त्याएर अकालमा हामीले ज्यान गुमाउन नपरोस् र यसले सार्ने विभिन्न रोगहरू हुन्छ, जस्तै झाडा पखाला भयो, फुड पोइजनिङ भयो। दूषित खाना खानाले चाहिँ हाम्रो कलेजो र किडनीलाई समेत यसले समस्यामा ल्याउँछ र यो हुनबाट बचाउनलाई चाहिँ हामीले खाद्य स्वच्छता अप्नाउनु आवश्यक छ।
9: बजारमा पाइने खाद्य पदार्थको स्वच्छताको अवस्था चाहिँ कस्तो छ?
2: राम्रोसँग प्याकेजिङ भएर हाम्रो खाद्य गुण नियन्त्रण विभागको नम्बर लाइसेन्स लिएर उत्पादन भएको खानेकुरा छ भने चाहिँ ठिक मात्रामा खाँदा चाहिँ यसले जनस्वास्थ्यमा त्यस्तो ठूलो असर गर्दैन। तर हामीले अब खुल्ला रूपमा पनि खानेकुराहरू बिक्री वितरण भइरहेको देख्छौँ, जसमा चाहिँ कहिले उत्पादन भएको, कहिलेसम्म खाइसक्नु पर्ने भनेर मितिहरू उल्लेख गरेको छैन भने चाहिँ यस्तो खानेकुराहरू दैनिक सेवन गर्दा चाहिँ यसले हाम्रो जनस्वास्थ्यमा चाहिँ ठूलो हानिकारक असर चाहिँ गरिरहेको छ।
9: अनि घरमै खाना बनाउँदा र भण्डारण गर्दाखेरि अप्नाउनु पर्ने खाद्य स्वच्छताका नियमहरू चाहिँ के हुन्?
2: यसमा चाहिँ हाम्रो 5 नियम पर्छ, जुन चाहिँ हाम्रो विश्व स्वास्थ्य संगठनले डिफाइन गरेको नियमहरू छ। हामीले खाना पकाउनु अगाडि र खाना खानु अगाडि चाहिँ अनिवार्य रूपमा साबुन पानीले हात धुनु पर्यो। खानेकुराहरू चाहिँ राम्रोसँग पाकेको हुनु पर्यो भने, अर्को चाहिँ फ्रिजमा राख्छौँ भने 4 भन्दा कममा राख्नु पर्यो, र तातो भनेको हामीले पाकेको चाहिँ यो 63 भन्दा माथि, 63 डिग्री सेल्सियस भन्दा माथिको टेम्परेचरमा पाकेको खानेकुराहरू चाहिँ खानु पर्यो। हामीले फ्रिजमा खाना स्टोर गर्दा चाहिँ काँचो र पाकेको खानेकुरा एउटै ठाउँमा खुल्ला रूपमा स्टोर गर्नु भएन। काँचोलाई छुट्टै गर्नु पर्यो, पाकेकोलाई छुट्टै गर्नु पर्यो। पाकिसकेको खानेकुरा पनि फ्रिजमा हामीले 24 भन्दा लामो समयलाई स्टोर गरेर खान मिल्दैन। हामीले प्रयोग गर्ने पानी पनि सफा हुनु पर्यो, र फलफुल र सागसब्जीहरू खाँदा चाहिँ सफा पानीले राम्रोसँग धोएर मात्रै खानु पर्यो। खुल्ला रूपमा सड़क किनारमा बिक्री वितरण गर्ने खानेकुराहरू किनेर खाँदा चाहिँ अलिकति सावधानी पनि अप्नाउनु पर्छ।
9: बालबालिका, ज्येष्ठ नागरिक र गर्भवती महिलाका लागि खाद्य स्वच्छता चाहिँ किन अझ बढी महत्वपूर्ण मानिन्छ?
2: बढी जोखिम भएको वर्गहरूमा पर्छ ज्येष्ठ नागरिक, बालबालिका अथवा सुत्केरी गर्भवती महिलाहरू। अब यस्तो अवस्थामा चाहिँ शरीरको रोगसँग लड्ने क्षमता त्यो चाहिँ अलिकति उनीहरूको कम हुने, र यस्तो दूषित खानेकुराहरू खाँदा चाहिँ उनीहरूलाई छिटो संक्रमण हुने, अरू नर्मल मान्छेले पनि त्यही खाँदा र बच्चाले अथवा गर्भवती अथवा बुढो मान्छेहरूले त्यो खाँदा चाहिँ उनीहरूलाई चाहिँ त्यसले छिटो नै सिम्टम्सहरू ल्याउने अथवा छिटो नै आक्रमण रोगहरू निम्त्याउन सक्ने हुनाले चाहिँ त्यस्तो वर्गको मान्छेहरूलाई चाहिँ यो खाद्य स्वच्छता अझै आवश्यक हुन्छ।
9: विशेष गरी यो खाद्यजन्य रोगहरू रोक्नको लागि चाहिँ सरकारको तर्फबाट सरकारले अथवा व्यवसायी भनौँ अनि उपभोक्ताको भूमिका चाहिँ कतिको महत्वपूर्ण हुन्छ, के गर्नुपर्छ?
2: फुड सेफ्टी इज एभ्री वान्स बिजनेस भनेर, यसको मतलब चाहिँ खाद्य स्वच्छता चाहिँ हामी सबैको सरोकारको विषय हो। यसमा चाहिँ हामीले उत्पादकदेखि लिएर विक्रेता र साधारण हामी उपभोक्ता हामी सबैले चाहिँ हामीले खाइरहेको खानेकुरा चाहिँ स्वच्छ छ कि छैन भनेर सचेत हुन आवश्यक छ। र यसमा उत्पादकको भूमिका के हुन सक्छ भन्दा, आफूले चाहिँ अब आफ्नो फाइदाको लागि चाहिँ धेरै हानिकारक रसायनहरू नमिसाइदिने खानेकुरामा। त्यस्तै विक्रेताहरूले पनि फर्स्ट इन फर्स्ट आउट भन्ने एउटा रुल हुन्छ कि, उहाँहरूले सामान मगाइसकेपछि चाहिँ सुरुमा आफूले मगाएको सामान चाहिँ सुरुमा निकाल्नु पर्ने हुन्छ, जसले गर्दा चाहिँ हाम्रो डेट एक्सपायर भइसकेको खानेकुरा चाहिँ बजारमा उपभोक्ताले किन्न नपरोस् त्यो गर्न सकिन्छ, र उपभोक्ताले पनि आफू सचेत हुनु आवश्यक छ आफूले खाइरहेको खानेकुराहरू चाहिँ स्वस्थ छ कि छैन, त्यसमा लेबलिङमा के के इन्फर्मेसनहरू छ, र आफूले डेट एक्सपायर भएको खानेकुरा किनेर लगिरहेको छ कि छैन भनेर त्यो विषयमा आफू सचेत हुनु पनि आवश्यक छ।
0: उहाँ हुनुहुन्थ्यो पोषणविद प्रकृति विष्ट। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
15: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भिटामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
16: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बन्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
17: अब पालो हाम्रा चेलीहरूको 7 महिना च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्च पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा, आज नै डाउनलोड गर्नुहोस्।
18: के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
19: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आज सम्झनुहोस्।
18: हाम्रा सेवाहरू
19: ओपिडी सेवा,
18: विशेषज्ञ ओपिडी सेवा,
19: निशुल्क औषधि वितरण,
18: सशुल्क फार्मेसी सेवा,
19: फिजियोथेरापी सेवा,
18: अकुपंचर सेवा,
19: योग परामर्श सेवा,
18: क्रियाकल्प सेवा,
19: पूर्व कर्म पंचकर्म सेवा,
18: छार सूत्र सेवा,
19: जलौका सेवा,
18: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
19: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
18: विस्तृत जानकारीका लागि
19: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरी गाउँ काठमाडौँ, फोन नम्बर 01-4110-6-96-98-514-24-063।
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
9: अब बाँकी खबर। त्यो नेपाल नामको पुस्तक सार्वजनिक भएको छ। लेखक तथा पत्रकार ददी सापकोटाले नेपाललाई कर्मथलो बनाएका फाङसेलीको अनुभवलाई संकलन गरेर पुस्तक सार्वजनिक गर्नुभएको हो। आज काठमाडौँमा पुस्तक सार्वजनिक गर्दै लेखक सापकोटाले पुस्तक लेखनको क्रममा आफूले नेपालबारे फाङसेली नागरिकका जति अनुभव नेपालीहरूलाई पनि नभएका अनुभूति भएको बताउनुभयो। पुस्तकमा नेपाल र फ्रान्स बीचको सम्बन्धका साथै नेपालको इतिहास र संस्कृतिबारे फाङसेली नागरिकहरूले देखेको र भोगेको नेपाललाई समेटिएको छ। अन्तर्वार्तामा आधारित विभिन्न समयमा नेपाल घुमेका, काम गरेका र नेपालसँग विशेष आत्मीयता गाँसेका 29 जना फ्रान्सेली नागरिकहरूसँग गरिएको कुराकानी र उनीहरूका संस्मरणलाई पुस्तकमा समेटिएको छ।
0: बैतडीका विभिन्न पालिकाले गाउँका विभेदकारी नाम परिवर्तन गर्ने अभियान थालेका छन्। विगतमा विभिन्न जाति र समुदायलाई अपहेलना गर्ने गरी राखिएका ठाउँका नाम परिवर्तन गर्न थालेका हुन्। यस क्रममा पाटन नगरपालिका 5 रहेको डिएउडा टोलको नाम परिवर्तन गरी सृजना टोल राखिएको छ। दलित समुदायको बसोबास रहेको गाउँलाई अपहेलित तवरले डिमेउडा भन्ने गरेकोले नाम परिवर्तन गरेको वडा अध्यक्ष फुनी सिंह बोहराले जानकारी दिनुभयो। अभियान अन्तर्गत अहिलेसम्म 22 गाउँको नाम परिवर्तन गरेको पाटन नगरपालिकाका उपमेयर कमल सिंह बोहराले जानकारी दिनुभयो। जातीयताका आधारमा अपहेलना हुने खालका नामलाई परिवर्तन गरेपछि स्थानीय बासिन्दाले आत्मसम्मान महसुस गरेका उहाँले बताउनुभयो। स्थानीय बासिन्दाले पनि वर्षौंपछि जातीय अपमान हुने गरी राखिएका नाम परिवर्तन हुँदा केही सहज महसुस भएको बताएका छन्।
9: भोजपुरको अरूर गाउँपालिका वडा नम्बर 7 सिक्रेटारमा पोखरी निर्माणपछि सिंचाई सुविधा विस्तार भएको छ। वर्षदेखि पानीको अभावले दाँजो रहँदै आएको क्षेत्रमा 6 पोखरी निर्माण सम्पन्न भएका छन् र थप 2 निर्माणाधीन छन्। यी पोखरीबाट झण्डै 1500 रोपनी जमीनमा सिंचाई सुविधा विस्तार भएको वडा अध्यक्ष कुमार थापाले जानकारी दिनुभयो। पोखरीहरू आगलागी जस्ता विपदको बेला पनि उपयोग हुने गरी बहुउपयोगी बनाइएका छन्। वडा कार्यालयले किसानलाई खेत बारीसम्म पानी पुर्याउन पाइप समेत वितरण गरेको छ। स्थानीय किसानहरू अहिले बदाम, आलु, प्याज, टमाटर र तरकारी खेतीतर्फ आकर्षित हुन थालेका छन्। पहिले जमिन बाँझै रहने गरेकोमा अहिले वर्षभरि नै खेती गर्न सकिने भएको स्थानीय प्रदीप थापाले बताउनुभयो। वडाध्यक्ष थापाका अनुसार भविष्यमा पोखरी वरपरका क्षेत्रलाई पर्यटकीय तथा मनोरञ्जन स्थलका रूपमा विकास गर्ने योजना पनि रहेको छ।
11: कञ्चनपुरको शुक्लाहाटा नगरपालिकामा सम्पन्न पालिका स्तरीय युवा सम्मेलनले जलवायु संकट विरूद्ध युवाको सक्रिय भूमिका र वातावरण संरक्षणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड़ दिएको छ। चुरी विनाश, अस्वाभाविक गर्मी र बढ़दो प्लास्टिक प्रदूषणका कारण कञ्चनपुर सहितका क्षेत्र गम्भीर वातावरणीय जोखिममा परेको सम्मेलनको निष्कर्ष छ। मेयर रणबहादुर महराले वातावरण संरक्षण सरकारी निकाय मात्र नभई समुदाय र युवाको साझा दायित्व रहेको बताउनुभयो। सम्मेलनपछि जारी प्रतिबद्धता पत्रमा दिगो स्रोत उपयोग र एक पटकै प्लास्टिक न्यूनीकरण गर्दै वातावरण मैत्री विकल्प अपनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।
9: नेपाल दर्पणमा अब विदेशको खबर। अमेरिका र इजरायलले इरान विरूद्ध युद्ध शुरू गरेको आज 100 पुगेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही हप्तामै युद्ध अन्त्य हुने दावी गरे पनि 100 निष्कर्षमा पुग्न सकिएको छैन। वार्ताहरू निष्फल भएपछि अस्थायी युद्ध विराम गरी थालिएको वार्ताले पनि नतिजा निकाल्न सकेको छैन। इरानले हिजो बहराइन र कुवेतमा क्षेप्यास्त्र प्रहार गरेपछि खाड़ी क्षेत्रमा तनाव झन बढ़ेको छ। यो आक्रमणलाई बहराइन सरकारले खुला आक्रमण भनेको छ भने कुवेतले खतरनाक तनाव वृद्धि भन्दै कड़ा निन्दा गरेको छ। पहिले नै कमजोर रहेको युद्ध विराम यस घटनाले झनै जोखिममा परेको छ। अमेरिका र इजरायलले फेब्रुअरी 28 इरानमाथि बमबारी शुरू गरेकै दिन सर्वोच्च नेता अली खामेनीको निधन भएको थियो। यसको जवाफमा इरानले इजरायल र मध्य पूर्वका विभिन्न लक्ष्यमा मिसाइल तथा ड्रोन आक्रमण गर्दै ऊर्जा ढुवानीका लागि अत्यन्त महत्वपूर्ण हर्मुज जलमार्ग बन्द गरिदियो, जसका कारण विश्व बजारमा तेल र ग्यासको मूल्य तीव्र रूपमा बढ़ेको छ। अप्रेल 6 दुई पक्षबीच अस्थायी युद्ध विराम भए पनि बेला बेला झडपहरू भइरहेका छन्। हर्मुज क्षेत्रमा इरानको अवरोध र इरानी बन्दरगाहमा अमेरिकाको 9 सैनिक विरोध घेराबन्दी अझै कायमै छ।
11: नेपाल दर्पणमा अब खेल खबर। नेपालले एसियाली खेलकुद छनौट क्रिकेट प्रतियोगिताको उपाधिका लागि हङकङसँग खेल्ने भएको छ। आज भएको दोस्रो सेमी फाइनलमा हङकङले मलेसियालाई 6 पराजित गरेसँगै नेपालसँग फाइनल खेल्ने टोलीको टुङ्गो लागेको हो। मलेसियाले दिएको 115 रनको लक्ष्य पछ्याएको हङकङले 18 ओभर 2 बलमा 4 गुमाएर भेटायो। त्यसअघि टस हारेर ब्याटिङ गरेको मलेसियाले 9 गुमाएर 114 रन बनाएको थियो। यस्तै आज भएको पहिलो सेमी फाइनलमा ओमानलाई 8 हराउँदै नेपाल फाइनलमा पुगेको हो। बिहान सिंगापुरको नेशनल क्रिकेट मैदानमा भएको खेलमा ओमानले दिएको 95 रनको सामान्य लक्ष्य नेपालले 9 ओभर 2 बलमा 2 गुमाएर भेटायो। त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको ओमान 19 ओभर 4 बलमा सबै विकेट गुमाउँदै 94 रनमा अल आउट भयो। यस्तै अब मलेसिया र ओमानले भोलि तेस्रो स्थानका लागि खेल्दैछन् भने नेपाल र हङकङ बीचको फाइनल खेल पनि भोलि नै हुनेछ।
9: र प्रहरीले विश्वकप फुटबल चलिरहँदा हुन सक्ने अनलाइन माध्यमबाट सञ्चालन हुने बेटिङ तथा जुवाजन्य एप प्रयोग नगर्न आग्रह गरेको छ। प्रहरीले यस्ता गतिविधि नेपालमा गैर कानूनी रहेको स्मरण गराउँदै आफ्नो सामाजिक सञ्जालमा भिडियो मार्फत आर्थिक तथा साइबर अपराधको जोखिमबाट बस्न सचेत रहन अनुरोध गरेको हो। नेपाल प्रहरीका अनुसार पछिल्लो समय फुटबल लगायत विभिन्न खेलकुद प्रतियोगितालाई लक्षित गर्दै अनलाइन बेटिङ एप र वेबसाइटहरूको प्रचार प्रसार बढ़दै गएको छ। सामाजिक सञ्जाल तथा विभिन्न डिजिटल माध्यम मार्फत सजिलै आमदानी हुने प्रलोभन देखाई सर्वसाधारणलाई बेटिङमा आकर्षित गर्ने प्रयास भइरहेको भन्दै प्रहरीले विशेष सतर्कता अपनाउन आग्रह गरेको हो। प्रहरीले अनलाइन बेटिङमा संलग्न हुँदा आर्थिक क्षति, व्यक्तिगत विवरण चोरी हुने जोखिम, बैंकिङ तथा डिजिटल वालेट दुरूपयोग हुने सम्भावना समेत रहने जनाएको छ। यस्ता प्लेटफर्महरू प्रयोग गर्दा प्रयोगकर्ताहरू विभिन्न साइबर ठगीको शिकार बन्न सक्ने भएकाले सचेत रहनुपर्ने प्रहरीले उल्लेख गरेको छ। नेपाल प्रहरीले विश्वकप फुटबलका खेलहरूको रमाइलो लिन आग्रह गर्दै गैर कानूनी बेटिङ तथा जुवाजन्य गतिविधिबाट टाढा रहन सबैमा अनुरोध गरेको छ। साथै अनलाइन बेटिङको प्रचार प्रसार वा सञ्चालन भइरहेको जानकारी प्राप्त भएमा नजिकको प्रहरी कार्यालय वा सम्बन्धित निकाय इकाईमा जानकारी गराउन पनि आग्रह गरेको छ। प्रहरीले खेलकुदलाई मनोरञ्जन र स्वस्थ प्रतिस्पर्धाको माध्यमका रूपमा लिनुपर्ने उल्लेख गर्दै अवैध बेटिङ संस्कृतिले समाजमा नकारात्मक प्रभाव पार्न सक्ने भएकाले यसको नियन्त्रणमा सबै पक्षको सहयोग आवश्यक रहेको जनाएको छ।
11: खबरसँगै हामी नेपाल दर्पणको अन्तिम आइपुगेका छौं। आजका मुख्य मुख्य खबरका शीर्षक फेरि एकपटक।
9: सीमा विवादमा बेलायतको मध्यस्थता नभई ऐतिहासिक दस्तावेजमा पहुँच खोजेको परराष्ट्र मन्त्री खनालको भनाई, नेपाल भारत सम्बन्ध विकास कूटनीतिमा आधारित हुनुपर्नेमा जोर।
11: विद्युतीय गाड़ीका लागि सन् 2030 सम्ममा देशभर 10,000 चार्जिङ स्टेशन निर्माण गर्न सुझाव, राजमार्ग सहित दुर्गम क्षेत्रमा पनि सुविधा पुर्याउनु पर्ने।
9: महिलाहरू पुरूषभन्दा 25% बढ़ी समय बिरामी बस्ने अध्ययनको निष्कर्ष, सुधार गर्न सकिने 9 स्वास्थ्य अवस्था पहिचान। आज विश्व खाद्य स्वच्छता दिवस, स्वच्छ खानपान अपनाए खाद्यजन्य रोगबाट बस्न सकिने।
11: अमेरिका र इजरायलले इरान विरूद्ध युद्ध शुरू गरेको 100 दिन पुग्यो, पछिल्ला घटनाक्रमले अस्थायी युद्ध विराम पनि संकटमा।
9: र एसियाली खेलकुद छनौट क्रिकेटको उपाधिका लागि नेपालले हङकङसँग खेल्ने, विश्वकप फुटबलको समयमा हुने जुवाजन्य गतिविधि नगर्न प्रहरीको आग्रह।
11: महेश गेवाली र भोजेन्द्र बसेल पनि बिदा हुन्छौ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: देवकुमार कार्य संचालन नियमावलीमा छलफल गर्न सभामुख अरियालले बोलाए प्रमुख सचेतकहरूको बैठक। कूटनीतिक माध्यमबाट सीमा विवादको समाधान खोजिने परराष्ट्र मन्त्री खनालको भनाई। नेपाल भारत सीमा विवादमा बेलायतको मध्यस्थता नखोजिने धारणा। सगरमाथा आरोहणमा ड्रोनको प्रयोग बढ़दै जाँदा कुम्बुआ स्थलमा हुने मानवीय जोखिम घट्नुका साथै सरसफाईमा समेत सुधार। ड्रोनका कारण रोजगारी भने खुम्चितै गएको गुनासो। इरान युद्धपछि तेल आपूर्तिमा अवरोध। तेलको मूल्य नियन्त्रणका लागि ओपेक प्लसद्वारा उत्पादन वृद्धि गर्ने तयारी। नेपाल एसियन गेम्स पुरूष टी ट्वेन्टी छनौट प्रतियोगिताको फाइनलमा प्रवेश। उपाधिका लागि भोलि हङकङसँग प्रतिस्पर्धा गर्ने।
1: दैनिक रू 197मा 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्यज्योति सही प्लान।
2: सूर्यज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: नम्बर वन नेपाली पेन्ट कम्पनी जस्मिन पेन्ट तीन दशक देखि नेपाली मनको रंग।
1: नमस्कार, कान्तिपुर डायरीका साथमा दीपशिखा र पूजनी समाचार अब विस्तारमा।
2: परराष्ट्र मन्त्री शिशिर खनालले कूटनीतिक माध्यमबाट सीमा विवाद समाधान गर्न नेपाल प्रतिबद्ध रहेको बताएका छन्। भारत भ्रमणमा रहेका मन्त्री खनालले आज नयाँ दिल्ली स्थित नेपाली दूतावासमा आयोजित पत्रकार सम्मेलनमा नेपाल भारत बीचका सीमा सम्बन्धी समस्या वार्ता र कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल तयार रहेको बताएका हुन्। उनले लिपुलेख, लिम्पियादुरा र कालापानी नेपाली भूभाग भएको दोहोर्याउँदै यस सम्बन्धमा नेपालले भारत र चीन समक्ष आफ्नो आधिकारिक धारणा स्पष्ट गरिसकेको जानकारी दिएका छन्। दुई देशका प्रधानमन्त्रीको सहमतिमा गठित समूहले तयार गरेको नेपाल भारत प्रबुद्ध व्यक्ति समूह ईपीजी प्रतिवेदन उनीहरूलाई नै बुझाउनुपर्ने मन्त्री खनालले बताएका छन्। नेपालले आफ्ना दुवै छिमेकीसँग सहकार्य गर्न भन्दै उनले मुलुकका परराष्ट्र नीतिका प्राथमिकता नेपाल भारत सम्बन्ध तथा अन्तर्राष्ट्रिय समुदायसँग नेपालको संलग्नता बारे पनि स्पष्ट पारेका छन्। खनालले नेपाल भारत सीमा विवादमा आफूहरूले बेलायतको मध्यस्थता नखोजेको दावी गरेका छन्। उनले सीमा विवादलाई नेपाल भारत द्विपक्षीय समाधान संवादबाटै समाधान गर्नुपर्नेमा जोड़ दिए।
1: सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनैतिक दलका प्रमुख सचेतकहरूको बैठक बोलाएका छन्। सदनको कार्यसूचीबारे छलफल गर्न सभामुख अर्यालले प्रमुख सचेतकहरूको बैठक बोलाएका हुन्। प्रतिनिधि सभा कार्य संचालन नियमावली नयाँ आएसँगै पुरानो कार्य व्यवस्था परामर्श समिति स्वत विघटन भएपछि आगामी कार्यसूचीका विषयमा छलफल गर्न बैठक बोलाइएको संसद सचिवालयले जनाएको छ। बैठक भोलि बिहान 9:30 बजे सिंहदरबार स्थित संघीय संसद सचिवालयमा बस्ने सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिएका छन्। विपक्षी दलहरूले सदनलाई कार्यसूचीमा प्रवेश गर्न नदिएकाले नयाँ कार्य व्यवस्था परामर्श समिति बन्न सकेको छैन। प्रतिनिधि सभा बैठक भोलि दिउँसो 1 बजेका लागि बोलाइएको छ।
2: सांसदहरूले औपचारिक रूपमा व्यक्तिगत सहयोगी कर्मचारी स्वकीय सचिवको माग गरेका छन्। संघीय संसद र प्रदेशसभाका सांसदहरूले आफ्नो कार्यगत दक्षता बढ़ाउन र कानून निर्माणको कार्यलाई गुणस्तरीय बनाउन भन्दै स्वकीय सचिव पीएको माग गरेका हुन्। सुदूरपश्चिमको टीकापुरमा जेठ 22 देखि आजसम्म आयोजित अन्तर्व्यवस्थापिका मंचको 11 सम्मेलनमा उनीहरूले यस्तो माग अघि सारेका हुन्। सम्मेलनपछि जारी गरिएको 9 बुधे टीकापुर सन्देश पत्रमा सांसदहरूलाई संसदीय क्रियाकलापमा सघाउनका लागि अत्यावश्यक सहयोगी कर्मचारी व्यवस्था गर्न सम्बन्धित निकायमा पहल गर्ने निर्णय गरिएको छ। 9 बुधे निर्णयको 5 नम्बर बुदामा यस सम्बन्धी व्यवस्था गर्न सम्बन्धित निकायमा पहल गर्ने निर्णय गरिएको छ।
1: कोशी प्रदेश सरकारले साताको 2 दिनको विदालाई पुनर्विचार गर्न सर्वसाधारणसँग सुझाव मागेको छ। मुख्यमन्त्री हिक्मत कुमार कार्कीले 2 दिने विदाले खर्च तथा इन्धन बचतमा उपलब्धि नदेखिएको भन्दै सुझाव मागेका हुन्। कोशी प्रदेश सरकारले आफ्ना मन्त्रालय र मातहत कार्यालयलाई हप्ताको 6 दिन नै कार्यदिन बनाउने विषयमा सर्वसाधारणको धारणा माग गरेको हो। केन्द्र सरकारले गत चैत्र 22 गतेको मन्त्रीपरिषद बैठकको निर्णयबाट सातामा 2 दिन सार्वजनिक विदा दिने र कार्यालय समय बिहान 9 बजेदेखि साँझ 5 बजेसम्म बनाउने निर्णय गरेको थियो। कोशी प्रदेश सरकारले भने 2 दिन विदाले सम्पूर्ण सेवाग्राहीलाई मार परेको, शिक्षण संस्था विदा हुँदा विद्यालयमा कोर्स नसकिने भन्दै पुनरावलोकनका लागि छलफल शुरू गरेको हो।
2: महोत्तरीमा सुरक्षाको कारण देखाउँदै रासोपाको जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित गरिएको छ। आन्तरिक विवाद चर्किएपछि अधिवेशन स्थगित गरिएको हो। नगर तथा क्षेत्रीय अधिवेशनदेखि शुरू भएको विवाद र कुटपिटको घटनापछि जिल्ला अधिवेशनको प्रक्रिया प्रभावित बनेको छ। निर्वाचन समितिले सार्वजनिक गरेको निर्णय अनुसार अधिवेशनका सबै कार्यक्रमहरूको सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको जनाएको छ। यस्तै पर्सामा रासोपाका कार्यकर्ता बीच कुटाकुट भएको छ। प्रतिनिधि छनौटको विषयमा उत्पन्न विवाद उग्र बन्दै जाँदा कार्यकर्ता बीच कुटाकुट भएको हो। घटनामा पार्टीका केही कार्यकर्ता घाइते भएका छन्। आज हुने जिल्ला अधिवेशनको तयारी स्वरूप वीरगंज 9 स्थित जिल्ला प्रशासन कार्यालय नजिक रहेको गेटवे होटलमा निर्वाचन प्रक्रिया चलिरहेका बेला दुई पक्षबीच विवाद चर्किएर हात हालाहालको स्थिति बनेको हो। घटनामा महादेव प्रसाद कुर्मी, गौतम श्रेष्ठ सहित तीनजना घाइते भएका छन्। कान्तिपुर डायरीमा अब ब्रेकको पालो।
3: वाइफाई नेपालको स्टुडेन्ट अफर 70 एमबिपिएसको 12 महिनाको इन्टरनेट प्याकेजमा 6 महिना बोनस मात्र रु 8,350 फ्याट सहित। जानकारीका लागि 01597078 सम्पर्क गर्नुहोस्। वाइफाई नेपाल, स्पिड पनि सस्तो पनि।

0: Extreme Energy Drink. Taste the difference, feel the energy.
1: Hello, noodle lovers. Yes, Akbar. I am Devil's Hot Chicken Noodles. Hot bhanne bittikai mukh bata pani aayo, haina? Like it. Nepal ko hottest delicious taste ko lagi tayar ho bhane. Aunuhos, ma tapaiko najikai ko pasal ma chu. Devil's Hot Chicken Noodles.
2: ब्रेकपछि कान्तिपुर डायरीमा अब कान्तिपुर सविस्तार। सगरमाथा आरोहणमा ड्रोनको प्रयोग बढेसँगै खुम्बु आइसफल क्षेत्रमा हुने मानवीय जोखिम घटेको छ। ड्रोन मार्फत बन्दोबस्तीका सामान र फोहोर ओसार पसार गर्न थालिएपछि पथ प्रदर्शकलाई हुने सम्भावित दुर्घटनाको जोखिम घट्दै गएको हो। ड्रोनको प्रयोगले वातावरणीय सरसफाईमा समेत सुधार आएको छ। ड्रोनको विस्तारले रोजगारीमा असर पर्ने चिन्ता व्यक्त गरिए पनि शेर्पा पथ प्रदर्शकले यसलाई सहयोगी प्रविधिका रूपमा स्वीकार गरेका छन्। संगम प्रसाईले तयार पारेको सामग्री आजको कान्तिपुर सविस्तारमा।
3: 22 वर्षीय पथ प्रदर्शक लाग्पा रिमजी शेर्पाका लागि यस सिजनको सगरमाथा आरोहण विगतको दाँजोमा फरक थियो। डर कायमै थियो। खुम्बु आइसफल हिमपात सधैँ झै चुनौतीपूर्ण थियो, जहाँ पैताला मुनि लामा र गहिरा हिउँका चिरा थिए। तर अघिल्ला वर्षमा जस्तो यस पटक उनले गरूङ्गो भारी बोकेर आइसफलको त्यो जोखिमपूर्ण यात्रा बारम्बार तय गर्नु परेन। सगरमाथा आधार शिविर 5364 मिटर र क्याम्प 2 6400 मिटर बीच बन्दोबस्तीका सामान ओसार्न सामान्यतया 8-10 पटक आवत जावत गर्नुपर्नेमा लाग्पा रिन्जीले यसपटक 4 पटक मात्रै आवत जावत गरे। यसको कारण कुनै सुरक्षित बाटो वा शान्त मौसम थिएन। ड्रोनको प्रयोगले यी सबै सम्भव गराएको थियो। परम्परादेखि नै शेर्पा पथ प्रदर्शक मध्यरात लगत्तै आफ्नो पिठीमा 15 किलोसम्म बन्दोबस्तीका सामान बोकेर आधार शिविरबाट निस्कन्छन्। खुम्बु आइसफल हुँदै क्याम्प 1 र त्यहाँबाट क्याम्प 2 सम्मको यात्रा अनवरत 6-7 घण्टासम्मको हुन्छ। यस वर्ष क्याम्प 1 अधिकांश सामान ड्रोन मार्फत लगियो। कुनै बेला घण्टौको आरोहण र उच्च हिमाली पथ प्रदर्शकहरूको सिंगो टोलीले गर्नुपर्ने काम अब केही मिनटमै सम्पन्न हुन थाल्यो। उनको यो अनुभवले सगरमाथामा भइरहेको प्राविधिक परिवर्तनको झल्को दिन्छ। ड्रोनले विश्वकै सबैभन्दा खतरनाक पेसा मध्ये एक सगरमाथा आरोहणलाई सहज बनाउन थालेको छ। सन् 2024 अप्रेलमा चिनिया ड्रोन निर्माता कम्पनी DJIले गरेको परीक्षणलाई सगरमाथामा विश्वकै पहिलो ड्रोन डेलिभरी परीक्षणका रूपमा लिइन्छ। आफ्नो फ्लाइकार्ट प्लेटफर्म प्रयोग गर्दै कम्पनीले अक्सिजन सिलिण्डर र आवश्यक सामग्रीलाई माथि लगेको थियो। त्यस्तै फोहोर मैला तल ल्याएको थियो। परम्परागत रूपमा शेर्पा पथ प्रदर्शकहरूले गर्दै आएका खतरनाक काम ड्रोनले गर्न सक्ने संकेत यी परीक्षणहरूले गरेका थिए। सफल परीक्षणपछि सन् 2025 DJIको फ्लाइकार्ट ड्रोनले क्याम्प 1 सामान ढुवानी गर्न थाल्यो। यस सिजनमा व्यावसायिक रूपमै ड्रोनको प्रयोग मार्फत सामग्रीहरू ढुवानी गरियो। ड्रोन संचालकहरूका अनुसार पहिले 6-7 घण्टा लाग्ने काम अब करिब 10 मिनटमै सम्पन्न हुन सक्छ। कतिपय अवस्थामा त दर्जन भन्दा बढी पथ प्रदर्शकले गर्ने मेहनत बराबरको काम ड्रोनले गर्छ। खुम्बु क्षेत्रमा धेरैले ड्रोनलाई बहुउपयोगी देखेका छन्। यो जीवन बचाउने पहल हो। सगरमाथा क्षेत्रमा पर्ने खुम्बु पासाङ लामो गाउँपालिकाका अध्यक्ष मिङमा छिरी शेर्पाले भने खुम्बु आइसफलमा सामान्य हिँडडुल गर्न पनि ठूलो जोखिम छ। गरौं उपकरण र बन्दोबस्तीका सामान बोकेर जानु कति खतरनाक होला। प्रविधिले त्यो बोझलाई कम गर्न र जीवन बचाउन सक्छ। खुम्बु आइसफललाई सगरमाथाको दक्षिणी मोहडाको सबैभन्दा खतरनाक खण्ड मानिन्छ। आधार शिविर र क्याम्प 1 बीच करिब 600 मिटर फैलिएको सो क्षेत्रमा बाटोहरू चिरा परेका छन्। हिँडिरहेका बेला कुनै पनि समय हिउँका ढिस्का खस्न सक्छन्। दशकौंसम्म शेर्पा पथ प्रदर्शकहरूले त्यहाँ सबैभन्दा ठूलो जोखिम उठाउनु परेको थियो। सन् 2014 अप्रेलमा एउटा विशाल हिम पहिरोमा परेर त्यहाँ 16 शेर्पा पथ प्रदर्शकको ज्यान गएको थियो। सो घटनालाई सगरमाथाको इतिहासकै सबैभन्दा घातक विपत्ति मध्ये एक मानिन्छ। सन् 2023 आइसफलमा आएको हिम पहिरोमा 3 शेर्पा पथ प्रदर्शक पुरिएका थिए। उनीहरूको शव अझै फेला पार्न सकिएको छैन। सरकारी तथ्याङ्क र हिमालयन डेटाबेसका अनुसार सन् 1953 2023 अवधिमा खुम्बु आइसफलमा मात्रै करिब 50 जनाको मृत्यु भइसकेको छ। यस वर्ष पनि जोखिमपूर्ण थियो। एउटा विशाल र अस्थिर हिउँको ढिस्कोले झण्डै 3 सातासम्म बाटो बनाउने काम नै रोकिदियो, जसले आरोहणमा ढिलाइ निम्त्याएको थियो। सगरमाथा प्रदूषण नियन्त्रण समिति SPCCको तथ्याङ्क अनुसार सो हिउँको ढिस्को करिब 55 मिटर लामो, 37 मिटर चौड़ा घोडा र 28 मिटर अग्लो थियो। बाटो तयार पार्ने जिम्मेवारी पाएका आइसफल डाक्टरहरूको विशेष टोलीले 16 मार्चदेखि काम शुरू गरेको थियो, तर उनीहरूले केही काम गरिसकेपछि ठूलो हिउँको ढिस्कोले फेरि काम रोक्यो। सो ढिस्कोको अवस्था बुझ्न लगातार 19 दिनसम्म ड्रोन इमेजिङ र हवाई अनुगमन विधि प्रयोग गरियो। सो अवधिभर धेरै पटक स्थलगत निरीक्षण र ड्रोन इमेजिङ मार्फत ढिस्कोको अनुगमन गरियो। एयरलिफ्ट टेक्नोलोजी प्रालिका सह संस्थापक मिलन पाण्डेले भने अन्तत ढिस्कोको केही भाग खस्यो, तर बाँकी हिस्सा अस्थिर नै थियो। अन्त्यमा 13 मेमा बाटो खोलेर हिमाल आरोहण सुचारू गर्ने अवस्था तयार गरियो। यस अवस्थालाई ड्रोनले निरन्तर निगरानी गरिरहेको थियो, जसले निरीक्षण र जोखिम मूल्याङ्कनमा समेत ड्रोनको भूमिका महत्वपूर्ण रहने देखायो। सगरमाथामा ड्रोनको बढ्दो प्रयोगले वातावरणीय चुनौतीको सामना गर्न पनि सघाइरहेको छ। यसै सिजन एयरलिफ्ट टेक्नोलोजीले ड्रोन प्रयोग गरेर क्याम्प 1 आधार शिविरसम्म 3.5 टन फोहोर ढुवानी गर्यो। समग्रमा हामीले 10 टन भन्दा बढी सामान तलमाथि ओसार पसार गर्यौं, पाण्डेले भने। त्यसमध्ये हिमालबाट 3.5 टन फोहोर तल ल्याइएको थियो। ती फोहोर मध्ये धेरै जसो मानव मलमूत्रका झोला थिए। गत वर्षदेखि आरोहणका क्रममा आरोहीहरूले अनिवार्य रूपमा आफ्नो मलमूत्र विशेष प्रकारका झोलामा संकलन गर्नुपर्ने नियम लागू गरिएको थियो। सगरमाथामा प्रदूषण कम गर्न र सरसफाईमा सुधार ल्याउन यस्तो नियम लागू गरिएको स्थानीय अधिकारी बताउँछन्। यो पहलले हिमाल सफा राख्ने नेपालको प्रयासलाई थप बल पुर्याएको छ। सन् 2014 आरोहीहरूले कम्तीमा 8 किलो फोहोर फिर्ता नल्याएमा $4,000 धरोटी रकम गुमाउने नियम छ। प्रस्तावित नयाँ कानून अनुसार सो धरोटी रकम सगरमाथा संरक्षण र सरसफाई गतिविधिहरूमा मात्र खर्च गरिने वातावरणीय शुल्कमा परिणत हुनेछ। 29 मेमा आरोहण सिजन सकिएपछि ड्रोनहरूले प्रतिदिन झण्डै 20 उडान मार्फत फोहोरलाई आधार शिविरसम्म ल्याएका थिए। सफा हिमाल र सुरक्षित काम गर्ने वातावरण एकअर्काका परिपूरक रहेको स्थानीय अधिकारी बताउँछन्। यद्यपि सबैले यो ड्रोन क्रान्तिलाई निसन्देह र सकारात्मक रूपमै हेर्छन् भन्ने होइन। ड्रोन संचालनको विस्तारले अन्तत शेर्पा पथ प्रदर्शक र उच्च हिमाली कामदारहरूको रोजगारीको अवसर कटौती गर्न सक्ने कतिपयको चिन्ता छ। लाक्पा भने यस्ता चिन्ता आवश्यक नरहेको बताउँछन्। ड्रोनले सगरमाथाको तल्लो क्षेत्रमा भारी बोक्ने कामलाई केही कटौती गरे पनि माथिल्लो क्षेत्रमा हुने काम मानवीय दक्षतामै निर्भर छन्। प्रारम्भिक अनुमान अनुसार सन् 2026 सगरमाथा सिजनमा 100 भन्दा बढी आरोही र गाइडहरूले शिखर चुमेसँगै समाप्त भएको छ। यस सिजनमा सरकारले कृतिमानी रूपमा 495 आरोहीसँग शुल्क लिएर अनुमति पत्र जारी गरेको थियो। सामान्यतया एउटा आरोहीले आफ्नो अभियानका लागि 1 शेर्पा गाइड भाडामा लिने गर्छन्। यस सिजनलाई सफल आरोहणसँगै विश्वको सर्वोच्च शिखर मुनि चुपचाप भइरहेको प्रविधिको रूपान्तरणका कारण पनि धेरैले याद गर्नेछन्। पुस्तौदेखि शेर्पाहरूले ज्यान जोखिममा राखेर सगरमाथा चढ्नेहरूको भारी आफ्नो पिठ्यूमा बोक्दै आएका छन्। अब खुम्बु आइसफलको अस्थिर हिउँ र चिराहरूमाथि ड्रोनहरू भुनभुनाउन थालेपछि बोझ केही कम हुँदैछ। लाक्पा रिजी शेर्पा जस्ता गाइडका लागि सायद यो नै सबैभन्दा महत्वपूर्ण र ठूलो उपलब्धि हुन सक्छ।
4: दूषित खाद्य वस्तुका कारण विश्वभर हरेक वर्ष करिब 60 करोड मानिस बिरामी पर्ने गरेको सार्वजनिक तथ्याङ्क सार्वजनिक भएको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका अनुसार खाद्यजन्य रोगका कारण वार्षिक करिब 4,20,000 मानिसको मृत्यु हुने गरेको छ। सोही सन्दर्भमा सुरक्षित खाद्य वस्तुको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले आज विश्वभर विविध कार्यक्रमका साथ विश्व खाद्य स्वच्छता दिवस मनाइएको छ। सन् 2019 यो दिवस विश्वभर मनाइँदै आइएको छ। यसै सन्दर्भमा खाद्य प्रविधि तथा गुणस्तर विभागका प्रवक्ता डाक्टर बालकुमारी शर्मालाई खाद्य सुरक्षाका विषयमा विभागले कस्ता चुनौतीको सामना गरिरहनु परेको छ भनेर हामीले सोधेका छौं।
5: खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग 2018 सालमा स्थापना भएको हो, होइन? 18 सालदेखि नै यो विभागले चाहिँ खाद्य स्वच्छता तथा गुण नियन्त्रणको काम चाहिँ गरिरहेको छ। 2023 सालमा साबित्व खाद्य ऐन 2023 जारी भएपछि यस ऐन बमोजिम नियमन गर्ने कार्य विभागले गरिरहेछ। साथै दाना पदार्थ ऐन र दाना पदार्थ नियमावली अन्तर्गत रहेर पनि दाना पदार्थहरूको नियमन पनि गरिरहेको छ। अब यसै सन्दर्भमा भन्नु पर्दाखेरि अब साबित्व खाद्य ऐन 2023 यो चाहिँ अब एकदमै पुरानो भयो, होइन? अब लगभग अब 58 वर्ष जति भइसकेको थियो 2081 सालमा, र 2081 सालमा नयाँ खाद्य सुरक्षा तथा गुणस्तर ऐन 2081 जारी भएपछि त्यस ऐन अन्तर्गत रहेर विभागले काम कारवाही गरिरहेको अवस्था छ। अब खाद्य स्वच्छताको सन्दर्भमा भन्नुपर्दाखेरि यसको चाहिँ 4 पिलारहरू हुन्छ। एउटा चाहिँ अनुगमन निरीक्षण हो, यसको चाहिँ मुख्य कार्य भनेको। त्यसपछि प्रयोगशाला जसले सेवा इन्फर्मेसन कम्युनिकेसनहरू पर्दछन् तेस्रोमा, र अर्को चाहिँ भन्नुपर्दाखेरि चाहिँ अब यसको हामीले चाहिँ ऐन नियम मापदण्डहरूको तयारीका कार्यहरू पनि गर्दछ। यिनै चार पिल्लरमा रहेर विभागले कार्य गरिरहेको छ। र अब अनुगमन निरीक्षणलाई हामीले फोकस गर्नु पर्दाखेरि दायरा

0: उठाएर ल्याउनुहुन्छ, उद्योगबाट पनि ल्याउनुहुन्छ, त्यसै गरी अब शंका लागेमा होटल रेस्टुरेन्टहरूबाट पनि नमुना उठाएर ल्याएको हुन्छ ती नमुनाहरू। अथवा विभागले चाहिँ अर्को चाहिँ खाद्य उद्योग स्थापना गर्ने उद्योगीहरूलाई अनुमति पत्र भन्नाले फूड लाइसेन्सको पनि जारी गर्ने कार्य गर्दछ विभागले चाहिँ त्यो खाद्य नमुना जाँच गर्ने कार्य गर्छ। र बाँकी अन्य नमुनाहरू चाहिँ अब उजुरी गुनासो सम्बन्धनको क्रममा पनि आउने गर्छन्। थुप्रै किसिमले यसरी नमुनाहरू चाहिँ खाद्य प्रयोगशालामा आउँछ र त्यसपछि विश्लेषण हुन्छ। र अब अर्को कुरा भन्नुपर्दाखेरि चाहिँ अब इन्फर्मेसन कम्युनिकेसनको कामहरू चाहिँ हामीले विभिन्न विद्यालयहरूमा गएर खाद्य स्वच्छता तथा खाद्य पोषण सचेतना सम्बन्धी कार्यक्रमहरू गर्ने, उपभोक्ता संघ संस्थावादी संस्थाहरूसँग त्यसै गरी खाद्य व्यवसायीहरू उद्यमीहरूलाई पनि हामीले सचेतनाका कार्यक्रमहरू गर्ने लगायतका कार्यहरू विभागले गर्दै आएको छ।
1: विभागले नि यति धेरै काम गरिरहेको छ, कानून पनि छ, रैपनि बजारमा चाहिँ हामीले हेर्यो भने चाहिँ यो सुपर मार्केटमा सामान्य बजारहरूमा पनि दुध मासु तरकारीहरू चाहिँ दूषित भेटिएकै छन् होइन, तिनीहरूमाथि कारवाही पनि भएको भनिन्छ, तर पनि रोक्न चाहिँ हामीले किन नसकेको होला?
0: अब कारवाही पनि भइरहेको अवस्था छ, अब यसलाई अब हो तपाईँले भन्ने अनुसार अब हामीले कम्प्लिटली रोक्न पनि सकेका छैनौँ। अब यसको चाहिँ हामीलाई धेरै चुनौतीहरू छ। अब सर्वप्रथम अब पहिलो चुनौती भनेको हामीमा जनशक्तिको एकदमै अभाव छ। अब नेपाल भरिमा विभाग अन्तर्गतको कार्यालयहरूमा जम्मा 376 जना कर्मचारीको दरबन्दी छ, जसमा पनि प्राविधिक जनशक्ति भनेको 272 जना मात्र छन्। र अब एउटा अन्तर्राष्ट्रिय मान्यता अनुसार के छ भने प्रत्येक 30,000 जनसंख्या बराबर एउटा खाद्य निरीक्षण अधिकारीहरू हुनु पर्दछ। तर अब हाम्रो चाहिँ अब काठमाडौँको जनसंख्या लगभग अब 40 लाखको हाराहारीमा भएको अवस्थामा हामीसँग जम्मा खाद्य निरीक्षण अधिकारीहरू अब 4-5 जना भन्दा बढी हुनुहुन्न काठमाडौँमा। त्यसै गरी अब हाम्रो विभाग अन्तर्गत 42 कार्यालय छन् र ती कार्यालयहरूमा पनि अब जनशक्तिको चाहिँ एकदमै अभाव रहेको अवस्था छ। र अर्को कुरा भनेको अब प्रयोगशाला विस्तारको कुरा छ। अब प्रयोगशाला पनि हाम्रो विभाग अन्तर्गतको राष्ट्रिय खाद्य तथा दाना रेफरेन्स प्रयोगशाला सन् 2012 एक्रिडिटेसन भएको हो। र एक्रिडिटेसन भए पश्चात विभाग अन्तर्गतका अन्य कार्यालयहरू जस्तै अब हाम्रो 7 प्रदेशमा 8 कार्यालयहरू छन्, ती कार्यालयहरूमा पनि प्रयोगशाला सहितको सेवा उपलब्ध छ। ती कार्यालयहरूलाई पनि एक्रिडिटेसन गर्न हामीले होमवर्क गरे पनि अब साधन स्रोतको अभावले गर्दाखेरि सकेका थिएनौँ। तर अब लास्ट इयर मात्रै विराटनगर स्थित कार्यालयको प्रयोगशाला पनि एक्रिडिटेसन भएको छ। र अब अन्य स्थानहरूको प्रयोगशालालाई पनि हामीले एक्रिडिटेसनको कार्यहरू चाहिँ अगाडि बढाउने तयारी गरेका छौँ। त्यसै गरी अब आर्थिक स्रोतको पनि अब कमी हुन्छ, किनभने अनुगमनमा फुड इन्सपेक्टरहरू खाद्य निरीक्षक अधिकारीहरू खटाउँदाखेरि र प्रयोगशाला विश्लेषण गर्दाखेरि चाहिँ त्यसमा चाहिँ ठुलो आर्थिक स्रोत पनि लाग्छ। अब फेरि अब हामी सरकारी निकाय भएकोले गर्दाखेरि हामीले प्रयोगशाला विश्लेषण गर्दाखेरि पनि हाम्रो राजस्व पनि एकदमै कमी हुन्छ र हामीले त्यो बढी लिन पनि मिल्दैन। अब तिनै टेस्टहरू प्राइभेट अथवा निजी प्रयोगशालाहरूले गर्यो भने त्यसको चाहिँ उहाँहरूले चाहिँ धेरै ठुलो फरक छ त्यसको रकममा। अब यागत चिजहरू छन्। अनि अर्को कुरा अब उपभोक्तामा पनि अलिकति चेतनाको कमी रहेको छ, त्यही पनि यो चाहिँ पहिला भन्दा चाहिँ धेरै नै सुधार भएको अवस्था छ, तर पनि अझै हामीले गर्न बाँकी चाहिँ धेरै छ।
1: हामीसँग चाहिँ यो कारवाही र उजुरीको प्रक्रिया तथ्याङ्कहरूको अवस्था चाहिँ कस्तो छ?
0: अब उजुरी त अब हामीसँग धेरै आउँछ, अलमोस्ट दिनदिनै नै आइरहेको हुन्छ। र उजुरीहरूलाई चाहिँ हामीले सम्बोधन गर्ने क्रममा ऱ्यापिड रेस्पोन्स मोडालिटीमा हामीले खाद्य निरीक्षण अधिकारीहरू खटाउँछौँ। कारवाही चाहिँ अब मुद्दा दायरीको प्रक्रिया एउटा भयो, र अर्को चाहिँ अब हामीले केही पनि नष्ट गरेर पनि आउँछौँ कतिपय खाद्य पदार्थहरू, र अर्को चाहिँ अब बजारमा आइसकेको खाद्य पदार्थ छ तर अब त्यसमा केही कैफियत देखियो भने अहिलेको हाम्रो खाद्य स्वच्छता तथा गुणस्तर ऐन 2081 खाद्य पदार्थको चाहिँ रिकल गर्ने व्यवस्था पनि गरेको छ। र हामीले सम्बन्धित उद्योगीलाई पत्र काटेर सो खाद्य पदार्थहरू चाहिँ बजारबाट रिकल गर्न आदेश पनि दिन्छौँ। त्यो आर्थिक वर्षको हामीले साउनदेखि सहितसम्मको तथ्याङ्क हेर्दाखेरि जम्मा 82 हामीले मुद्दा दायर गरेका छौँ। मुद्दा चाहिँ अब दायरी भए पनि अब त्यो मुद्दा अब अहिले नै अब सुन्न लाग्न अलिकति टाइम पनि लाग्ने हुन्छ।
2: जुम्लाको पातारासी गाउँपालिकाका बालबालिकाहरू पदमचाल र न्युरो संकलन तथा बिक्री गरेर पढ़ाई खर्च जुटाउन थालेका छन्। सार्वजनिक विधामा जंगलबाट जड़ीबुटी ल्याएर सदरमुकामका चोकमा बेच्दा उनीहरूलाई दैनिक 800 रूपियाँसम्म आमदानी हुने गरेको छ। यसरी कमाएको पैसाले उनीहरूले पढ़ाईका सामग्री किन्ने मात्र होइन परिवारको खर्चमा समेत सहयोग पुर्याउने गरेका छन्। थप जानकारी सहित जुम्ला सहकर्मी डीबी बुढ़ाको सहयोगमा तयार पारिएको रिपोर्ट। जुम्लाको पातारासी गाउँपालिकाका बाल बालिकाहरू अहिले पदमचाल र न्युरो बेचेर पढाई खर्च जुटाउन थालेका छन्। उनीहरू शनिबार लगायत सार्वजनिक विदाको दिनमा पाटनमा गएर पदमचाल र न्युरो संकलन गरेर सदरमुकाम खलंगामा चोक चोकमा राखेर बेचिरहेका छन्। पदमचाल र न्युरो

0: पर्यटन क्षेत्रमा पाइने औषधि जन्ने जडीबुटी हुन्। न्युरो तरकारीका रूपमा र पदमचाल अचारको रूपमा खाने चलन छ। अहिले बालबालिकाहरू खलङ्गाको काले खोली, बाल मन्दिर, जुगाड खोला लगायतका चोकमा बसेर बेचिरहेका छन्। जुम्लाको पातारासी गाउँपालिका दुईका रमिते बोहरा 4 घण्टाको पैदल यात्रा गरेर पाटनबाट पदमचाल र न्युरो ल्याउने गरेको बताउँछन्। उनले भने बजारमा चोक चोकमा राख्दा सबै बेचिने गरेको छ। पातारसीका अधिकांश अभिभावकहरू यात्रा टिप्न पाटन क्षेत्रमा गइरहेको समयमा बालबालिकाहरू नजिकैको पाटनमा पुगेर न्युरो र पदमचाल संकलन गरिरहेका छन्। हामीले कापी कलमको जोहो यही बेचेर गरिरहेका छौ। अलि धेरै कमाई भएमा आमा बुवालाई समेत घर खर्चका लागि दिने गरेको रमितले बताए। आर्थिक स्रोत कमजोर भएका परिवारका लागि यो अतिरिक्त आमदानीको स्रोत बन्ने गरेको छ। सिजनमा पदमचाल र न्युरो 5-7 हजार रूपियाँसम्म बेच्ने गरेको अनुभव उनको छ। त्यस्तै 13 वर्षीया विमला बुढा खलङ्गाको सड़क छेउमा बसेर पदमचाल र न्युरो बेच्छिन्। उनी कनिका निशा माध्यमिक विद्यालयमा अध्ययनरत छिन्। विदाको अघिल्लो दिनमै उनी घर जान्छिन्। लगत्तै पाटन क्षेत्रमा गएर जडीबुटी ल्याएर बेच्ने गर्छिन्। उनको दैनिक कमाई अहिले 800 रूपियाँसम्म हुने गरेको छ। विदाको समय खेर फाल्नुभन्दा नजिकैको जडीबुटी संकलनमा उपयोग गरिरहेकी विमला अहिले परिवारलाई उल्टै आर्थिक सहयोग गर्छिन्। आमा बुबाको खर्च घरमै सकिने गरेकाले आफूले आफ्नो पढ़ाई खर्च जुटाउन जडीबुटी बेचिरहेको सुनाइन्। उनीहरूको यो कमाईले घर परिवारमा केही भए पनि आर्थिक भार कम हुने गरेको छ। उनीहरूले चोकमा बेच्न राखेको जडीबुटीहरू होटल व्यवसायी र स्थानीयले लैजान्छन्। होटल व्यवसायी नवराज श्रेष्ठले भने बालबालिकाले विदाको समयको सही उपयोग मात्र गरिरहेका छैनन्, एक दिनमा न्यूनतम 800-1000 रूपियाँसम्म कमाइरहेका छन्। यो खुल्ला जंगलमा पाइने भए पनि औषधीय गुण हुने भन्दै बजारमा माग पनि अधिक हुने गरेको छ। पदमचाल प्रतिमुठा 20 रूपियाँ र न्युरोको 50 रूपियाँमा बिक्री हुने गरेको छ। अहिले पातारासीका दर्जन बढी बालबालिका जंगलबाट जडीबुटी ल्याएर खलङ्गामा बेचिरहेका छन्। यो न्युरो र पदमचाल जिल्लाको 8 स्थानीय तहका 60 वटै ओडामा नजिकैका उच्च जंगलहरूमा पाइने गरेको छ। रेडियो कान्तिपुरका लागि जुम्ला सहकर्मी डीबी बुढाको साथमा दीपशिखा रेग्मी।
1: कान्तिपुर डायरीमा पुनः ब्रेकको पालो।
2: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
3: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
2: दाँत नदुखाई खोल्ने,
3: दाँत भर्ने, दाँतको आसुति गर्ने,
2: दाँतको एक्सप्रेस सुविधा,
3: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
2: ध्यान दिनै पर्ने कुरा।
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको हातबारीमा एक मात्र डेन्टल
4: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाट लाग्ने टुडी खेल छेउ, शङ्खुवा सभा। फोन नम्बर 029562320 र 98420501।
5: आयो मौसम
6: Red Bull Babal Energy।
0: ब्रेकफास्ट गर्नुको डायरीमा अब आर्थिक प्रसंग।
7: आर्थिक समाचारको साथमा
0: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य बीमामा सुधार ल्याउन ऐन संशोधन गर्ने तयारी गरेको जनाएको छ। मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाको बीमा कार्य यसलाई पुनः सुन्नुहोस्। मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन नीतिगत सुधारका लागि गृह कार्य शुरू भएको बताएका हुन्। मन्त्रालयमा आज आयोजित कार्यक्रममा देवकोटाले बीमा क्षेत्रमा देखिएका गुनासालाई सरकारले तत्काल सम्बोधन गर्ने तयारी गरिरहेको बताए। सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको दावी गर्दै उनले विगतका वर्षका तुलनामा यसपटक दोब्बर बजेट विनियोजन गरिएकाले स्वास्थ्य बीमामा ठूलो सुधार हुने जिकिर गरे।
5: दैनिक रु 197 मा 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम भुक्तान सूर्य ज्योति सही प्लान
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
1: कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग इरान युद्धका कारण तेल आपूर्ति अवरूद्ध भएपछि विश्व बजारमा मूल्य तीव्र रूपमा बढ़दै गएको अवस्थामा ओपेक प्लसका मन्त्रीहरूले उत्पादन कोटा बढ़ाउने विषयमा छलफल गर्ने भएका छन् अन्तर्राष्ट्रिय बजारमा बढ़दो तेल मूल्यलाई नियन्त्रणमा ल्याउन छलफल गर्न लागि बताइएको छ विश्लेषकहरूका अनुसार ओपेक प्लसले दैनिक करिब 188,000 ब्यारेलसम्म उत्पादन वृद्धि गर्ने निर्णय गर्न सक्ने सम्भावना छ जुन पछिल्ला निर्णयहरूसँग मिल्दोजुल्दो हुनेछ तर उत्पादन क्षमतामा सीमित भएकाले वास्तविक मा केवल 7 देशहरू साउदी अरेबिया रूस इराक कुवेत काजकिस्तान अल्जेरिया र ओमानले मात्र आपूर्ति बढ़ाउन सक्ने अवस्था रहेको बताइएको छ
9: नेपाल एसियन्स गेम्स पुरूष T20 क्रिकेट छनौट प्रतियोगिताको फाइनलमा पुगेको छ सिंगापुरमा जारी प्रतियोगितामा नेपालले आज ओमानलाई सेमी फाइनलमा 8 विकेटले पराजित गर्यो ओमानले दिएको 95 रनको लक्ष्य नेपालले 9 ओभर 2 बलमा पूरा गर्यो नेपालको जीतमा लोकेश बमले 26 बलमा 7 चौका र 1 छक्काको मदतमा 44 रनको इनिङ्स खेले त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमान 19 ओभर 4 बलमा 94 रनमा अल आउट भयो नेपालले अब उपाधिका लागि भोलि हङकङसँग प्रतिस्पर्धा गर्नेछ हङकङले आजै भएको दोस्रो सेमी फाइनलमा मलेसियालाई 6 विकेटले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो सेमी फाइनल पुग्ने 4 टोली यसअघि नै एसियाली खेलकुदमा छनौट भइसकेका छन्
10: रेडियो संखुवा सभा समय सूचक अहिले बेलुकीको 7 बज्यो

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज
1: नमस्कार है सर टाढै लाग्नु भयो निकै अतारमा हुनुहुन्छ त
2: नमस्कार भाइ तुम्लिङतिर पो हिँडेको हौ म त
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर
2: होइन भाइ म त रबिन टेलर्सतिर पो हिँडेको हौ छोराको बिहे पनि आउन लाग्यो सुट पनि सिलाउनु पर्नेछ मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ
1: ओहो सर त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो सँगै जाउँ न त सर
2: ए ल ल सँगै जाउँ न भाइ
3: हामी कहाँ सटिङ सुटिङका कपडा अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ
2: रबिन टेलर्स खापारी नगरपालिका 9 तुमलिङ टार राधाकृष्ण मन्दिर अगाडि
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल
2: सम्पर्क नम्बर 9860946000
3: र 9919327075
4: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी सङ्खुवा सभाको सूचना खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतिदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी ₹1350 प्रति बोरा स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी ₹1975 प्रति बोरा चिनी ₹95 प्रति केजी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै सम्पर्क नम्बरहरू 029-56-2201 र 97-499-22-520
5: होइन यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त
6: ए ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका 1 प्रगति टोल विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ हाइड्रो फेसियल माइक्रो सेटिङ नेल एक्सटेन्सन ल्यासेस एक्सटेन्सन कान कुलौती टाल्ने इयर ल्याब सुपथ मूल्यमा गरिन्छ साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ प्रोप्राइटर प्रतीक्षा दाहाल सम्पर्क नम्बर 9816655553 र 9843180049
7: नमस्ते डाक्टर साहब
8: नमस्ते बस्नुहोस् न भन्नुहोस् त के हो
7: हेर्नुहोस् न डाक्टर साहब मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
8: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ ओहो अनि खाना कति हो खान्छ नि
7: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
8: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
7: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
8: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
7: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब
8: हो नि बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
9: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। अब तपाईँहरूकै सहर खाँदारीमा डाक्टर उमर बिन नायकद्वारा यैनिक 2023 जेठ 30 शनिबारको दिन कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर कालीमा आउँदै हुनुहुन्छ नसाका जुनसुकै बिरामीहरूले समयमै उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। उपचार हुने विशेष सेवाहरू नस च्यापिएको, हड्डी खिएको, बाथरोग, एलर्जी, दम, जन्डिस, ग्यास्ट्रिक अल्सर, कब्जियत, पाइल्स, फिस्टुला, मानसिक रोग, डिप्रेसन, महिला तथा पुरुषको यौन समस्या, नपुंसकता, बाँझोपन, थाइराइड, ब्लड प्रेसर, सिस्ट, नाक कान घाँटी तथा अन्य रोगहरूको सफल उपचार गराइन्छ। समय यैनिक 2023 जेठ 30 गते शनिबार बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर प्राली खाँदबारी 1 प्रगति टोल खाँदबारी नगरपालिकाको गेट अगाडि सङ्खुवा सभा। अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 98 4 25 50 7 70 029 5 63 40 र 98 07 00 1 555। यहाँ डिएक्सनका सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।
12: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।

0: सरप्राइज जेनी, यो गहना कस्तो छ?
1: छ्या, यस्तो पनि गहना लाउँछन्?
0: अनि यो
1: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
0: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
1: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
0: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
1: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सोधै सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
0: दुर्गा ज्वेलरी उद्योग, खाँदारी 1 बुद्ध टोल, सङ्कुवा सभा,
1: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98429 जनक पौडेली, 98528 र 029562048।
0: दुर्गा ज्वेलरी उद्योग, खाँदारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पूर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पूर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफले,
3: सम्पर्क 98433-47262,
2: 98-10-55-55-85
3: र वाट्सएप नम्बर 98520-28-646।
4: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
5: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खाँदबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
4: हाम्रो सेवाहरू
5: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनिटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520-61580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदबारी 1, सङ्खुवा सभा।
2: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
3: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
2: सङ्खुवा सभामा पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
2: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
3: दाँत खोल्ने, दाँत सफा गर्ने,
2: दाँतको एक्सरे गर्ने,
3: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
2: झिक्न मिल्ने आरपीडी लगाइने,
3: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
2: बाङ्गोटिङको दाँत मिलाइने,
3: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
2: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1, प्रहरी गेट, सेउ, सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
3: सम्पर्क नम्बर 029590-6667 र 98420-22-6667।
6: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Sankawasava.

0: नयाँ नेपालको एक नौलो आवाजको सङ्गालो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैँ सुन्नुहोला।
1: साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएन को फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सक्नुहुन्छ। सभामुख अर्यालद्वारा राजनीतिक दलका प्रमुख सचेतकहरूको बैठक आह्वान। संसदको गतिरोध अन्त्यका लागि प्रयास गर्ने, सदनको कार्यसूची बारेमा छलफल गरिने।
2: भोलि प्रमुख सचेतक, सचेतक, मुख्य सचेतकहरूलाई खास गरी भोलिको सभाको कार्यसूची तथा विविध विषयमा छलफल गर्नका लागि बोलाउनु भएको हो।
1: नेपाल र भारत बीचको सीमा विवादलाई कूटनीतिक माध्यमबाट समाधान गर्ने प्रयत्न शुरू। सम र प्रदेशका सांसदहरूद्वारा औपचारिक रूपमै स्वकीय सचिवको माग। प्रधानमन्त्रीको निर्देशन अनुसार नै काममा केन्द्रित भएको स्वास्थ्य मन्त्रीको दावी।
3: सामान्यज्यूको मेन निर्देशन अनुसारको जुन हाम्रो 100 पॉइंट थियो त्यसलाई कसरी कम्प्लिट गर्ने भनेर सबैजना उतातिर फोकस भयौं।
1: आइतबारको विधा तत्काल खारेज नहुने हल्ला मात्रै, अब प्रदेशमै निजामती कर्मचारी अस्पतालको सेवा। राष्ट्रपतिले शुरू गरेको जिल्ला अधिवेशनमा केही स्थानमा सर्वसम्मत, केही स्थानमा विवाद। र युक्रेनका केही ग्रामीण क्षेत्रमा रूसी ड्रोनको आक्रमण तीव्र। एसियाली खेलको छनौट क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपालले हङकङसँग खेल्ने, ओमान 8 विकेटले पराजित।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: आजको युवालाई राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणमा सहभागी बनाउन आवश्यक छ। यो पुस्ता साहस, सृजनशीलता र उच्च सम्भावनाले भरिएको भएकाले राष्ट्र निर्माणको प्रमुख आधार बन्न सक्छन्। तर त्यसका लागि उनीहरूलाई आलोकाँचो र बिग्रिएको भन्ने दृष्टिकोण बदल्नु पर्दछ। सबै सरकारवालाले मनोसामाजिक परामर्श, भावनात्मक सहयोग र सकारात्मक गतिविधिबाट युवालाई अगाडि बढ़ाउनु पर्दछ। अब खबर सुशीला श्रेष्ठबाट।
5: नेपाल सरकारले आइतबारको विधा खारेज गर्न लागेको भन्ने समाचार सत्य नभएको स्पष्ट पारेको छ। पछिल्लो समय सरकारले दुई दिन शनिबार र आइतबार सार्वजनिक विधा दिइआएकामा आइतबारको विधा खारेज गर्ने तयारी गरेको समाचार आएपछि सरकारले त्यसको खण्डन गरेको हो। प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले आइतबारको विधा खारेज गरिएको भनेर आएको समाचार सत्य नभएको बताउनु भएको हो। यसअघि पश्चिम एसियाको समस्याका कारण इन्धनमा भएको निरन्तरको मूल्य वृद्धि लगायतले जनजीवनमा सहज होस् भन्ने उद्देश्यले गत चैत 22 गतेको मन्त्री परिषदको बैठकले शनिबार र आइतबार सार्वजनिक विधा दिएर कार्यालय समय बिहान 9 बजेदेखि अपरान्ह 5 बजेसम्म कायम गर्ने निर्णय गरेको थियो। यसैबीच स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले मन्त्री पदबाट आफ्नो बहिर्गमनको विषयमा पार्टीबाट त्यस्तो केही निर्देशन नआएको बताउनु भएको छ। आज मन्त्रालयमा पत्रकारहरूसँगको छलफलका क्रममा मन्त्री मेहताले राज्यपालले फिर्ता बोलाउने चर्चाका विषयमा जवाफ दिँदै त्यस्तो आधिकारिक निर्देशन प्राप्त नभएको बताउनु भएको हो। मन्त्री मेहताले सरकारले शासकीय सुधारका 100 वटा कार्यसूचीमा केन्द्रित भएर काम गरिरहेको समेत बताउनु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले सो कार्य सूचीमा काम गर्न निर्देशन दिनुभएकाले त्यसलाई सम्पन्न गर्न आफूहरूको ध्यान केन्द्रित भएको बताउनुभयो। उहाँले त्यसका लागि मन्त्रालयको सेवा प्रवाहमा केही सुस्तता देखिएको स्वीकार गर्नुभयो।
3: तर आफ्नै कार्य व्यस्तता, किनकि हाम्रो मेन टार्गेट भनेकै 100 मुद्दा थियो, 100 मुद्दालाई कसरी कम्प्लिट गर्ने हाम्रो, किनकि माथिबाट सामान्यज्यूकै मेन निर्देशन अनुसारको जुन हाम्रो 100 पॉइंट थियो त्यसलाई चाहिँ कसरी कम्प्लिट गर्ने भनेर सबैजना उतातिर फोकस भयौं। हजुरहरूको जति पनि गुनासाहरू छ, हजुरहरूको फिडब्याकहरू छ, हजुरहरूको एडभाइसहरू छ, सबै हाम्रो सचिवज्यूले सबैले नोट गर्नुभएको छ मजाले, होइन, त्यसले हामीले पोजिटिभली लिएको छौँ। सुधारको कुराहरू धेरै आएको छ, हाम्रो कमी कमजोरीहरू, हाम्रो स्ट्रेन्थहरू के छ हामी सबैले बुझेको छौँ र यसलाई चाहिँ आत्मसात गर्दै हामी पक्कै पनि अगाडि बढ्नेछौँ।
5: मन्त्रालयले स्वास्थ्य बीमालाई सुधारका लागि कानूनले बनाएर अघि बढ़ने तयारी गरेको जनाएको छ। मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले बीमा तथा सेवा प्रवाहमा प्रभावकारी ढंगले अघि बढ़ने प्रतिबद्धता व्यक्त गर्नुभयो। संसदको गतिरोध अन्त्यका लागि संवादबाट समाधान खोज्न सभामुख डोल प्रसाद आर्यले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतकहरूको बैठक आह्वान गर्नुभएको छ। पटक पटकको विपक्षी दलको संसद अवरोध बीच संसद चल्न नसकेपछि उहाँले बैठकको आह्वान गर्नुभएको हो। तत्काल कार्यव्यवस्था परामर्श समिति नभएकाले सदन सुचारू गर्न दलहरूसँगको छलफल बोलाइएको हो। प्रतिनिधि सभा कार्य संचालन नियमावली नयाँ आएपछि पुरानो कार्यव्यवस्था परामर्श समिति स्वत विघटन भएको थियो। नयाँ समिति नबनेकाले सदनको कार्यसूचीबारे छलफल गर्न सभामुख आर्यले सदनमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूको बैठक बोलाउनु भएको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले सीआईएनसँग बताउनुभयो।
2: क्रियाशील जारी भइसके पछाडि पुरानो कार्यव्यवस्था परामर्श समिति रहनमा त्यसको लागि नयाँ गठन गर्नुपर्छ जुन भइसकेको छैन। त्यसकारण चाहिँ सम्बन्धित सभामुखज्यूले भोलि प्रमुख सचेतक सचेतक मुख्य सचेतकहरूलाई खास गरी भोलिको सभाको कार्यसूची तथा विविध विषयमा छलफल गर्नका लागि बोलाउनु भएको हो।
5: सभामुखले भोलि बिहान 9:30 बजे सिंहदरबार स्थित संघीय संसद सचिवालयमा प्रमुख सचेतकहरूको बैठक बोलाउनु भएको छ। प्रतिनिधि सभा नियमावली 2079 चलिरहेको थियो। जेठ 17 गते विपक्षी दलहरूले वेल घेराउबीच सत्तारूढ़ दलको बहुमतबाट प्रतिनिधि सभा नियमावली 2083 पारित भएको थियो। त्यसपछि विपक्षी दलहरूले सदनलाई कार्यसूचीमा प्रवेश गर्न नदिएकाले नयाँ कार्यव्यवस्था परामर्श समिति बन्न सकेको छैन। संघीय संसद र प्रदेश सभाका सांसदहरूले औपचारिक रूपमै व्यक्तिगत सहयोगी कर्मचारी स्वकीय सचिवको माग गरेका छन्। आफ्नो कार्यगत दक्षता बढ़ाउन र कानून निर्माणको कार्यलाई गुणस्तरीय बनाउन भन्दै सांसदहरूले स्वकीय सचिवको माग गरेका हुन्। सुदूरपश्चिमको टीकापुरमा जेठ 22 गतेदेखि आजसम्म आयोजित अन्तर व्यवस्थापिका मंचको 11 सम्मेलनबाट औपचारिक रूपमा जारी गरिएको 9 बुधे टीकापुर सन्देश पत्रमा सांसदहरूलाई संसदीय क्रियाकलापमा सघाउनका लागि अत्यावश्यक सहयोगी कर्मचारी व्यवस्था गर्न सम्बन्धित निकायमा पहल गर्ने निर्णय गरिएको छ। 9 बुधे निर्णयको 5 नम्बर बुदामा यस सम्बन्धी व्यवस्था गर्न सम्बन्धित निकायमा पहल गर्ने निर्णय गरिएको हो। नेपाल र भारतबीचको सीमा विवादलाई कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल तत्पर रहेको परराष्ट्र मन्त्री शिशिर खनालले बताउनु भएको छ। भारत भ्रमणका क्रममा मन्त्री खनालले दुवै पक्ष खुला हृदयका साथ संवादमा जुटेमा समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो। नयाँ दिल्लीमा संचारकर्मीहरूसँग कुरा गर्दै उहाँले नेपालको नयाँ सरकारले भारतलाई 20औं शताब्दीको भू राजनीतिको जटिल र अति संवेदनशील अवस्थाबाट नहेर्ने प्रश्न पार्नुभयो। नेपाल अहिले समृद्धिका लागि आपसी हितमा आधारित साझेदारी निर्माणमा केन्द्रित रहेको उहाँको भनाई छ। 3 दिने औपचारिक भारत भ्रमणमा रहनुभएका परराष्ट्र मन्त्री खनालले हिजो आफ्ना भारतीय समकक्षी एस जयशंकरसँग छलफल गर्नुभएको थियो। आसन्न पहिलो महाधिवेशनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले शुरू गरेको जिल्ला अधिवेशनमा केही स्थानमा विवाद देखिएको छ। हिजो राज सम्पन्न गर्ने गरी देशैभरि जिल्ला अधिवेशन शुरू भए पनि मधेसका महोत्तरी जिल्ला मा अधिवेशन आन्तरिक विवादका कारण अनिश्चितका लागि स्थगित भएको छ। जलेश्वरमा जारी अधिवेशनको दोस्रो दिनसम्म पनि दुई पक्षबीच सहमति जुट्न नसकेपछि स्थगित गरिएको हो। त्यस्तै धनुषा जिल्लामा पनि विवाद देखिएको छ। विवाद समाधान हुन नसकेपछि पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ। देशभर भइरहेको जिल्ला अधिवेशनलाई व्यवस्थित बनाउन आज काठमाण्डुस्थित पार्टी केन्द्रीय कार्यालयमा कार्यकर्ताले केही समय प्रदर्शन पनि गरेका थिए। दुई जिल्ला अधिवेशन सक्ने गरी तयारी गरेको रासोपा अधिवेशनबारे रासोपा निर्वाचन आयोगका उपप्रमुख राम गुरूङले सीआईएनसँग भन्नुभयो।
6: होइन, यस्तो छ विवाद भएको र त्यो आए जस्तो त्यस्तो गम्भीर होइन, सामान्य यत्रो सङ्गठनमा भइहाल्छ। कहीँ अब आफू हारेको रुवस्य साथीहरूलाई सबैलाई जित्न जानु भन्नुहुन्छ नि त, होइन? त्यो हिसाबले त्यो विवाद चाहिँ सामान्य अब समाधान गर्न खाने खालको छ। हामी सामान्य विवाद राखेका छौँ। अहिलेसम्म चाहिँ त्यो जिल्लाहरू चाहिँ केही जिल्ला भन्दा पनि अब यो सकेता मण्डल तोकेर भन्नुभन्दा पनि समग्रमा तोकिएको जिल्लाहरू सुरुङमा हाम्रो सम्पन्न भइसकेको छ। त्यो विवादै भए पनि अधिवेशन वा निर्वाचनै नभएको छ, होइन निर्वाचन भइसकेको छ, विवाद भयो, विवाद भन्दा पनि गुनासो आएको विवाद पनि नभनौँ त जनपूर्ण यो छब्बिस गते राखेको पछिलाई होइन त्यो पनि पहिला जिल्ला नसकिने त्यही राखिरहेको छ। अनि अब अरू चाहिँ यस्तो छ अब कतिपय जिल्लाहरूमा प्राविधिक कारणहरू नसकेका जिल्लाहरूलाई अब प्रदेश समितिबाटै हामीले प्रतिनिधि
5: अब निजामती कर्मचारी अवकाश प्राप्त कर्मचारी तथा उनीहरूका आश्रित परिवारले प्रदेश स्तरमै निजामती कर्मचारी अस्पतालको स्वास्थ्य सेवा पाउने भएका छन्। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार निजामती कर्मचारी अस्पताल सिभिल अस्पताल काठमाडौँको सेवा प्रदेश सम्म स्वास्थ्य सेवा उपलब्ध गराउन थालिएको हो। पहिलो चरणमा मधेस प्रदेशका कर्मचारीले पर्साको नारायणी अस्पतालबाट र बागमती प्रदेशका कर्मचारीले चितवनको भरतपुर अस्पतालबाट निजामती कर्मचारी अस्पताल सेवा छूट तथा सहुलियत सहित स्वास्थ्य सेवा लिन सक्नेछन्। आज मन्त्रालयले दुवै अस्पतालसँग सम्झौता गरेको छ। सम्झौता अनुसार भोलिदेखि नै सेवा शुरू हुनेछ। सेवा लिन चाहने निजामती कर्मचारी वा अवकाश प्राप्त कर्मचारीले निजामती कर्मचारी अस्पतालबाट जारी गरिएको आधिकारिक परिचय पत्र साथमा राख्नुपर्नेछ। ताजा खबरमा अब विदेशको खबर। युक्रेन र बेलायती राष्ट्र प्रमुख बीच छलफल भइरहँदा रूसले विभिन्न स्थानमा ड्रोन आक्रमण गरेको छ। युक्रेनी अधिकारीहरूका अनुसार रूसको एक ड्रोनले उत्तर युक्रेन स्थित स्वर्नेभिल आणविक ऊर्जा केन्द्र नजिक प्रयोग भइरहेको आणविक इन्धन भण्डारण केन्द्रमा प्रहार गरेको बताइएको छ। आक्रमणमा कुनै मानवीय क्षति भएको छैन। युक्रेनले यसलाई जानी जानी र घृणित आक्रमण भएको जनाएको छ। यसैबीच दक्षिण पूर्वी युक्रेनको एक गाउँमा भएको रूसी आक्रमणमा कम्तीमा तीनजनाको मृत्यु भएको छ। पछिल्ला दिनहरूमा सो क्षेत्रमा रूसी आक्रमण तीव्र बन्दै गएको छ। हिजो मात्रै आक्रमणमा कम्तीमा दुईजनाको मृत्यु भएको थियो। र खेल खबरमा नेपालले एसियाली खेलकुद छनौट क्रिकेट प्रतियोगिताको उपाधिका लागि हङकङसँग खेल्ने भएको छ। आज भएको दोस्रो सेमी फाइनलमा हङकङले मलेसियालाई 6 विकेटले पराजित गरेसँगै नेपालसँग फाइनल खेल्ने टोलीको टुंगो लागेको हो। मलेसियाले दिएको 115 रनको लक्ष्य पछ्याएको हङकङले 18 ओभर 2 बलमा 4 विकेट गुमाएर भेटाएको हो। त्यसअघि टस हारेर ब्याटिङ गरेको मलेसियाले 9 विकेट गुमाएर 114 रन बनाएको थियो। त्यस्तै आज भएको पहिलो सेमी फाइनलमा ओमानलाई 8 विकेटले हराउँदै नेपाल फाइनलमा पुगेको हो। बिहान सिंहापुरको नेशनल क्रिकेट मैदानमा भएको खेलमा ओमानले दिएको 95 रनको सामान्य लक्ष्य नेपालले 9 ओभर 2 बलमा 2 विकेट गुमाएर भेटाएको हो। मलेसिया र ओमानले भोलि तेस्रो स्थानका लागि खेल्नेछन् भने नेपाल र हङकङ बीचको फाइनल खेल पनि भोलि नै हुनेछ।
1: बाँकेका अधिकांश विद्यालयमा टिमको छाना, गर्मीले पढ़ाई प्रभावित।
7: नेपालगंजको गर्मी टिमको छाना मुनि अत्यधिक समस्या छ। त्यसमा बच्चाहरू प्रत्येक गन्जीमा 2 पटकसम्म पनि बाहिर पानी खान जान सक्छन्। टाउकोमा पानी हाल्ने, लुगाको समेत भिजाउने, फेन्ट हुने पनि हुन्छन् गर्मीले।
1: विद्यार्थीको स्वास्थ्यमा व्यवस्था रिपोर्ट सँगै गर्मीमा हैजा संक्रमणको बढ़दो जोखिम, सम्वाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: कृषि भूमि व्यवस्थापन विकास कार्य गर्दा राम्रो हुन्छ गाउँ घर, ज्ञान सिप जोड्दा घाटे मैदान चरण क्षेत्र पानी काम जोगा।

0: आयो।
1: हाम्रो जीवन वन र वन्यजन्तुसँग गाँसिएको छ, तर पछिल्लो समय मानव वन्यजन्तु द्वन्द बढेको छ। त्यसैले बस्ती र जंगल सुरक्षित राख्दै सह अस्तित्व कायम गरौं। वन वन्यजन्तु र समुदाय बीचको द्वन्द न्यूनीकरण गर्न जलवायु परिवर्तन र पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलनमा सबैले पहल गरौं। निट्स नेपाल, WWF र CIM।
2: यसरी चलायो भने छिट्टै सफा हुन्छ के भाउजू?
3: रामी दाईको कुरा त ठिकै हो, तर भारी अवशेष जनाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
4: छाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन ब्रिकेट बनाउन सकिन्छ।
5: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
2: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
5: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
2: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन। अवशेष त मेरो धन्दै छ नि।
3: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य। एकीकृत पर्वतीय विकास केन्द्र इस्मोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोरा नेपालद्वारा जनहितका लागि जारी सन्देश।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। बाँके लगायतका तराईका जिल्लामा गर्मी बढ़िरहेको छ, तर अधिकांश सामुदायिक विद्यालयका बालबालिका अहिले टीनको छानामुनि उकुस मुकुस गरेर पढ़न बाध्य छन्। छिनछिनमा बिजुली जाने समस्या, फ्यानको अभाव र अत्यधिक तापक्रमले बालबालिकाको स्वास्थ्य र पढ़ाईमा प्रभाव पारिरहेको छ।
7: बाँकेका अधिकांश सामुदायिक विद्यालयमा अहिले पनि टिनको छाना छ। एकातिर अत्याधिक गर्मी, अर्कोतिर पटक पटक विद्युत अवरूद्ध हुने समस्याले टिनको छानामुनिको पढ़ाई सकसपूर्ण बनेको छ। अधिकांश विद्यालयले प्राथमिक तहका साना बालबालिकालाई टिनको छानामुनि राखेर पढ़ाउने गरेका छन्। गर्मीका कारण विद्यार्थीहरू पटक पटक पानी खान जाने, टाउको दुख्ने, थकान हुने जस्ता समस्या देखिने गरेको नेपालगंज बीस राजाको आदर्श स्कूलकी शिक्षिका हीरा गौतम बताउनुहुन्छ।
8: सबैभन्दा नेपालगंजको गर्मी टिनको छानामुनि अत्यधिक समस्या छ। त्यसमा बच्चाहरू प्रत्येक घण्टीमा दुई पटकसम्म पनि बाहिर पानी खान जान सक्छन्। टाउकोमा पानी हाल्ने, लुगाको समेत भिजाउने, फेन्ट हुने पनि हुन्छन् गर्मीले।
7: डुरुवा गाउँपालिका चार स्थित श्री माध्यमिक विद्यालय शाहपुरुवाका सहायक प्रधानाध्यापक टीका खड्का र नेपालगंज दस स्थित शारदा आधारभूत विद्यालयकी शिक्षिका अल्का बर्णवालको अनुभव पनि उस्तै छ। विद्यालयमा सामान्य प्राथमिक उपचारको व्यवस्था मात्र भएकाले बिरामी विद्यार्थीलाई सकेसम्म विद्यालय नै सम्हाल्ने, नसके घर पठाउने गरिएको उहाँहरू बताउनुहुन्छ।
9: आज बिहान एउटा बच्चाले अनि मेरो एकदम झिल्चिलायो भन्यो, सातको बच्चा हो, झिल्चिला भनेर रो, अनि फेरि पेट दुख्यो भनेर पनि बच्चा, यस्तै हामीले लगभग प्रयोग गर्छौँ। टाढाको छ भने पेसारसँग म पुर्याउन पठाउँछु, नजिकको छ उसको ठुलो भाइ बहिनी छ भने भाइ बहिनीले पुर्याएर आउँछ। यो सातपुरा, गडेनपुरा, यो नजिक मनोपुरा, यस्तो बच्चाहरूलाई हामीले लगभगमा पुर्याएर त्यसरी व्यवस्था गरेर पनि घरमा पठाउने हामीले गरेछौँ। यहाँ गर्मीले गर्दा भोमिट हुने, अब सामान्य औषधि प्राथमिक उपचार त हामीसँग छ, नभएको होइन, तर पनि बच्चाले बिहान केही नखाएर आइदिएको हुन्छ, त्यसरी खाली पेटमा खुवाउन पनि हामीलाई समस्या भयो।
10: अब यति गर्मीमा पानीको लागि मना गरे भने पनि हामीलाई गाह्रो हुन्छ। अहिले नै बच्चाहरू दिउँसोदेखि नै म्याडम टाउको दुख्न लागेछ, घर जान्छौँ। अब हामीले यदि रोक्यो भने फेरि समस्या हुन्छ, अहिले यहीँ केही भयो भने कसले जिम्मेवारी लिन्छ?
7: सामुदायिक विद्यालयको गुणस्तरमाथि सबै प्रश्न उठ्ने गरेको छ, तर शिक्षकहरू भन्छन् गुणस्तरीय शिक्षाका लागि पठन पाठनको वातावरण पनि त्यत्तिकै महत्वपूर्ण हुन्छ। श्री माध्यमिक विद्यालय शाहपुरवाका विज्ञान शिक्षक उमेश चौधरी,
11: यदि वातावरण नै त्यस्तै छ, कोलाहल पूर्ण छ, अनि त्यसपछि गर्मीले सताइरहेको अवस्था छ भनेपछि यस्तो अवस्थामा पढाउन र पढ्न दुइटै कठिन छ।
7: टिनको छानामा एक कक्षा कोठाको आवाज अर्को कोठासम्म सुनिन्छ। बर्खायाममा पानी पर्दा टिनको पापाले ठूलो आवाज निकाल्ने भएकाले पढ़ाईमा थप अवरोध हुने शिक्षकहरू बताउँछन्। तापक्रम घटाउने उद्देश्यले केही विद्यालयमा स्थानीय सरकारले टिनमुनि जिप्सम राखेको छ, तर नेपालगंजको गर्मीमा त्यो पनि प्रभावकारी नभएको शारदा आधारभूत विद्यालयका शिक्षक धर्मराज जोशी बताउनुहुन्छ।
11: अब हाम्रो सभा चलेसम्म यहाँ त अब त्यतिकै यति बयालिस डिग्री गर्मीमा बच्चा बच्ची बस्नु परेको छ। अब तत्कालै जे गुजरात चलिरहेको छ होइन, वास्तविक कहीँ छैन।
7: धुरुवा चारको श्री माध्यमिक विद्यालय सापुरुवामा विद्यार्थीको अनुतापमा फ्यानको समेत अभाव छ। भएका फ्यानको हावा सबै विद्यार्थीहरूसम्म पुग्दैन।
0: पानी परेर पटपट हुन्छ, हावा सुनि दिन्छ, लिँदैन, यताको आवाज उता जान्छ, उताको आवाज यता हुन्छ।
12: यो क्लासको पछाडि सिटमा बस्नु कतिको आउँछ?
0: आउनु
12: हावा आउनु कतिको गर्मी हुन्छ?

0: नीति बनाउने काम अझै हुन सकेको छैन। जनप्रतिनिधिहरू सुविधा सम्पन्न भवन र एसीमा बसिरहेका बेला निम्न आय भएका परिवारका बालबालिका भने अझै टिनको छानामुनि गर्मीसँग संघर्ष गर्दै पर्न बाध्य छन्।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। गर्मी मौसममा हैजा संक्रमणको जोखिम
2: त्यो यति युनिक बिरामीमा हुन्छ कि अब त्यो बिरामीले रोक्नै सक्दैन र सँगसँगै बान्ता भइदिन्छ र मानिस बिहोस हुन सक्ने सम्भावना हुन्छ।
1: बाल बालिकाको प्रश्नमा डाक्टरको जवाब सहित हाम्रो पालो बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
4: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चागोहिल बानेश्वर जमल र ओम अस्पतालमा
5: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353।
6: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक हार्मोनेट शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्पिन लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आइपिटिभी मात्र 250 प्रति महिना बुकिङको लागि 9800100-4477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब प्रस्तुत छ संवाद श्रृंखला हाम्रो पालो।
7: नमस्कार, म सन्तोष। संवाद श्रृंखला हाम्रो पालोमा तपाईँलाई स्वागत छ। आज हामी हाम्रो पालोको 305 खण्डमा छौं। गर्मीको समयमा हैजा संक्रमणको जोखिम बढ़ने चिकित्सकहरू बताउँछन्। विशेष हैजाका कारण 5 वर्ष मुनिका बालबालिका अझ बढ़ी जोखिममा पर्दछन् भने सुरक्षित खानेपानी सरसफाई र स्वास्थ्य सेवामा पहुँच कम भएका क्षेत्रमा पनि यसको जोखिम रहेको डाक्टरहरू बताउँछन्। आजको हाम्रो पालोमा हैजा संक्रमण र यसबाट बच्ने उपायबारे बालबालिका र अभिभावकको प्रश्नमा विज्ञको जवाब प्रस्तुत गर्नेछौ। सवालको जवाब दिँदै हुनुहुन्छ सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन।
8: नमस्कार, मेरो नाम निरज हो। अहिले गर्मीमा लाग्ने रोग मध्ये एक हैजा पनि हो। चाडा पखाला र हैजामा के फरक हुन्छ?
2: हैजाको लक्षण र तपाईँ यो अरू झाडा पखालाको लक्षणमा खासै त्यस्तो होइन, तर फरक कहाँ आइपुग्छ भन्दाखेरि अरू झाडा पखालाले त्यति कडा छिटो बिरामीको मृत्यु समेत हुने गरी चाहिँ गर्दैन। यद्यपि गर्छ तर यति छिटो छोटो समयमा नि त्यस्तो गर्छ भने कमै प्रतिशतभन्दा देखिन्छ। तर हैजामा चाहिँ यदि केही गरी लक्षण देखेर कडा रूपमा यो प्रस्तुत भइसकेपछि त्यो व्यक्तिको चाहिँ केही घटना पनि मृत्यु हुनसक्ने सम्भावना हुन्छ यदि केही गरी उपचार पाएन भने। यो अरू झाडा पखाला ब्याक्टेरियाबाट हुने या प्रोटोजोआ अरू कीटाणुबाट हुने भन्दा यो अलिक बेग्लै मानेमा चाहिँ हामीले चिन्नमा खासै त्यति गाह्रो पर्दैन। र अर्को कुरा चाहिँ दिशाको जुन प्रकृति छ यो पुरै चौलानी जस्तो यो जुन भात हामीले चामल सफा गर्दा जुन मार देखिन्छ त्योसँग ठ्याक्कै मिल्न जान्छ र त्यो यति युनिक बिरामीमा हुन्छ कि अब त्यो बिरामीले रोक्नै सक्दैन र सँगसँगै बान्ता भइदिन्छ र मानिस बिहोस हुन सक्ने सम्भावना हुन्छ।
9: नमस्कार, मेरो नाम डार्विल हो। हैजाको संक्रमण कसरी हुन्छ,
2: फैलिरहेछ कसरी भन्ने एउटा प्रश्नमा चाहिँ हामीले यो पानीको माध्यमबाट बढिसकेको छ। यद्यपि खानाबाट पनि सक्छ तर पानीबाट छिटो धेरै मानिसले एकैचोटि चाहिँ त्यसलाई उपभोग गर्नु भएको हुनाले र अति आवश्यक भएको हुनाले पानी बढिसकिरहेछ। र यसको अर्को कारण चाहिँ बसाकुसँग पनि हो, जहाँ चाहिँ

0: जुन स्रोत जहाँ पानी छ त्यहाँ चाहिँ मिसिनु गएर सम्भावना बढी हुन्छ। तर मैले सुने अनुसार अब इनारको पानीमा पनि देखियो अरे भन्ने सुनेको छु मैले। अब रह्यो जति पनि किनेर खाने पानीहरू अब कहाँबाट ल्याउँदैछ, कसरी वितरण गर्दैछ, कसले वितरण गर्छ, यो खालको चाहिँ अनुगमन कतैबाट म देख्दिनँ। र जबसम्म त्यो त्यति राम्रोसँग थाहा हुँदैन तबसम्म चाहिँ यही ठाउँबाट यसरी नै आयो भन्न त सकिँदैन। तर फैलिरहेको कसरी छ भन्दा यो अस्वस्थ पानी र खानेकुराबाटै फैलिरहेको छ।
1: नमस्कार, मेरो नाम सृष्टि हो। हैजाको संक्रमणबाट कसरी बस्ने?
0: सजिलो छ, केही पनि गाह्रो छैन। यसलाई के गर्ने चाहिँ एकचोटि बोइल गरिदिनु भयो भने सबै काम सकिन्छ। पानीलाई बोइल गरेर खानु पर्यो, उमालेर खानु पर्यो। किन भन्दाखेरि फिल्टरको पनि एउटा छरहरू छैन, तर फिल्टर कस्तो कसरी चलाएको छ त्यो हामीलाई थाहा छैन। अर्को एउटा राम्रो उपाय भनेको पक्का यो क्लोरिन या पिएच जे हुन्छ त्यो हालेर शुद्धिकरण गर्ने चिज हालेर खानु छैन। तर त्यो देख्नु पऱ्यो या विश्वस्त हुनु पऱ्यो कतिवटा हाले चाहिँ छैन या आफैले हाल्नु पऱ्यो उपयोग गर्नुभन्दा अगाडि। तर सबैभन्दा सजिलो ठ्याक्कै सजिलोसँग गर्न सकिने भनेको त्यसलाई एकचोटि ढुक्नु मालदिनु पायो भने यो हैजाबाट मात्र होइन झाडा पखाला गर्ने अरू किटाणु लगायत जन्डिस, हेपाटाइटिस, त्यसपछि टाइफाइडका यो सबै किटाणुहरू मर्छ। यो त यति यति राम्रो यो तरिका हो कि अरू पनि यो समयमा सहन सक्ने फैलिन सक्ने रोगहरूबाट हामी यो सजिलोसँग बन्न सक्छ। कुरो के छ भन्दा तपाईँले सोधे जस्तै यो जाडको पानीमा चाहिँ सबैभन्दा बढी विश्वास देखियो मानिसहरूको र यो सफा र शुद्ध हुन्छ भन्ने एक प्रकारको भयो। तर उहाँहरूमा एउटा ज्ञान के रहिरहेछ देखेन जस्तो लाग्यो, अलिक फुलचुक भयो जस्तो लाग्छ भन्दाखेरि अलिक स्थापित कम्पनीको राम्रो ब्रान्डको पानी मैले खाइरहेको छु कि या जथाभावी कसैले चाहिँ पानी कतैबाट हाल्दैछ त्यसलाई नै प्याक गरेर पठाएको छ, त्यो छुट्याउन नसकेको हुनाले यस्तो भएको कि जस्तो लाग्छ। हैजा संक्रमण भएपछि 80% जति मानिसमा यो संक्रमणले थाहा हुँदैन, सामान्य या लक्षण नै हुन्छ। सामान्यले त घरमा बसेर औषधि खाएर पनि ठिक होला, तर लक्षण नदेखेका व्यक्तिहरू के गर्ने यस्ता प्रभावित छ जहाँ चाहिँ बाढी प्रभावित क्षेत्र होला या भूकम्प प्रभावित छ जुनै पनि जहाँ त्यो धेरै मानिसहरू बसेको हुनसक्छ, त्यस्तो ठाउँमा गएर यस्ता व्यक्तिहरूले थाहा नपाई नपाई भनौँ न संक्रमणहरू फैलाउन सकिन्छ भन्ने डर मैले त्यहाँनिर देखेको हो। र यसको लागि त अब मैले त यही गर्नुपर्छ भन्ने छैन, तर मेरो आह्वान भनेको चाहिँ अब तपाईँहरू कसै यसरी बसिरहनु भएको छ स्रोतहरू एउटै प्रयोग गरिरहनु भएको छ भने कम्तीमा एकचोटि बोइल गरिदिनुहोस्, समाधान त्यही नै छ। र अहिले तत्कालको लागि चाहिँ सबैजना उत्तम उपाय भनेको अलिक विश्वासिलो आफ्नो आँखाबाट देख्ने भनेको त एकचोटि बोइल गरेर राम्रो हुन्छ।
2: कुनै पनि संक्रामक रोग वा विपदका कारण बालबालिकाको मनोविज्ञानमा परेको प्रभावका बारेमा कुनै पनि प्रश्न, जिज्ञासा, गुनासा वा विचार तपाईँको आवाजमा रेकर्ड हुने हाम्रो आइडिया नम्बर 01-5264-6 फोन गरी रेकर्ड गर्नुहोला। आउने साता प्रश्नको उत्तर खोजौला। साझा खबरमा हाम्रो पालो आजलाई यति। अब तपाईँको पालो। सरकारले आइतबारको विधा खारेज गर्न गरेको भन्ने हल्ला भ्रामक भएको बताएको छ। संसदको गतिरोध अन्त्यका लागि संवादबाट समाधान खोज्न सभामुख डोल प्रसाद आर्यले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतकहरूको बैठक आह्वान गर्नुभएको छ। संघीय र प्रदेश सभाका सांसदहरूले औपचारिक रूपमै व्यक्तिगत सहयोगी कर्मचारी स्वकीय सचिवको माग गरेका छन्। अब निजामती कर्मचारी र अवकाश प्राप्त कर्मचारीले प्रदेश स्तरमै निजामती कर्मचारी अस्पतालको सेवा पाउने भएका छन्। युक्रेन र बेलायती राष्ट्र प्रमुखबीच छलफल भइरहँदा रूसले विभिन्न स्थानमा ड्रोन आक्रमण गरेको छ। र नेपालले एसियाली खेलकुद छनौट क्रिकेट प्रतियोगिताको उपाधिका लागि हङकङसँग खेल्ने भएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 25 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्रि।
3: राष्ट्रको गौरव नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो संखुवा सभा 95.5 MHz।
4: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 8 बज्यो।

राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भरपर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295-75-267, मोबाइल 97438-46084।
3: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
4: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
3: के रे, नानी त भर्खर 17 की लागि होइन र?
4: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे। त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
3: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने, दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
4: ए हो र?
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको नागरिक सहायता कक्ष सञ्चालन सम्बन्धी जानकारी। आदरणीय सेवाग्राही महानुभावहरू, यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिका लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नुहुन अनुरोध छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकारी र कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
7: एमसीएसए कम्प्युटर सेन्टर खादबारी एक संकुवा सभा, अरुण उपत्यकाकै सबैभन्दा पुरानो कम्प्युटर इन्स्टिच्युट।

0: आजको डिजिटल युगमा दक्षता नै सफलता हो। एमसीएसए कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यवहारिक प्र्याक्टिकल आधारित सिकाई, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 0295160076 र मोबाइल नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर। आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: आयो सबको घर घरमा।
4: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
5: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्घ सभा 95.5 MHz।
4: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842578441 र 0295266666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
6: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
7: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
8: किन त काका?
7: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
8: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुनचादी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
7: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
8: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
7: सिर्जन एन सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
8: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
7: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
8: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
7: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
8: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
7: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
8: प्रोप्राइटर सुनु एन्ड भीमका दाइली।
7: सम्पर्क 0294400084 र 9804845827।

0: ओहो लु नमस्कार है सर।
1: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट
0: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
1: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
2: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल ठटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
3: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने ठटाल टेलर्सलाई नै सम्झिनुहोला।
2: साथै हामी कहाँ स्तरीय कटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
3: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
2: होटल टेलरिङ सेन्टर खाँदारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
3: डिजाइनर सुमन ठटाल 9865349444
2: र 029590155।
4: मोर स्टाइल मोर डिजाइन ठटाल टेलर्स।
5: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
6: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खातबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खातबारी एक, खातबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800906062।
7: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
8: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
7: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
8: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: तपाईहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।

0: सरप्राइज जेनी, यो गहना कस्तो छ?
1: यस्तो पनि गहना लाउँछन्?
0: अनि यो
1: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
0: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
1: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
0: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
1: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
0: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी एक बुद्ध टोल, सङ्कुवा सभा,
1: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9842059801, जनक पौडेली, 9852558344 र 029560248।
0: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी एक बुद्ध टोल, सङ्कुवा सभा।

0: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतिदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 029-56-2201 र 97-499-22-520।
1: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online.

नमस्कार अनि शुभ प्रभात। तपाईँ सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज। अहिले हाम्रो स्टुडियोको घडीमा बिहानको 5 बजेको छ। तपाईँको शुभ दिनको कामना सहित अब सुन्न सक्नुहुनेछ आजका हाम्रा नियमित प्रसारणहरू।

0: 14 गतेदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको बेवरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 029-56-2201 र 97-499-22-520।
1: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
2: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
3: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
2: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
3: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
2: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ। हिँड्नुहोस्।
3: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौ न हजुर।
4: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए ₹10,000 जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
5: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौं, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: राष्ट्रको गौरव नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो संख्या सभा 95.5 मेगाहर्ज।

0: आज विक्रम सम्वत 2083 जेठ 25 गते सोमबार, जेठ कृष्ण अष्टमी 8 जून सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
2: संसदमा अघि बढ़ाइएन अध्यादेश, विधेयक नै लाने तयारी, पूर्व गृहमन्त्री गुरूङको मन्त्री बन्ने हतारो, छानबिनमाथि प्रश्न, प्रधानमन्त्रीको अभिव्यक्तिबारे नयाँ दिल्लीमा परराष्ट्र मन्त्रीको स्पष्टीकरण, दशकौंदेखि निर्माणमै अल्झिरहेका गौरवका आयोजना, रासोपा महाधिवेशनमा कांग्रेस कलहमा लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले नागरिक दैनिकमा छापिएको रूख मात्र काट्दैनन् राउटे, बिरूवा पनि रोप्छन् राउटे शीर्षकको शुभ समाचार।
0: नेपालको एकमात्र लोपोन्मुख राउटे समुदायको पेशा काठका भाँडा बर्तन बनाएर जीविकोपार्जन गर्नु हो। कर्णाली प्रदेशका विभिन्न जिल्लामा घुम्दै हिँड्ने यो समुदाय काठका सामग्री बनाउन सिमल, गुराँस, तुनी लगायतका रूख काट्ने गर्दछन्। यी रूखबाट राउटेले कोशी, मधुस, पिर्का, डाडु, पन्यू लगायतका सामग्री बनाउँछन् र बिक्री गरेर आएको पैसाले गुजारा चलाउँछन्। पछिल्लो समय वन संरक्षणका लागि समुदायले सामुदायिक वन गठन गर्न थालेपछि राउटे समुदायलाई काठका सामग्री बनाउन काठको समस्या हुन थाल्यो। केही स्थानमा काठ काट्ने विषयमा बाह्य समुदाय र राउटे समुदाय बीच द्वन्द समेत देखिन थाल्यो। पछिल्लो समय भने रूख मात्रै काट्ने आरोप लाग्ने गरेको राउटे समुदाय बिरूवा रोप्न र हुर्काउन थालेको छ। राउटे मुखिया प्रकाश शाही आफूहरूलाई काठका सामग्री बनाउने रूख अभाव हुन थालेपछि ससाना बिरूवा रोप्न थालेको बताउँछन्। जंगलमा हामीलाई चाहिने काठ पाइन छाड्यो, मुखिया प्रकाशले भने अहिले रोपेनौ भने पछिल्लो पुस्ताले दुःख पाउने भएकाले जहाँ जान्छौ त्यहाँ बिरूवा रोप्न थालेका छौ। राउटे समुदाय एक साता अघि मात्रै गुरूबाकोट नगरपालिकाबाट सिम्ता गाउँपालिका 9 को चोल्पामा बसाई सरेर गएको छ। विश्व वातावरण दिवसको अवसर पारेर आइतबार आफू बसेको जंगलमै राउटेले 29 गुराँस लगायतका बिरूवा रोपे। मुखिया प्रकाशले आफूहरू रूख मात्रै काट्ने नभएर बिरूवा रोप्ने र हुर्काउने काममा पनि अग्रसर भएको बताए। हामी रूख बुटा मात्र मास्दैनौ, पछिल्लो सन्तानका लागि बिरूवा पनि रोप्छौ। दीपक शाहीले भने कर्णाली प्रदेश सरकारले 9 वर्ष अघि नै कर्णालीका डिभिजन वन कार्यालयमा पत्राचार गरेर सामुदायिक वनको विधान र कार्ययोजना नवीकरण गर्दा तथा नयाँ सामुदायिक वन हस्तान्तरण गर्दा राउटे समुदायलाई अनिवार्य रूपमा उपभोक्ताका रूपमा समावेश गर्न पत्राचार गरेको थियो।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जीव पनि बचत गरिहाल्यो, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिनु पर्ने भयो, अनि त महिनाभरिमा कुत्रीले भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नबिल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबै नै सरेको छ, मेरो जस्तै बानी।
4: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। संसदमा अघि बढ़ाइएन अध्यादेश, विधेयक नै लाने तयारी शीर्षकमा कान्तिपुर दैनिकमा खबर छ। सरकारले प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकमा 8 अध्यादेश पेश गरेको 4 साता बितिसक्दा पनि त्यसको स्वीकृति प्रक्रिया अघि बढ़ाइएको छैन। अध्यादेश स्वीकृत नभएपछि प्रतिस्थापन विधेयक अगाडि बढ़ाउनु पर्नेमा सरकार भने नयाँ विधेयक संसदमा लैजाने छलफल गरिरहेको छ। मन्त्री परिषदको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले 22 वैशाखसम्म जारी गरेका 8 अध्यादेश 28 वैशाखमा संसदमा पेश गरिएको थियो। त्यसपछि अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेश गर्नुपर्ने थियो, तर त्यसका लागि प्रक्रिया नै अघि बढ़ाइएको छैन। अध्यादेश पेश भएपछि अरू प्रक्रिया अघि बढ़ेको छैन। प्रतिनिधि सभाको 25 देशको कार्यसूचीमा पनि यो छैन। त्यसपछि पनि अध्यादेश अघि बढ़ने वा नबढ़ने विषय सरकारमै निर्भर निर्भर रहनेछ। संसद सचिवालयका प्रवक्ता एकराम गिरीको भनाइ छ। प्रतिनिधि सभाले आगामी 15 असारसम्मका लागि ल्याएको संसदीय क्यालेण्डरमा पनि अध्यादेश स्वीकृत गर्ने विषय समावेश छैन। सदनमा पेश भएको 60 दिनभित्र दुवै सदनबाट अध्यादेश पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि स्थायी ऐनमा रूपान्तरित हुने संवैधानिक व्यवस्था छ। संविधानको धारा 114 उपधारा 2 अध्यादेश दुवै सदनले स्वीकार नगरे स्वतः निष्क्रिय हुने व्यवस्था रहेको छ। संसदको पहिलो बैठकमा पेश भएको 60 दिनभित्र कुनै निर्णय नभए अध्यादेश स्वतः निष्क्रिय हुन्छ। त्यसैले कुनै प्रक्रियामा लगिएन भने पनि 26 असारपछि अध्यादेश स्वतः निष्क्रिय हुनेछ। संसद बैठकमा विपक्षीहरूको अवरोध चलिरहेकाले सरकार र संसद दुवै बजेट सम्बन्धी विधेयक पारित गराउने दबावमा रहेका छन्। प्रतिनिधि सभामा झण्डै 2/3 सीट सत्तारूढ राष्ट्रपतिको रहेकाले अध्यादेश अघि बढ़ाउँदा सरकारलाई समस्या छैन, तर राष्ट्रिय सभामा राष्ट्रपतिको उपस्थिति शून्य रहेको छ। विपक्षी दलहरूले अध्यादेश अस्वीकृतिको प्रस्ताव दर्ता गरिसकेका छन्। यही कारण सरकारले अध्यादेश अघि बढ़ाउन चाहेको छैन। विधेयक भने राष्ट्रिय सभाले दिएको संशोधन सुझावलाई ग्रहण नगरी प्रतिनिधि सभाले अघि बढ़ाउन सक्छ।
0: पूर्व गृहमन्त्री गुरूङको मन्त्री बन्ने हतारो छानबिनमाथि प्रश्न शीर्षकमा हिमालय टाइम्स खबर लेख्छ। सांसद तथा पूर्व गृहमन्त्री सुधन गुरूङ यति बेला छानबिनको घेरामा छन्। एकातिर उनको सम्पत्ति र शेयर लगानीको स्रोतमाथि सरकारले गठन गरेको उच्चस्तरीय समितिले छानबिन समितिको प्रतिवेदन अझै बाहिर आएको छैन भने अर्कोतिर राष्ट्रिय मानव अधिकार आयोगले जेएनजी आन्दोलनमा खेलेको भूमिकालाई लिएर अनुसन्धान गर्न सिफारिश गरेको छ। यस्तो अनुसन्धानको प्रक्रिया चलिरहेकै बेला उनले सार्वजनिक रूपमै आफू पुनः गृहमन्त्री बन्ने दावी गरेका छन्। आइतबार गोर्खामा आयोजित पार्टीको जिल्ला अधिवेशनमा उनले आफू मन्त्री बनेपछि शुरूका 2 बधाई दिन र तस्विर खिच्न मन्त्रालय नआउन कार्यकर्तालाई अनुरोध गरे। अनुसन्धानको किनारा नलाग्दै आएको उनको यो निर्धक्क अभिव्यक्तिले कतै छानबिन समितिले उनलाई चोख्याउन मात्र खोजेको त होइन भन्ने गम्भीर संशय पैदा गरेको छ। सम्पत्ति र शेयर लगानीको स्रोतमा प्रश्न उठेपछि गुरूङले 2 अघि गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। त्यस लगत्तै सरकारले उच्च अदालतका पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारीको संयोजकत्वमा 3 सदस्यीय छानबिन समिति गठन गरेको थियो।
2: प्रधानमन्त्रीको अभिव्यक्तिबारे नयाँ दिल्लीमा परराष्ट्र मन्त्रीको स्पष्टीकरण, सीमा विवादमा बेलायतको मध्यस्थता खोजेका होइनौ शीर्षकमा हिमालय टाइम्समा खबर छ। परराष्ट्र मन्त्री श्री सुशील खन्नालले प्रधानमन्त्री बालेन्द्र शाह बालेनले नेपाल भारत सीमाका विषयमा संसदमा दिएको अभिव्यक्तिबारे नयाँ दिल्लीमा स्पष्टीकरण दिनुभएको छ। भारतको पहिलो औपचारिक भ्रमणका क्रममा भारतीय समकक्षी एस जयशंकरसँगको द्विपक्षीय छलफलपछि नयाँ दिल्लीमा परराष्ट्र मन्त्री खनालले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिबारे स्पष्टीकरण दिनुभएको हो। आइतबार दिल्ली स्थित नेपाली दूतावासमा आयोजित पत्रकार सम्मेलनमा उहाँले नेपाल भारत सीमा विवादमा बेलायत सरकारले पनि सरोकार राख्नुपर्छ भन्ने प्रधानमन्त्री बालेन्द्रको अभिव्यक्ति सच्याउनु भएको हो। प्रधानमन्त्री शाहले जेठ 17 गते आइतबार प्रतिनिधि सभा बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाब दिँदै भारतसँगको लिपुलेख लिम्पिया झुरा सीमा विवादबारे बेलायत सरकारसँग पनि कुरा भइरहेको र यसमा बेलायत सरकारले पनि सरोकार राख्नुपर्छ भन्ने नेपाल सरकारको मान्यता रहेको अभिव्यक्ति दिनुभएको थियो। प्रधानमन्त्रीको अभिव्यक्ति लगत्तै भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले कसैको मध्यस्थता स्वीकार्य नहुने प्रतिक्रिया दिनुभएको थियो। छिमेकी मुलुकहरूसँगको सीमा विवादमा भारतले तेस्रो पक्षको मध्यस्थतालाई सधैँ इन्कार गर्दै आएको छ। तर प्रधानमन्त्री बालेन्द्र शाहले संसदबाट दिएको तेस्रो पक्षको संलग्नताको जवाफले कूटनीतिक वृत्तमा तरंग उत्पन्न भएको छ। प्रधानमन्त्री शाहले स्पष्ट रूपमा बेलायतले ब्रिटिश इण्डिया छाड्दै गर्दाको समस्या अहिलेसम्म हाम्रामा रहेको यसबारे बेलायत सरकारले पनि सरकार राख्नुपर्छ भन्ने नेपाल सरकारको मान्यता हो भन्नुले नेपाली मामलामा बेलायतलाई तान्न खोजेको हो कि भन्ने प्रश्न पनि उठेको छ। परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहले उचित समयमा विदेश भ्रमण गर्ने बताउनु भएको छ। आर्थिक वर्षको अन्त्यतिर सरकार गठन भएको र छोटो समयमा नागरिकले महसुस गर्ने गरी काम गर्नुपर्ने जिम्मेवारी सरकारको रहेको उल्लेख गर्दै खनालले बजेट ल्याउनुपर्ने समय भएकाले अब छिट्टै निर्णय हुने बताउनु भएको छ। त्यस्तै परराष्ट्र मन्त्री खनालले नेपाल र भारत बीचको सीमा समस्याको समाधान द्विपक्षीय रूपमा नै खोज्नुपर्ने बताउनु भएको छ। लिपुलेख लिम्पिया धुराको भूमि नेपालको भएकाले भारत र चीनले आफू खुशी सहमति गर्न नपाउनु उल्लेख गर्दै खनालले भन्नुभयो, नेपालले विगत केही वर्षदेखि हाम्रो भूमिमाथिको दावीका सम्बन्धमा कूटनीतिक नोटहरू पठाउँदै आएको छ। भारत र चीनबीच सम्झौता भएको हुनाले हामीले आधिकारिक रूपमा दुवै देशलाई कूटनीतिक नोट मार्फत हाम्रो धारणा व्यक्त गरेका छौं। त्यसैले त्यस परिप्रेक्ष्यमा हामीले दुवै देशलाई स्पष्ट रूपमा भनेका छौं कि त्यो भूमि हाम्रो हो। नेपाल र भारतबीच तीन विषयमा सहमति समझदारी भएको छ। परराष्ट्र मन्त्री शिशिर खनालको भारत भ्रमणका क्रममा भारतीय समकक्ष एस जयशंकर बीच नयाँ दिल्लीमा भएको प्रतिनिधि मण्डल स्तरीय वार्ताका क्रममा विभिन्न सहमति समझदारी भएका छन्।
0: दशकौंदेखि निर्माणमै अल्झिरहेका गौरवका आयोजना शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। 38 वर्ष अघि निर्माण शुरू भएर पनि अझैसम्म बन्न नसकेको गौरवको आयोजना हो बबई सिंचाई। आर्थिक वर्ष 2045-46 शुरू भएको यो आयोजनाको प्रगति सन्तोषजनक छैन। पटक पटक म्याद थप गरेर संशोधित कार्यतालिका अनुसार 82-83 सम्ममा सम्पन्न गर्ने लक्ष्य थियो, तर यस अवधिमा पनि काम नसकिने देखिएपछि 85-86 सम्म समय पुर्याइएको छ। त्यो समयमा पनि सकिएला यसै भन्न सकिन्न। बबई सिंचाई आयोजनाको शुरू लागत अनुमान 2,87,31,00,000 रूपियाँ हो। अहिले लागत संशोधन गरेर 18,96,30,00,000 रूपियाँ पुर्याइएको छ। आयोजना सकिएपछि बर्दियाको पूर्वमा 21,000 र पश्चिममा 15,000 गरी 36,000 हेक्टर कृषियोग्य भूमिमा सिंचाई सुविधा पुग्नेछ। अहिलेसम्म निर्माण प्रगति 81% रहेको बबई सिंचाई आयोजनाका सूचना तथा सम्पर्क अधिकारी शेखरनाथ नेउपाने बताउँछन्। आयोजना शुरू भए यता यसमा 17.5 अर्ब रूपियाँ खर्च भइसकेको छ र यसको गुरू योजना पनि पछिल्लो पटक 2082 संशोधन भएको नेउपानेले जनाए। 2084-85 काम सक्नुपर्ने भनेर मन्त्रालयबाट रणनीति बनाइएको छ। चालू आर्थिक वर्षमा गरिएको ठेक्कालाई 2 वर्ष र थप 2.5 अर्ब रूपियाँ बराबरको ठेक्का आगामी आर्थिक वर्षमा गर्नुपर्नेछ। उनले भने 2085-86 ठेक्का गरिसकिनेछ, त्यसको 1 वर्षमा सबै काम सक्ने योजना छ।
2: राष्ट्रपति जिल्ला अधिवेशन धमाधम, 26 जिल्लामा चुनिए सभापति, केहीमा चर्को विवाद शीर्षकमा प्रभात दैनिकमा खबर छ। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको जिल्ला अधिवेशन धमाधम चल्दैछ। चितवनमा असार 7 गतेबाट पहिलो महाधिवेशन गर्न लागेको राष्ट्रपाले जिल्लाको नेतृत्व छान्न शुरू गरेको हो। केन्द्रीय निर्वाचन आयोगका अनुसार आइतबार साँझसम्ममा कोशी र बागमतीमा 18 जिल्ला सभापति चयन भइसकेका छन्। यसै गरी गण्डकीका 3, लुम्बिनीका 4 र कर्णालीको 1 जिल्लामा अधिवेशन सम्पन्न भएको छ। राष्ट्रपाका महामन्त्री कविन्द्र बुर्लाको टीका अनुसार महाधिवेशन अघि 67 जिल्लाको मात्र अधिवेशन हुनेछ। आयोगका प्रमुख भुवन केसीका अनुसार बागमतीमा 9 र कोशीका 9 जिल्लामा अधिवेशन सकिएको हो। आइतबार 28 जिल्लाको अधिवेशन तोकिए पनि विभिन्न जिल्लामा विवादका कारण प्रक्रिया शुरू हुन सकेन। बागमतीका 9 जिल्लामा नेतृत्व चयन भएका छन्। काठमाडौँ जिल्ला सभापतिमा राजा साक्य, भक्तपुरमा रामेश्वर बस्नेत, काभ्रे पलाञ्चोकमा प्रवीण ढकाल, सिन्धुलीमा अविनाश बस्नेत, रामेछापमा रमेश रायमाझी, दोलखामा दिनेश बस्नेत, नुवाकोटमा रामेश्वर गजुरेल, धादिङमा राजन अरियाल र मकवानपुर सभापतिमा संजीत पाठक निर्वाचित भएका छन्।
0: राष्ट्रपा महाधिवेशनमा कंग्रेस कलहमा शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपा पहिलो महाधिवेशनमा हुमिएका बेला मुलुकको पुरानो मध्येको एक नेपाली कंग्रेस आन्तरिक कलहमा छ। गत भदौ 23 र 24 जेएनजी आन्दोलनपछि एक पक्षले अर्को पक्षलाई थकाउने र गलाउने रणनीतिका साथ बढ़दै गएको कंग्रेसभित्रको विवाद अहिले पार्टी विभाजन उन्मुख तहसम्म पुगेको छ। पुष अन्तिम साता भएको विशेष महाधिवेशनको पक्ष र विपक्षमा कंग्रेस विभाजित छ। विभाजित मानसिकता सहित फागुन 21 गते भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा होमिएको कंग्रेस खुम्चिएर 38 सीटमा सीमित बन्न पुगेको छ। निर्वाचनबाट खुम्चिएको पार्टीलाई जनतासँग जोड़नुको साटो नेताहरू विशेष महाधिवेशनको पक्ष र विपक्षमा विभाजित भइरहँदा कंग्रेस थप कमजोर बन्दैछ। विशेष महाधिवेशनबाट कंग्रेस नेतृत्वमा पुगेको गगन कुमार थापा पक्षमाथि विशेष महाधिवेशनमा सहभागी नभएको पक्षलाई समेटेर पार्टी एकता कायम गर्न तयार नभएको आरोप छ। विशेष महाधिवेशनलाई मान्यता दिने निर्वाचन आयोग निर्णयलाई सर्वोच्च अदालतले पनि सदर गरेसँगै पार्टीलाई एकताबद्ध गरी अगाडि बढ़ाउने जिम्मेवारी सभापति थापाको भएको तर त्यसका लागि उनी तयार नभएको असन्तुष्ट पक्षको बुझाइ छ। यता राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा पहिलो राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको छ। वड़ा हुँदै जिल्ला अधिवेशन गर्ने क्रममा रहेको रासोपाले अधिकांश जिल्लामा सर्वसम्मतिले नेतृत्व